0: घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्री द्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
4: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टल
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै इसिजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825607034 र 0825601138।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: श्वेत पर्दर, पिसाब खोल्ने समस्या,
16: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
14: पाठेघरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
17: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878923 र 9905912871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू
17: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू
21: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
22: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
23: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-585-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
26: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
25: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
1: रेसु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको पाईको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
23: अब हाम्रै खोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
23: मेसिनद्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
23: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
23: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार। उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
23: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 9828777494, 9828777494।
2: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
17: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू:
2: विस्तृत आँखा परीक्षण उपचार,
23: बाल दृष्टि रोग निदान उपचार,
17: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
2: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
17: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
17: कृत्रिम आँखा फिटिङ गरिन्छ,
2: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
17: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू: अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
17: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
2: डबल भिजन उपचार,
17: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
2: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
17: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
2: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
23: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 9869984602 र 9864883473।
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
6: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल ईको तथा ईसीजी सेवा,
6: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
5: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा,
17: बिरामी जाँचो निमिति यही भाद्र 27 गते शनिबार।
5: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 0825606052।
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: मध्य पश्चिम जैक
0: यति बेला बिहानको 6 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
9: स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल भदौ 26 गते शुक्रबार, सन् 2026 सेप्टेम्बर 11 तारीख भदौ कृष्ण पक्षको कुशे औंसी तिथि।
11: काया कैरनका साथमा
15: किसान पाइप प्रोडक्ट्स प्राली,
11: राष्ट्रको शान किसान,
15: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
9: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.25 खर्ब आवश्यक, भोटेकोशी विपदलाई विश्व मंचमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
9: सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सत्याउन ध्यानाकर्षण, प्रसूति सेवा निशुल्क भनिए पनि कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
10: भोटेकोशीको बाढ़ीबाट पशुधनमा ठूलो क्षति, संक्रामक रोग र महामारीको जोखिम, मरेका पशु पंक्षीको बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
16: माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पंक्षीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
9: हुती विद्रोहीले यमनको रणनीतिक बोखा शहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल, लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
10: र एनभीएलमा काठमाडौँले खप्तडलाई हरायो, प्लेअफमा आज कर्णालीसँग खेल्ने।
27: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
28: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
27: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
28: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
27: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
28: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
27: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
29: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
30: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
29: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझुङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
30: आयोजक घरबझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
29: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
30: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन

0: यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रूपियाँ खर्च लाग्ने प्रतिवेदनको उल्लेख छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर पारेको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,570 निजी घर क्षतिग्रस्त बनेको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रका लागि 1,03,54,91,00,000 रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। यसैबीच भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुङ्गो लाग्न नसकेको खबर नागरिक दैनिकले लेखेको छ।
1: राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको जलवायु संकटको वास्तविकता तथ्यसहित प्रस्तुत गर्नुपर्ने विज्ञ तथा कूटनैतिक मामिलाका जानकारहरूले सुझाव दिएका छन्। जलवायु संकटमा नेपालको योगदान नगर्ने भए पनि त्यसको असर हिमालदेखि जनजीवन, पूर्वाधार, पर्यटन, स्वास्थ्य, पानी र अर्थतन्त्रसम्म पुगेको उनीहरूको भनाई छ। विकसित देशको जिम्मेवारीलाई आधार बनाउँदै अनुदानमा आधारित सहज र पर्याप्त जलवायु वित्त तथा हानि नोक्सानी कोष परिचालनको माग गर्नुपर्नेमा उनीहरूको जोड़ छ। साथै हिमाल र हिन्दकुश क्षेत्रलाई साझा जलवायु एजेण्डा बनाएर नेपालको विदेश नीतिमा जलवायु मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाह असोज 6 गते न्यूयोर्कमा हुने राष्ट्रसंघ महासभामा सहभागी हुने निश्चित भएको छ। यसैबीच फण्ड फर रेस्पोण्डिङ टू लस एण्ड ड्यामेज FRLD कोषले नेपाललाई तत्काल वित्तीय सहायता उपलब्ध गराउने तयारी भइरहेको जवाफ दिएको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षतिपछि नेपालले तत्काल वित्तीय सहायता उपलब्ध गराउन माग गर्दै FRLDलाई पत्र लेखेको थियो। नेपालले भोटेकोशी बाढ़ी आउनुमा जलवायु परिवर्तनलाई कारण बताउँदै कोषले तत्काल सहायता उपलब्ध गराउनुपर्ने जनाएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिङ वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 31 अगस्तमा पठाएको पत्रको जवाफ FRLD बोर्डका सहअध्यक्ष क्यामिला मिनभारा रोड्रिगेज ताभारेज र जर्ज बुरिस्टेङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताउनु भएको कान्तिपुरमा खबर छ।
0: सत्तारूढ़ दलकै सांसदहरूले सरकारको आलोचना गरेका छन्। मल ग्यासदेखि बाढ़ी पछिको राहत र पुननिर्माणसम्मका कुरा उठाउँदै सत्तारूढ़ दलका सांसदहरूले प्रतिनिधि सभाको शून्य, विशेष र आकस्मिक समयमा हिजो सरकारको कड़ा आलोचना गरेका हुन्। उनीहरूले कार्यशैली सत्याउन र जनमुखी काम गर्न सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसैबीच विपक्षी दलहरूले पनि रसुवा बाढ़ी पछिको राहत र पुनर्स्थापनाका लागि बनाइने सर्वदलीय संसदीय समिति अधिकार सम्पन्न हुनुपर्ने निष्कर्ष निकालेका छन्। रसुवा बाढ़ी पछिको महाविपत्तिमा राष्ट्रिय एकताका लागि सर्वदलीय संसदीय समिति बनाउने प्रस्ताव रासोपा सभापति रवि लामिछानेले गर्नुभएको थियो। लामिछानेको प्रस्तावलाई स्वागत गर्दै विपक्षी दलहरूले अधिकार सम्पन्न समिति बनाउनु पर्ने निष्कर्ष निकालेका हुन्।
1: उपभोक्तालाई लामो समयदेखि ग्यास उपलब्ध गराउन नसकेकैमा सरकारप्रति विरोध र आक्रोश बढ़िरहेका बेला अस्ति बुधबार उद्योगीलाई दोष लगाउँदै विवादमा आउनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भोलिपल्ट हिजो पदबाट राजीनामा दिनु परेको छ। उहाँको सट्टामा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी 4 प्रतिनिधि सभामा निर्वाचित सांसद दीपक शाहलाई नियुक्त गर्नुभएको छ। पछिल्लो समय ग्यास आपूर्तिको विषयलाई लिएर कर्मचारी र व्यवसायप्रति यादव असन्तुष्ट देखिँदै आउनु भएको थियो। यादवको राजीनामापछि राष्ट्रपतिका सांसद सहमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँले हिजो नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको छ।
0: काया कैरनमा भोटेकोशी बाढ़ीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क

0: मात्र 0.5%। रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
3: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुननिर्माणमा सभा 7 खर्ब आवश्यक, भोटेकोशी विपदलाई विश्व मंचमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव, नेपाललाई वित्तीय सहायता दिन लस एण्ड ड्यामेज को सकारात्मक, सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउन ध्यानाकर्षण लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक मानेको छ। संविधानको धारा 35 उपधारा 1 लेखिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। राज्यले पनि प्रसूति सेवालाई निशुल्क भनेको छ। मातृ शिशुको सुरक्षाका लागि सरकारले वार्षिक 3 अर्ब 10 करोड़ खर्च पनि गरिरहेको छ, तर दुर्भाग्य विपन्न र निमुखा बबिता कुमारी पासवानहरूलाई भने सरकारी अस्पतालकै गेट बाहिर सड़कमा बच्चा जन्माउन विवश बनाइन्छ। सप्तरीकी बबिता कुमारी पासवानले अस्ति बुधबार झिसमिसेमै राजबिराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरसँगै जोड़िएको सड़क पेटीमा बच्चा जन्माउनु परेको घटनापछि प्रश्न उठ्छ। सरकारले मातृ शिशु सुरक्षामा खर्च गर्ने अर्बौं रकम विपन्नका लागि होइन, राज्य निमुखालाका लागि होइन। सँगै यो घटनाले हाम्रो स्वास्थ्य सेवा प्रणालीको अवस्था पनि उदाङ्गो बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गर्भवती भएदेखि प्रसूति हुँदासम्मका सम्पूर्ण उपचार सरकारी अस्पतालमा निशुल्क हुन्छ। गर्भवती महिलाले 8 पटकसम्म गर्भ जाँच गराउँदा पैसा लाग्दैन। आवश्यक परे नवजात शिशुको एनआईसीयू र एसएनसीयू उपचार समेत निशुल्क हुने व्यवस्था छ, तर प्रसूति व्यथा लागेपछि मध्यराती श्रीमानसँगै अस्पताल पुगेकी बबिता कुमारीले रगत परीक्षणका लागि 3200 रूपियाँ जुटाउन नसक्दा सड़क बेटीमै बच्चा जन्माउनु मात्र परेन, त्यसपछि पनि अस्पतालका कर्मचारीबाट दुर्व्यवहार सहनु पर्यो। आजको नयाँ पत्रिकामा खबर छ।
1: भोटेकोशी बाढ़ीका कारण मानवीय क्षतिका साथै कृषि र पशुपालन क्षेत्रमा पनि ठूलो असर परेको छ। कृषि क्षेत्र तथा पशुपंक्षीमा भएको क्षतिको एकिन विवरण अझै आइसकेको छैन, तर प्रारम्भिक तथ्याङ्कबाट किसानले पशुधनतर्फ धेरै क्षति भोग्नु परेको छ। प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारका काम भइरहेका छन्। बाढ़ीमा मरेका पशुपंक्षीको बेलैमा उचित व्यवस्थापन हुन नसके त्यसबाट मानिस र पशुपंक्षीमा रोग र संक्रमणको महामारी फैलिन सक्ने चुनौती छ। थप जानकारी सहित साथी मदन पौड्याल।
3: भदौ 10 आएको भोटेकोशी बाढ़ी लगत्तै सरकारले प्रभावित क्षेत्रमा पशु चिकित्सक सहितको टोली खटायो। खटाएको टोली अर्को दिन नै विशेष गरी रसुवा र नुवाकोट पुग्यो, तर त्यस बेलाको अवस्था अनुसार मानवीय खोज तथा उद्धार पहिलो प्राथमिकता रहेकाले पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रको अवस्था बुझेर मात्रै फर्कियो। तर अहिले प्रभावित 15 पालिकाबाट पशुधन तर्फको क्षतिबारे प्रारम्भिक विवरण आउन थालेको छ। खटिएका मध्ये एक केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा।
4: नुवाकोट धादिङ जिल्लाका आसपासका पशुहरूमा क्षति भएको छ भन्ने कुरा आएको छ। यसमा मैले समग्रमा जोड्दाखेरि गाई भैँसीमा हजुरको 1600 जति गाई भैँसीहरू चाहिँ पशु बगाएको छ भने, त्यस्तै गरी बाख्रामा 3000, त्यस्तै गरी कुखुरामा चाहिँ अलिकति धेरै 1,30,00,000 जतिको चाहिँ क्षति भएको छ, र बंगुरहरूमा 1700 हारिमा बंगुरहरूको बगाएर लगेको छ। यी बसेका जुन आश्रय स्थल थियो, जुन गोठ खोरहरू थियो, त्यो खोरहरू पनि नष्ट भएको अवस्था छ, त्यसको पनि हामीसित रेकर्डहरू छ।
3: बाढ़ीबाट विशेष गरी रसुवा, नुवाकोट र धादिङमा पशुधनतर्फ निकै ठूलो क्षति भएको छ। गाई भैंसी, बाख्रा, कुखुरा, बंगुर लगायत मरेका छन्। खेतीयोग्य जमिन, खोरगोठ र फार्म बगेको या पुरिएका छन्। बाढ़ीले बगाएका र मरेका पशुपंक्षी नदी किनारमा यत्र तत्र भेटिन्छन्। यसबाट अरू रोग र महामारी फैलिन सक्ने जोखिम हुँदा मरेका ती पशुपंक्षीको उचित व्यवस्थापन नै अहिलेको मुख्य विषय बनेको छ।
4: वरिपरिको क्षेत्रमा दुर्गन्ध निम्त्याउँछ। दोस्रो कुरो, त्यो पानीको स्रोत नजिकै त्यो सब मरेको छ भने इकोलाई साल्मोनेला जस्ता कीटाणुहरू हुन्छ त्यो पानीको स्रोतमा मिसिन गयो भने त्यसले हैजा टाइफाइड हुन सक्ने मान्छेमा त्यस्ता किसिमका रोगहरू संक्रमण हुन सक्ने अवस्था रहन्छ। दोस्रो तेस्रो भनेको पशुबाट पशुमै सर्ने रोगहरू पनि हुन्छन् जस्तो खोरेतका कुराहरू छन् भ्याकुते रोगहरू यस्ता रोगहरू चाहिँ के हुन सक्छ भने त्यो पशुबाट अर्को पशुमा स्वस्थ पशुमा सर्न सक्ने सम्भावना हुन्छ। त्यो भएर सबको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने त्यसले मानिस लगायत चाहिँ पशुमा ठूलो समस्या निम्ताउन सक्छ।
3: प्रभावित क्षेत्रमा पानी दूषित हुन नदिन मरेका पशु चौपाया तथा पशु पंक्षीलाई बेलैमा विधि अनुरूप व्यवस्थापन गर्न पशु चिकित्सकको जोड छ। विशेष गरी यो विषय मानव स्वास्थ्य र वातावरणमा जोड़िएको हुन्छ। फेरि वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मा,
4: तीन फिट गहिरो खाडल खन्नुपर्छ। त्यो खाडल चाहिँ कहाँ हुनुपर्छ त भन्दाखेरि बस्तीबाट टाढा, पानीको स्रोतबाट टाढा। र यो डब्ल्यूएचओ को प्रोटोकलमा के भन्छ भने कम्तीमा पनि 30 मिटर टाढा चाहिँ त्यो पानीको स्रोतबाट त्यो खाल्टो चाहिँ हुनुपर्छ भन्छ। र हामीले त्यो सब त्यसपछि त्यहाँ पुर्न पर्यो, नुन राखिसकेपछि माटोले पुरेर जमिनको सतहभन्दा माथिसम्म माटो ल्याएर त्यो माथि चाहिँ चुना छर्केर कुनै पनि पशु अथवा पन्छीले चाहिँ त्यसलाई खोस्रन नसक्ने गरी चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
3: बाढीबाट भएको मानवीय क्षति, घरबार विहीन हुनेहरूले भोग्नु परेका पीड़ा र प्रभावितको व्यवस्थापन अहिलेको मुख्य चुनौती छ। सँगसँगै बाढी प्रभावित क्षेत्रमा सम्भावित अर्को महामारीबाट जोगिन मृत पशु चौपायाको खोजी र बेलैमा सुरक्षित व्यवस्थापनको पनि उत्तिकै खाँचो छ।
2: भोटेकोसीको बाढीबाट प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रेफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, विपदका बेला आपंकता भएका व्यक्तिको उद्धारदेखि राहत आश्रय र पुनस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन्। बाढ़ीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन कठिन बनेका छन्। तर बाढ़ीबाट प्रभावित अपाङ्गता भएका सबै व्यक्तिको अवस्था उस्तै सुरक्षित छ भन्ने यकिन पनि छैन। प्रभावित क्षेत्रमा कति अपाङ्गता भएका व्यक्ति थिए, कति विस्थापित भए, कति बेपत्ता छन् र कसलाई उद्धार र विशेष सहयोग आवश्यक छ भन्ने पूर्ण तथ्याङ्क अझै संकलन हुन सकेको अवस्था छैन। आजको कान्तिपुरमा खबर छ। यसैबीच भोटेकोशीको हिमबाढ़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क फेरि जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तारी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन फेरि सञ्चालनमा ल्याएको हो। तारी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट, त्रिशुली हुँदै मैलुङ, स्याफ्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाले जलविद्युत आयोजनाका सुरुङदेखि नदी किनारा प्रभावित बस्तीमा खोजी अभियान पनि तीव्र पारेको छ। उद्धारसँगै अवरूद्ध सड़क तथा पुल सञ्चालन, पहुँच मार्ग निर्माण र आपतकालीन स्वास्थ्य सेवा समेत समानान्तर रूपमा अघि बढ़ाइएको खबर गोर्खा पत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
6: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा।
6: सम्पर्क मोबाइल नम्बर 98229264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष 2082-83 3,82,947 आवेदन परे, जबकि आर्थिक वर्ष 81-82 4,59,834 आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरूषको भन्दा बढ़ी रहेको आयोगका प्रवक्ता पुरूषोत्तम शर्माले जानकारी दिनुभयो। आयोगले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 67 वार्षिक प्रतिवेदन समेत बुझाएको छ, जसमा कुल आवेदन मध्ये 2,09,030 अर्थात 52.47% महिला र 1,82,017 अर्थात 47.53% पुरूष छन्। प्रतिवेदन अनुसार यो अवधिमा बढ़ुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फ कुल 2,383 पदका लागि आवेदन माग गरिएको थियो। प्रकाशित पद संख्या र प्राप्त आवेदनका आधारमा औसतमा एउटा पदका लागि 250 जनाले प्रतिस्पर्धा गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाब एल मन्देबबाट झन्डै 80 किलोमिटरको दूरीमा पर्छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ अघि बढ़ेका छन्। हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघ भएको छलफलमा यमनमा पछिल्लो समय बढ़ेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट नागरिक तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ।
2: काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनभीएलको लीग चरणको खेलमा खप्तर फाल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरूद्ध पहिलो सेट 19-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बराबरीमा ल्याए। तेस्रो सेट 20-25 खप्तरले जितेपछि काठमाडौँ दबावमा परेको थियो, तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौ तथा निर्णायक सेटमा पुर्याए। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको छ। हिजै कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गरेको छ। यस्तै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासर्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अंकसहित लीग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच आज बेलुका 6 बजे प्लेअफ खेल हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमा पहिलो पटक आयोजना भएको हो। यसको फाइनल खेल भोलि शनिबार हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षा हुने ठाउँमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरे।
2: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीमा परि हराएका मध्ये अहिलेसम्म 1,380 शव फेला परेको छ। पहिचान भएका 102 शव आफन्तलाई बुझाइएको छ। 1,148 शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवहरू विभिन्न अस्पतालका शव गृहमा रहेका छनृ।
1: पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी पुनर्गठन तथा चुनाव समीक्षा सम्बन्धी छुट्टी प्रतिवेदन तयार पार्नु भएको छ। उहाँले महासचिव शंकर पोखरेलमाथि ओलीलाई नेतृत्वबाट हटाएर अन्तर्ध्वंस मचाउन खोजेको गम्भीर आरोप पनि लगाउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमीन बालुवा भरिँदै गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढ़ेको छ।
1: सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका 16 जनाले दामासाईका आधारमा शेयर सदस्यहरूको 5,67,55,24,000 रकम तिर्नु पर्ने फैसला अदालतले गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दामा हिजो सजाय निर्धारण गर्दै जिल्ला अदालत काठमाडौँले कैद जरिवाना र बिगो तिराउने फैसला गरेको हो। भदौ 11 जिल्ला न्याय अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले 16 दोषी ठहर गरेको थियो, जसमा सहकारीका संस्थापक रहेका इच्छाराज तामाङ सहित उहाँकी श्रीमती सृजना साक्य तामाङ, दुर्गा प्रसाद समरौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण कुमार प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद नेउपाने, दान हिरा तुलाधर कंसाकार, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरूङ र मीना गुरूङ रहेका छन्।
2: सिटी प्रोपर्टीज नवौ नेपाल घर जग्गा तथा निर्माण प्रदर्शनी 2083 आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा प्रदर्शनी यही असोजे 1 गतेदेखि 4 गतेसम्म काठमाडौँको भेगुडी मण्डपको प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ।
1: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 13.85 अंकले घटेको छ। अस्ति बुधबार 15.43 अंकले घटेर 2,545.40 अंकमा बन्द भएको नेप्से हिजो फेरि 2 अंकले घटेको हो।
2: बाढ़ी पहिरोका कारण बैंक तथा वित्तीय संस्थाको भित्तो र ऋणीमा परेको प्रभावबारे तथ्याङ्क संकलन भइरहेको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो तथ्याङ्क संकलन गर्दै रहेको राष्ट्र बैंकका सहप्रवक्ता सुधा श्रेष्ठले जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको,
2: बाबु कमाउने छोरो उडाउने।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: भोटेकोशी बाढ़ीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणमा 7.75 खर्ब आवश्यक। भोटेकोशी विपदलाई विश्व मञ्चमा उठाउन प्रधानमन्त्रीलाई विज्ञ र कूटनीतिज्ञको सुझाव।
1: सत्तारूढ़ सांसदहरूबाटै सरकारको आलोचना, कार्यशैली सच्याउन ध्यानकर्षण, प्रसूति सेवा निशुल्क भन्ने पनि कतिपय महिलाहरू सड़कमै बच्चा जन्माउन विवश।
2: भोटेकोशीको बाढ़ीबाट पशुधनमा ठूलो क्षति, संक्रामक रोग र महामारीको जोखिम, मरेका पशु को बेलैमा उचित व्यवस्थापन गर्न विज्ञको सुझाव।
1: उथी विद्रोहीले यमनको रणनीतिक मुखा सहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल, लाल सागरबाट हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा जोखिम।
2: र एनभीएलमा काठमाडौँले खप्तडलाई हरायो, प्लेअफमा आज कर्णालीसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ग्यास अभाव र उद्योग मन्त्रालयमा भएको फेरबदलको विषयमा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे रित्तो सिलिण्डर लाइनमा राखेर त्यही सिलिण्डरमा अडेस लगाई टुक्रुक्क बसेर झोक्राउँदै मोबाइल हेरिरहेका छन्। अनि मोबाइलमा खबर देखेर उनी भन्दैछन्, टाइट ग्यास आयो कि भनेको त राजीनामा पो रहेछ। आजको काया कैरन सकिएको छ।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
16: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल, MBBS, MS, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-5-6023-98-78-1617 र 98-78-35-643।
22: हजुर गजबको अफर आयो, ल हजुर गजबको अफर आयो। कोसेनी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेनी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
23: सञ्चालक नरेश कुमार श्रेष्ठ।
11: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
24: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
11: सर्भिस चार्जमा 50% छुट।
24: इन्जिन आयलमा 15% छुट।
11: टायर किन्दा 10% छुट।
24: पार्क ऊर्जामा 15% छुट।
11: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
24: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
11: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
25: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
11: सम्पर्क ओम बाबा अटो प्राली बीपी चोक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को हार्दिक स्वागत।
1: रेडियो मध्यपश्चिम दांग को स्टूडियो उत्पादन तथा प्रसारण भईर यह कार्यक्रम अहिले बंगलाचुली में रहकर रेडियो बंगलाचुली गढ़वा में रहकर रेडियो साझा आवाज र बबई गांवपालिका को हापुरे में रहकर रेडियो हापुरे 89.4 मेगाहर्ज बाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरुले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका सुरु गरौं मुख्य खबरका शीर्षकहरुबाट।
1: तरकारीमा भविष्य खोज्दै किसान, खाद्य स्वच्छतामा कमजोर बन्दै घोराही बजार,
0: अझै बनेनन् जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना, अधुरा आयोजना अध्ययन गर्न समिति गठन,
1: र लुम्बिनी प्रदेशमा राजस्वको दायरा विस्तार र कर प्रणाली सुधारको पहल।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी,

0: गोर्खा पब्लिक हस्पिटल प्रणालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं नयाँ युगबोध राष्ट्रिय दैनिकबाट।
2: जेएनजी आन्दोलनका क्रममा गत वर्ष भदौ 24 गते तुलसीपुर उपमहानगरपालिकाको अण्डरग्राउण्ड सहितको 5 तले प्रशासनिक भवन जलेर पूर्ण रूपमा नष्ट भयो। त्यति मात्रै होइन, दमकल, ट्याङ्कर लगायत दर्जनौ 4 पाङ्रे र 2 पाङ्रे सवारी साधन पनि जले भने प्रयोगमा आउने तयारी अवस्थामा रहेको तुलसी बहुउद्देश्य भवन पनि तोड़फोड़ हुँदा क्षतिग्रस्त भयो। पालिकाको जिन्सी शाखाको तथ्याङ्क अनुसार करिब 25 करोड़ बराबरको क्षति भएको छ। पालिकाले सबै संरचना जलेर नष्ट भएको केही दिनमै पालिका प्रांगणबाट सेवा प्रवाह गर्न थाले। मुख्य प्रशासनिक भवन प्रयोगका लागि तत्काल सम्भव नभएपछि पालिकाको पुरानो प्रशासनिक भवनबाट सेवा प्रवाह थालियो। 29 वटा शाखा मार्फत पालिकाको सेवा प्रवाह त भइरहेको छ, तर विभिन्न शाखाहरू एउटै कोठाबाट सञ्चालन भइरहेका छन्, जसले सेवा प्रवाहमा समस्या देखिएको छ। हाल पालिकाको आफ्नो सभाहल समेत छैन। भएको सभाहल समेत सेवा प्रवाहका लागि बाँडफाँड गरेर विभिन्न शाखाहरू सञ्चालन भएका छन्। अहिले पालिकाले आयोजना गर्ने कार्यक्रमहरूका लागि अन्य निकायका सभाहल खोज्नुपर्ने अवस्था रहेको छ। प्रशासनिक भवनदेखि दमकल लगायतका सवारी साधनमा आगजनी हुँदा सेवा प्रवाहमा समस्या भए पनि अब भने केही आशा पलाउने काम भएको पालिकाका प्रवक्ता माधव ओलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अहिलेसम्म समस्या थियो, केही दिन अघि नगर विकास कोषसँग पालिकाको प्रशासनिक भवन मर्मत सम्भारका लागि सहकार्य गर्ने सम्झौता भएको छ, जसले सेवा प्रवाहमा छिट्टै सहजता हुने विश्वास गरेका छन्। साथै व्यावसायिक भवनको पनि मर्मतको काम अघि बढ़िसकेको छ। आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति भएको अर्को कार्यालय हो आन्तरिक राजस्व कार्यालय तुलसीपुर। आन्दोलनका क्रममा कार्यालयका 2 वटा प्रशासनिक भवन जलेर पूर्ण रूपमा नष्ट भएको छ भने आवास भवनमा समेत आंशिक क्षति पुगेको थियो। साथै 2 वटा 4 पाङ्रे र 3 वटा मोटरसाइकल पनि जलेर नष्ट भएका थिए। कार्यालयले बुझाएको तथ्याङ्क अनुसार 4 करोड़ बढ़ीको क्षति भएको छ। क्षतिको केही दिनपछि कार्यालयले तुलसीपुर उद्योग वाणिज्य संघको भवनबाट केही समय सेवा प्रवाह गरेको थियो। हाल कार्यालयले तुलसीपुर 6 स्थित त्रिसिद्धेश्वरी मन्दिरको धर्मशालाबाट सेवा प्रवाह गरिरहेको छ। काम नरोकिए पनि सेवा प्रवाहमा भने समस्या भइरहेको कार्यालय प्रमुख श्रीधर टण्डनले बताउनुभयो। अहिलेको आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ। एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: तरकारीमा परिवारको भविष्य खोज्दै किसान, गोरक्षे दैनिकमा प्रिया स्मित गजमेर लेख्नुहुन्छ। राजपुर गाउँपालिका 1 कटबिरुवाका सुखदेव चौधरी, लामो समयदेखि परिवारसहित लमैमा बसोबास गर्दै आउनु भएको छ। श्रीमती र छोरासहित लमै नगरपालिका 6 देवपुरमा बस्दै आउनुभएका सुखदेवको सपना दियो छोरालाई राम्रो विद्यालय पढ़ाउने र परिवारको भविष्य सुरक्षित बनाउने। तर बजारको बसाए आर्थिक रूपले सहज थिएन। घर खर्च धान्न समस्या हुन थालेपछि सुखदेवले लमही बजारमै एउटा हार्डवेयर पसलमा मजदूरी गर्न थाल्नुभयो। केही समय मजदूरी गरेपछि त्यो काम छाडेर माटोमा पसिना बगाउने निर्णय गर्नुभयो। पछिल्लो समय उहाँ व्यावसायिक तरकारी खेतीतर्फ आफ्नो परिवार धान्दै आउनु भएको छ। देवपुरमा करिब 7 बिघा जग्गा भाड़ामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको छ। बिहानैदेखि बेलुकासँगसम्म खेतबारीमै श्रीमान श्रीमतीले मेहनत गर्ने र त्यही भएको आमदानीले परिवारको खर्च चलाउने गरेको उहाँ बताउनुहुन्छ। तरकारी खेतीसँगै उन्नत जातका बंगुर पनि पाल्नु भएको छ, तर मुख्य प्राथमिकता भने तरकारी भएको उहाँको भनाइ छ। उत्पादन गरेका तरकारी लमैसँगै भालुबाङ, घोराई र प्युठानको बडडाँडासम्म पुग्ने गरेको छ। हाल बारीमा लौका र भिण्डी लगायतका तरकारी तयारी अवस्थामा छन् भने केही दिन भित्रै काँक्रा करेला पनि तयार हुने सुखदेवले बताउनुभयो। छोरालाई लमहीकै एकै संस्थागत विद्यालयमा पढ़ाइरहनुभएका सुखदेवले तरकारी खेतीबाट राम्रै कमाई गरिरहेको बताउनुहुन्छ। तरकारी खेती गरेर घर खर्च चलाउन सहज भएको छ। 2-4 पैसा आवश्यक पर्दा ऋण माग्न जानु परेको छैन। सुखदेवले भन्नुभयो, दुःख बिरामी पर्दा उपचार गर्न पुगेको छ, थोरै बचत पनि गर्दै आएको थियो। विगत 8 वर्षदेखि कृषि क्षेत्रमा संघर्ष गर्दै आउनुभएका सुखदेवले तरकारी उत्पादक किसानले भोग्दै आएका समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो। तरकारीमा परिवारको भविष्य खोज्दै किसान प्रिया स्मृति गजमेरले आजको गोरक्षेत्र दैनिकमा खबर लेख्नु भएको छ।
2: नाम न्यूज 24 क्यारेट रेस्टुरेन्ट हेर्दा आकर्षक ग्राहकले पनि पत्याएको रेस्टुरेन्ट बिहिबार पाउने 2 बजेतिर घोराई उपमहानगरपालिका 15 रजेना चोक नजिकैको उक्त रेस्टुरेन्टमा उपभोक्ता पनि भरि भराउने थिए। तर त्यही रेस्टुरेन्टमा चाउमिन पकाउँदै गरेका कुक भने हेयरनेट बिनै थिए। एप्रोन समेत नलगाएका कुकलाई ग्राहकका लागि चाउमिन पकाउन भ्याइ नभए थियो। सजिलोका लागि छेउमै चिकन पिस राखिएको र त्यही छेउमा हात धुने ठाउँ पनि छ अनि फोहोर फाल्ने खुल्ला डस्टबिन पनि। त्यही डस्टबिनबाट चिकन पिससम्म झिंगाले सजिलै आउँ आउँ गरिरहँदा अर्डर गरेर टेबलमा पर्खिरहेका उपभोक्ताले भने भान्साको फोहोर भन्दा कति बेला खाजा आउँछ भन्नेमै ध्यान दिइरहेका थिए। भान्साको दुर्दशा मात्रै होइन, मोमो बनाउने कोठा झन मिनी डस्टबिन साइड जस्तै छ। प्लास्टिकमा पाकेको मोमो छरपष्ट फालिएको छ भने ढुसी परेको भित्तासँगै राखिएको टेबलमाथि उमालिएको चाउमिन पनि खुल्लै छोडिएको छ। त्यसको अर्कोपट्टिको भित्तामा जुठा भाँडा धुने छ जहाँ झिंगा साङ्ला किरा छरपष्टै डुलिरहेका छन्। यहाँसम्म कि 2 दिनको मोमो राखेको फ्रिजको डिलमा साङ्ला किरा च्यापिएको प्रश्न देखिएपछि घोराई उपमहानगरपालिकाको खाद्य स्वच्छता अनुगमन टोलीले सरसफाईमा अति कमजोर भन्दै न्यू 24 क्यारेट रेस्टुरेन्टलाई 5,000 जरिमाना गर्यो। खुल्ला भान्सा, सरसफाई, सुरक्षा सामग्री नभएको, पाकेका वस्तु खुल्ला राखेको र खाद्य स्वच्छता तथा सरसफाई नगरेको पाइएपछि घोराई 15 न्यू प्रिन्स रेस्टुरेन्टलाई पनि अनुगमन टोलीले बिहिबार 8,000 जरिमाना गरेको हो। यी 2 रेस्टुरेन्ट मात्रै होइन, विभिन्न नास्ता पसल, डेरी, मासु पसलमा पनि खाद्य स्वच्छता कायम नगरेको भन्दै अनुगमन टोलीले जरिमाना गरेको घोराई उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनारले जानकारी दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: आज खुशी औँसी, आजको दिनलाई बुवाको मुख हेर्ने दिन भनेर पनि लिने गरिएको छ। आजको दिनमा कुश घरमा राख्नाले पवित्रता हुने र विभिन्न कार्यहरूमा त्यो कुशको प्रयोग गर्ने गरिन्छ। यसै विषयमा कुराकानी गर्नका लागि हामीसँग ज्योतिष परिषद नेपालका केन्द्रीय महासचिव केशव गौतम हुनुहुन्छ। केशव सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
3: रेडियो मध्य पश्चिम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूमा पनि हार्दिक स्वागत छ।
1: आजको यो कुशी औँसी, खासले यस दिनको महत्व के छ, कुश किन घरमा राख्ने, के हो यसको बारेमा भनिदिनुहोस् न।
3: विशेषत कुश भनेको त्रय देवताको बास हुने एउटा पवित्र वनस्पति हो। कुश मूलम ब्रह्म रूपम, कुश मध्ये जनार्दन, कुशाग्रे शंकरम विद्या, त्रिदेव कुश उच्यते। भन्नुको अर्थ कुशको मूल भागमा स्वयं ब्रह्माजीको बास छ, कुशको मध्य भागमा जनार्दनको बास छ र कुशको अग्रभागमा चाहिँ स्वयं भगवान शंकर आरमी रचित हुनुहुन्छ, बस्नुभएको छ। त्यसैले यो कुश एउटा पवित्र वनस्पति भएका कारण धार्मिक तथा पितृ कार्यहरूका लागि प्रत्येक कर्तालाई, काम गर्ने व्यक्तिहरूलाई शरीर शुद्धिका लागि आवश्यक पर्ने वनस्पति भएका कारण यसलाई हामी यो कुशी औँसीकै दिन छेदन गरेर, उच्छेदन गरेर, यसलाई काट्ने भन्दा पनि उच्छेदन गर्ने अथवा यसलाई उखेल्ने र हामीले घरमा राख्यौँ भने घरमा त्रिदेवकै बास हुन्छ, हाम्रो घर पवित्र हुन्छ र हामीले धार्मिक तथा पितृ कार्यका लागि त्यो पवित्र कुशलाई धारण गरेर मात्रै हामीले गरिएका कामहरू शुद्ध हुन्छन्, पवित्र हुन्छन् र फलदायी हुन्छन् भन्ने उद्देश्यले नै आज हामी कुश उखेल्ने गर्छौँ।
1: यो कुश चाहिँ अरू दिन नउखलेर आजकै दिनमा उखल्नु पर्ने, आजकै दिनमा राख्नुपर्ने, यसको चाहिँ कुरा के हो?
3: विशेषत कुश हामी प्रत्येक दिन पनि उखेल्न सक्छौ, नसक्ने होइन। शरीर शुद्ध भएर स्नान गरेर गरेर भगवान्लाई स्नान गरेर भगवान विष्णुको चाहिँ लाई विशेष स्नान गरेर हामी कुश उखेल्न दिनदिनै सक्छौ। तर प्रत्येक दिन उखेल्ने कुशमा के हुन्छ भनेदेखि तपाईँ प्रत्येक दिन उखेल्ने कुश त्यस दिनका लागि मात्रै काम लाग्छ। त्यसकारण कुशी औँसीका दिन उखेलेको कुश चाहिँ एक वर्षसम्म उपयोग गर्न सकिन्छ। अनि प्रत्येक औँसी औँसी पनि हामी कुश उखेल्न सक्छौँ, तर त्यो कुश एक महिनाका लागि मात्र उपयोगमा आउँछ। त्यसैले हामीले यो कुशी औँसीको दिन उखेलिएको कारण के हो त भने एक वर्षसम्म यसलाई प्रयोग गर्न सकियोस् अनि उपयोग गर्न सकियोस् भन्नका लागि कुशी औँसी नै पारेर हामीले उखेल्ने गरेको हो। अझ स्मरणीय कुरा के छ भने कुशी औँसीकै दिन यदि सोमबार पर्न गयो या सोमबारकै दिन कुशी औँसी पर्न गयो भने त्यो कुशी औँसीलाई अत्यन्तै पवित्र मानिएको छ र त्यस दिन उखेलेको कुश 12 वर्षसम्म पनि उपयोग गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ।
1: यो आजको दिनसम्म आइपुग्दाखेरि त्यो कुशमा हुनुपर्ने गुणहरू त्यो पुष्ट भइसकेको आधारमा पनि आजको दिनमा चाहिँ कुश उखलेर चाहिँ घरमा राख्यो भने त्यसको अझै विशेष महत्व हुन्छ भनेर पनि आजको दिनलाई लिने गरिया हो।
3: हामी हाम्रो देशमा र विशेष गरी यो मौसमका आधारमा वनस्पति विज्ञानका आधारमा हेर्दा सामान्यतः जेठ असारमा पानी बसिसकेपछि कुश चाहिँ अङ्कुरित हुन्छ, बढ्दै जान्छ अनि यो भदौको महिनासम्ममा त पुष्ट भइसकेको हुन्छ। त्यसलाई वनस्पति विज्ञानका हिसाबले पनि र समाज विज्ञानका हिसाबले पनि यो समयमा उखेल्नु अत्यन्तै उपयुक्त र कुश पूर्ण रूपले पुष्ट भइसकेको हुन्छ, एक वर्षसम्म उपयोग गर्न सक्ने भइसकेको हुन्छ। हाम्रा पूर्वजहरू ऋषि महर्षिहरूले समाजलाई सही दिशा निर्देश गर्नका लागि कुन कर्म कहिले गर्ने र कसरी गर्ने भन्ने विषयमा शास्त्रमा उल्लेख गरिएका कारण यो समाज सामाजिक हिसाबले त्यसपछि वनस्पति विज्ञानका हिसाबले धार्मिक हिसाबले सबै हिसाबले कुशी औँसीकै दिन कुश उखेल्नु अत्यन्तै सान्दर्भिक मानियो नि त।
1: आजको दिनलाई बुवाको मुख हेर्ने दिन भनेर पनि लिने गरिएको छ। यो सामाजिक सञ्जालमा फोटो हाल्ने दिन हो कि बाको मुख हेर्ने दिन हो? बाको मुख एक दिनमा मात्रै हेरिन्छ र पण्डितजी के हो यो?
3: विशेष गरी यो अत्यन्तै सार्वजनिक विषय उठाउनु भयो हो। यो अहिले समाजमा सबै हामी सबैले बुझ्नुपर्ने विषय अत्यन्तै गम्भीरताका साथ बुझ्नुपर्ने विषय के छ भने पिता भनेको चाहिँ सदैव स्मरण योग्य व्यक्ति हुनुहुन्छ। पिताकै देनका कारण माताकै देनकै कारण यस धरतीमा हामी अवतरित हुन पायौं, जन्म लिन पायौं र यो जीवन प्राप्त गरेका छौं। त्यसकारण पिता चाहिँ देवता तुल्य नै हुनुहुन्छ, माता देवी तुल्य हुनुहुन्छ, यसमा कुनै सन्देह छैन। तर यो कुशी औँसीकै दिन चाहिँ यो अहिले पछिल्लो समय चाहिँ मैले हिजो पनि एक ठाउँ भनेको थिएँ यो फेसबुकमा फोटो हाल्ने दिनका रूपमा विकास हुन थाल्यो, अत्यन्तै दुःखद बन्न थालेको छ। यसरी फेसबुकमा फोटो हाल्ने दिन होइन भनेको छ। शास्त्रले भन्छ कि भने जनता चोपनीयता छ, यस्तो विद्या परीक्षति अन्नदाता भय प्राता पञ्चायती पितर स्मृता। हामीसँग पञ्चपिता हुनुहुन्छ, पञ्चपिता भनेको जनिता भनेको जन्म दिने पिता एकजना हुनुहुन्छ, उपनेता भनेको उपनयन संस्कार गराउने गुरु हुनुहुन्छ जसले अभिमन्त्रित गरेर यज्ञ पवित्र धारण गरेर हजुरलाई चाहिँ फेरि पुनर्जन्म दिनुभयो। त्यसपछि अर्को पिता हुनुहुन्छ विद्यादाता पिता हुनुहुन्छ, शिक्षा दिने ज्ञान दिने विवेक दिने बुद्धि दिने हुनुहुन्छ। अर्को पिता हुनुहुन्छ अन्नदाता पनि पिता हो, हजुरलाई चाहिँ जीवन निर्वाहका लागि अन्नलाई आहारको व्यवस्था पनि मिलाइदिने पनि पिताजी हुनुहुन्छ। त्यसै गरी अर्को चाहिँ भय प्राता भनेको चाहिँ संकट वा भयबाट रक्षा गर्ने व्यक्ति, तपाईँलाई जुन बेलामा अप्ठ्यारो परेको छ त्यो बेलामा तपाईँलाई भय मुक्त गर्न सक्ने व्यक्ति पनि पिता हो। शास्त्रमा यसरी पञ्चपिता भनेको छ, आफ्नै घरमा पिताजी हुनुहुन्छ, उहाँलाई चाहिँ दिनु सेवा गर्नु, उहाँको स्मरण गर्नु त्यो नियमित काम हो। तर यो कुशी औँसीका दिन पिता मात्र नै पञ्चपिताको स्मरण गर्ने दिन हो। फोटो राखेर अरूलाई देखाउनु भन्दा पनि अन्तस्करणदेखि यसलाई श्रद्धा र भक्तिका साथ अगाडि बढाउन सकियो भने पञ्चपिताको महत्व जीवन्त रहन सक्ने थियो। अब पञ्चपिताको महत्व हराउँदै गयो अनि त्यसपछि अन्य विषयमा पनि अब सामान्य रूपमा पितालाई मातालाई लगाएर चाहिँ वृद्धाश्रममा राख्ने प्रचलन बढे। एक दिन त सम्झे जस्तो गरी फेसबुकमा फोटो त हाल्नु पर्यो, समाज यस्तो भयो र हाम्रो फ्यान्सी समाजले गर्दाखेरि यस्तो बन्न गएको हो कि प्रभु।
1: अब अन्तिममा आजको दिनलाई यो कुशी औँसी र बुवाको मुख हेर्ने दिनलाई बुवाको मुख हेर्ने कि दुःख हेर्ने?
3: विशेष गरी पहिलो कुरा यो दिन चाहिँ हामीले कुशलाई भित्काउनु पर्यो, पहिलो काम यो काम हो। त्यसको साथसाथै पञ्चपिताको स्मरण गर्ने, श्रद्धा गर्ने, भक्ति गर्ने। मुख भनेको त त्यो अनुहार बसेर अगाडि बसेर हेर्ने विषय होइन, उहाँका अन्तस्करणहरू, उहाँका सहजताहरू, उहाँका असहजताहरू र सबै पञ्च त्यो पिताहरूका असहजताहरूलाई स्मरण गर्ने, पिताको दुःख सुख त प्रत्येक दिन हेर्ने, आज औँसी सम्झेर आज मात्र हेरेर भएन। त्यसकारण यी सबै विषयलाई अझ बढी संवेदनशील भएर हामी अग्रसर हुन सक्यौं भने समाजलाई सुसंस्कृत बनाउन सक्नेछौं। अनि समाज सुसंस्कृत भयो भने अनि मात्रै हाम्रा आगामी पुस्ता, नयाँ पुस्ता चाहिँ संस्कारित पुस्ता बन्ने थिए। अब भए डर के छ भनेदेखि आगामी पुस्ताले यो सभ्यता के हो, संस्कृति के हो भन्ने कुरा नै बिर्सिने अवस्था बन्छ कि मातृ औँसीका दिन माताको फोटो हाल्ने, पितृ औँसीका दिन पिताको फोटो राख्ने फेसबुकमा, त्यो पनि टिकटकमा, अनि त्यसपछि गुरु पूर्णिमाका दिन गुरुको फोटो राख्ने र मुक्त हुने खेल आउने हो कि भन्ने चिन्ता छ प्रभु।
1: हस्, समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: रेडियो मञ्च पश्चिमले स्मरण गरेर सानो भए पनि विचार राख्ने जुन मौका दिनुभएको छ, सिङ्गो मध्य पश्चिम रेडियो प्रियप्रति हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082568218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082563509 र मोबाइल 98453065।
1: अब बाँकी प्रसंगहरू। लुम्बिनी प्रदेश सरकारले यातायात सेवा सञ्चालन नभएका जिल्लाहरूमा घरेलु तथा साना उद्योग कार्यालय मार्फत यातायात सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयन ल्याउने भएको छ। सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गर्ने तयारी प्रदेश सरकारले गरेको छ। हालसम्म यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा नागरिकले सवारी दर्ता किताब नवीकरण तथा अस्थायी बाटो इजाजत सेवा लिन अन्य जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले सेवा विस्तारको योजना अघि बढ़ाएको आन्तरिक मामिला, कानून, उद्योग तथा पर्यटन यातायात मन्त्रालयले जनाएको छ। गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: लुम्बिनी प्रदेशमा राजस्व संकलनलाई प्रभावकारी बनाउन करको दायरा विस्तार, विद्युतीय प्रणालीको विकास र निजी क्षेत्र मैत्री नीति निर्माणमा जोड़ दिएको छ। लमहीमा आयोजित राजस्व संकलनमा सुधार, आर्थिक समृद्धिमा टेवा विषयक लुम्बिनी प्रदेश स्तरीय नीति सम्वादमा सहभागीले राजस्व संकलनमा देखिएका नीतिगत र कार्यान्वयनगत समस्या समाधान गर्दै निजी क्षेत्रलाई सहज हुने गरी कानून निर्माण र संशोधन गर्नुपर्नेमा जोड़ दिएका हुन्। मामिला तथा योजना मन्त्रालयको समन्वय तथा सम्वाद समूहको सहजीकरणमा आयोजित कार्यक्रममा बनेका कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्न समय सापेक्ष कानून संशोधन गर्न र आवश्यक नयाँ कानून निर्माण गर्नुपर्ने सुझाव दिएको थियो। नीति सम्वादमा राजस्वको दायरा पहिचान गरी विस्तार गर्ने, करदातालाई कर तिर्न प्रोत्साहित गर्ने, नदीजन्य पदार्थसँग सम्बन्धित उद्योगको दर्ता नवीकरण र खारेजी प्रक्रिया सरल बनाउने तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक नीति निर्माण गर्नुपर्ने विषय उठाइएको थियो। त्यस्तै तहगत सरकार तथा मन्त्रालय बीच प्रभावकारी समन्वय सहकार्य र सम्वाद आवश्यक रहेको सहभागीहरूको भनाई रहेको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: एसियन पेन्ट च्याम्पियन कप 2083 अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय फुटबल छनौट प्रतियोगिता बिहिबारदेखि घोराईमा शुरू भएको छ। द हिमालय टाइम्सको आयोजनामा घोराई उपमहानगरपालिका 17 गैरागाउँ स्थित लुम्बिनी फुटबल एकाडेमीको मैदानमा प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतम र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव गौतमले विद्यालय तहदेखि नै खेलाड़ी उत्पादन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। गणतन्त्र दैनिकमा खबर छ।
2: लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अधूरा तथा अपूरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार बसेको प्रदेश मन्त्री परिषदले बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्यालको संयोजकत्वमा अधूरा तथा अपूरा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीका अनुसार प्रदेशमा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका तथा अपूरा अवस्थामा रहेका आयोजनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक निर्णय लिन सहज हुने गरी अध्ययन र विवरण संकलन गर्न समिति गठन गरिएको हो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा नाम सामाजिक काम भने असामाजिक परिवर्तनका लागि स्तम्भमा जितबहादुर शाहको यो विचार छापिएको छ। एउटा पत्र साहसी मनहरूका नाममा सुषमा रेग्मीको विचार छापिएको छ भने जीवन जोगाउने सामाजिक वातावरण निर्माण गरौं शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
2: आजको गोरक्ष राष्ट्रिय दैनिकमा विपदमा संचार संवेदनशीलता शीर्षकमा एकराज पाठकको विचारलाई छापिएको छ। लमहीलाई सुरक्षित शहर बनाउने सबैको साझा दायित्व शीर्षकमा प्रिया स्मृति गजमेरको विचारलाई पनि छापिएको छ। त्यसै गरी विपद उद्धार र जलवायु न्याय शीर्षकमा सुभाष न्यौपानेको विचार र अनुगमनले सुध्रिएन बजार शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकले।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा विपदमा संचार संवेदनशीलता एकराज पाठकको विचार छापिएको छ। आमा बुवा फर्किने आसमा दुई अबोध आँखा तुफान बाबु श्रेष्ठको यो विचार छापिएको छ भने दर खानी संस्कृति उत्सव कि विकृति हिमाल महराको विचार पनि आजको गणतन्त्र दैनिकले छापेको छ भने रूढ़ीवाद र अन्धविश्वास होइन बिरामीलाई स्वास्थ्य कर्मीको उपचार आवश्यक छ शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवाभूषाल पनि विदा हुन्छौ। नमस्कार।
14: को पुनर्निर्माणमा 7 खर्ब लाग्ने प्रारम्भिक आकलन। बैतडीमा निरन्तर वर्षाको कारण बाढ़ी पहिरो र नदी कटानले 100 भन्दा बढ़ी घर परिवार जोखिममा। र साउदी अरबको नियन्त्रणमा रहेको मोखा यमनका इरान समर्थित हुथी विद्रोहीद्वारा कब्जा।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क 98 43 0008804 98 43 00804 www.aspatiicare.com
14: बालेन्द्र शाहको संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंह दरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले असौ 6 10 गतेसम्म हुने संयुक्त राष्ट्र संघको 81 महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
17: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने
14: बैठकले काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा राम शरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। सांसदहरूले भदौ 10 गतेको भटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्रता बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले देश यतिबेला बाढ़ी पहिरोको मारका कारण विषम परिस्थितिमा रहेको र खरबौंको अर्थतन्त्र क्षति भएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सिंहले भटेकोशी बाढ़ीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढ़ीका कारण प्रभावित बाल बालिकाको शिक्षाका लागि विशेष प्याकेजको व्यवस्था गर्न, उद्योग व्यवसायीका लागि पनि राहत प्याकेजको व्यवस्था गर्ने, घटनाले धेरै क्षति भएका स्थानमा बीमालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भटेकोशी बाढ़ीका कारण देशले बेहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भटेकोशी बाढ़ीले नागरिकहरू पीड़ित भइरहेको अवस्थामा अर्कोतर्फ ग्यास अभावले थप पीड़ा पुगेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भटेकोशी बाढ़ीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्किने आशामा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोशी बाढ़ीबाट प्रभावित तथा सहाराविहीन भएका नागरिकलाई सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनस्थापनाको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जेएनजी विद्रोहका बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिए का सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। खाना पकाउने एलपी ग्यास अभावका कारण कैयौं नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन

चन्द्र पौडेल समक्ष हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा हिजो आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनु भएको हो। यसअघि हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको थियो। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा समय माग गरेर कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नु भएको छ। उहाँले भदौ 23 गते जेएनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। सभाको हिजोको बैठकको शून्य समयमा सदस्यहरूले कानून मन्त्री गौतमले कानून बनाउन राष्ट्रिय सभाले असहयोग गरेको भनी आएको समाचारमा आपत्ति जनाउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनु भएको थियो। बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले वर्षाको मात्रै नभई हिमताल हिम पहिरो गायतलाई जोडेर पूर्व सूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभयो। भोटेकोशीको बाढ़ीपछि जलवायु परिवर्तनका कारण पुगेको क्षतिपूर्तिका लागि सरकारले संयुक्त राष्ट्रसंघमा पठाएको पत्र सार्वजनिक गर्न पनि सांसद थापाले सरकारसँग माग गर्नुभयो। सांसदहरूले जलवायु परिवर्तनका चुनौती र संकटहरूको सामना गर्न भू राजनीतिक सहकार्य सहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनुभयो। विपदपछिको वातावरणीय पुनर्स्थापनासँगै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउनु पर्नेमा पनि सांसदहरूले जोड़ दिनुभयो। बैठकमा वातावरण विज्ञहरूले नेपालमा विपदपछि कृषिमा किसानको निर्भरता र विपद जोखिम सामना गर्ने क्षमताका आधारमा क्षतिपूर्ति तथा पुनर्स्थापनामा लक्षित लगानी गर्नुपर्नेमा सुझाव दिनुभयो। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1385 जनाको शव फेला परेको छ। बाढ़ीमा परि अझै 4089 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरूष 334 महिला तथा 509 शव आंशिक अंग सहितका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शवलाई आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशी तर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। त्यस्तै विदेशी नागरिक तर्फ 272 पुरूष र 328 महिला सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिएको छ। फेला परेका शव मध्ये 1148 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9287 जनाको उद्धार गरिएको छ, जसमा पुरूष 6407, महिला 2830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 3100
76 लाई सुरक्षित रूप में होल्डिंग सेन्टर में राखी प्रवक्ता काफले जानकारी दिनुभयो। बेपत्ता व्यक्ति को पहचान र फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षण प्राथमिकता दिएको छ। हालसम्म

0: मृतक 1286 जना र मृतकका आफन्तका 1712 जना गरी 2998 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफमा यथाशक्य छिटो सम्बोधन गर्ने विषयमा कोषका संचालक समितिले पहल गरिरहेको जनाएको छ। विनाशकारी भोटेकोशी बाढ़ीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ 15 गते लेखेको पत्रको जवाब कोषले हिजो अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको थियो। हानि र नोक्सानी सम्बोधन कोषको संचालक समितिको सह अध्यक्षको हैसियतमा आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढ़ीका कारण भएको ठूलो हानि नोक्सानी प्रति नेपालका जनताप्रति वेदना व्यक्त गर्नुका साथै पत्र मार्फत नेपाली जनता प्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नु परिरहेको बताउनु भएको छ। दक्षिण एशिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई हिजो ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले भदौ 10 गते रसुवाको भटेकोशीमा आएको बाढ़ीको मूल कारण विश्वव्यापी जलवायु परिवर्तन भएकाले जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने समय आएको बताउनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तन असमान भार थेग्न अब नेपाल जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने भएकाले नेपाली नागरिकले जलवायु न्याय पाउनुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले 62,45,049 सहयोग गरेको छ। सुनसरीका विभिन्न मुस्लिम बस्ती गैर सरकारी संस्था निजी विद्यालय व्यावसायिक संघ संस्था तथा व्यक्तिगत तहबाट उक्त रकम संकलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाका कारण बाढ़ी पहिरो र नदीको कटानले 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। जिल्लाका सिगास गाउँपालिका डिला सैनी गाउँपालिका लगायतमा पहिरोको जोखिम रहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीका नदी तटीय क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने सेती नदी किनार ढुङ्गाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल।
2: मैले वान बाई वान कुरा गर्दाखेरि सेती नदीको दबाव बढेर त्यहाँ चाहिँ बस्तीहरू जोखिममा छन्।
1: यस्तै जिल्लाको समलिया नदीमा समेत जलस्तर बढ़दै गएपछि डिलासनी गाउँपालिका वडा नम्बर 1 र 2 15 घर परिवारलाई सुरक्षित स्थानमा सर्ने तयारी भइरहेको छ। वडा नम्बर 1 का वडाध्यक्ष कृष्ण कुमार धामी।
3: अहिलेसम्म मैले बुझ्दा जो त्यो चर्किएको ठाउँ भत्कियो हेर्दा जोखिममै छ। वडा कार्यालयबाट पनि सूचना प्रकाशित गरिसके। प्रहरी चौकी सीमाबाट प्रहरी सहित लिएर त्यसको अध्ययन अवलोकन गर्यो।
1: पुर्सौनीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय।
3: पहिरो परेको कहीँ जोखिम नभएको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामी गरिरहेका छौँ र निरन्तर सूचना पर्व हाम्रो चौकी लेभलदेखि लिएर सबैलाई गरेर सतर्क रहनु सतर्क रहनु।
1: जिल्लाको सुनाई गाउँपालिका वडा नम्बर 4, 8, 6 समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गोविन्द पन्त। अब कैलालीतर्फ। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीयहरू चिन्तित बन्न थालेका छन्। नदी किनारका धेरै जसो वनलाई वर्षातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ भने त्यसबाट नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: कर्णाली नदी किनारमा रहेका शक्ति कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना बुढाखानी सामुदायिक वन, खानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल,
5: धेरै भएको छ। पानी राम्रोसँग पर्ने हो भने पार्कदेखि तलपट्टि पाँच नम्बर वाडा सात आठ नौ एकदमै छिटो हुने सम्भावना देखिएको छ। अब माथि पहाडमा पानी परेन भने हामी सुरक्षित छौँ।
4: भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्, तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल,
5: स्थानीय सरकार केन्द्र प्रदेश उहाँहरू आउने हेर्ने जाने मात्र हो, अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। चार पाँच वर्ष अगाडिदेखि नै नदीको तलबाट काट्दै काट्दै आइसकेको छ।
4: त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर पाँचदेखि नौसम्म क्षति पुगाउने देखिन्छ। त्यसका साथै शक्ति कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। शक्ति कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी,
6: वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ। सातुरा शक्ति वन गाउँको नजिक पनि कटान भइरहेको छ। डल्लो बस्तीको लागि एकदमै जोखिम भएको छ। नियन्त्रणका लागि बारम्बार हामीले प्राणी जङ्गल आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका
7: छौँ। कस्तो राम्रो जुत्ता लगाएको,
8: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक बङ्गालीबाट किनेर हेर न।
7: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 082-5-63-775।
8: सम्पर्क नम्बर 98-4-78-26-873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: किराले खाएको दाँत निकाल्ने,
16: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
15: खाली ठाउँमा दाँत राख्ने,
16: दाँतको जरैदेखि उपचार गर्ने,
15: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
16: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
17: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
14: सम्पर्क फोन नम्बर 082-5-90-466 98-29-81-50-53।
18: आया, मम्मी मम्मी दाँत दुख्यो।
19: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
20: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
21: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
19: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
21: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
14: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
22: सम्पर्क फोन नम्बर 0825902222।
23: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
24: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
25: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
24: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
26: शुद्ध महका लागि कहाँ जाने त?
27: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
26: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
28: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
29: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
28: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
30: खुशीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
32: भर्ना सम्बन्धी सूचना।
33: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
32: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
34: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9765526286।
35: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
36: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
35: उपलब्ध। शल्यक्रियाहरू
36: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
35: बालबालिकाको न्युरो सर्जरी,
36: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
35: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
36: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
35: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9709065255।
37: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
38: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
37: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
38: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
39: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
36: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
39: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
4: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 काटुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
5: सञ्चालक नरेश कुमार श्रेष्ठ
36: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
36: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
36: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
36: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
36: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686861694।
7: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
8: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
7: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
8: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
7: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
9: बिरामी जाँचने मिति यही भाद्र 27 गते शनिबार।
7: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 0825606052।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
2: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-5 सय घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-5 सय चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
3: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
2: धारिमो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
3: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
2: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
3: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
2: अब त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, 3 महिना 4 महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
3: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
2: त्यही हो चाहिँ धादिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ, धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
3: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ। अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
2: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब DTIको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
3: बोल्ने कुराहरू त्यहाँ
2: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
3: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त जनताले होइन जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी
2: जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ जस्तो अहिले चाहिँ अब यो कृष्णवीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ पूरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ त्यस कारणले त्यो पहिलाको पुल लगेको छ त्यो पुल निर्माण गर्नु पर्यो त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ
4: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ
6: हो सक्छ जनताको आवाज संसदसम्म पुग्छ कानून निर्माण प्रक्रियामा जोडिन्छ
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ सक्नु पर्छ फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू
9: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रला अखन त यहाँ खेती र पानी
5: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी
5: हरेक बिहिबार बेलुका 7:30 बजे पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे कार्यक्रम हेलो सांसद
3: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ
2: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेर छ थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ त्यसले समस्या बनाएको छ अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन् विद्यार्थी वारी छन् कतिपयको विद्यार्थी पारी छन् विद्यालय महाविद्यालयहरू वारी छन् तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले
3: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो
2: अब नीति निर्माण र कानून बनाउने भनेर तपाईँले भन्नुभयो होइन त्यसमा सक्रिय भएर लागिराखेको छु म अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो बजेट आयो त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन नीतिहरू अन्य किसिमका ऐन कानूनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो अब त्यसलाई मान्ने नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ दुई तिहाईको सरकार छ अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस् तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि
3: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन् तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि
2: अब संसदको चाहिँ त्यहाँ आएको ऐन कानूनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरूमा मिल्दैन होइन कतिपय मिल्छ कतिपय मिल्दैन अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो त्यो लिइने हालिन्छ, विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने अनि चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानुन अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
3: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चैकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने, थलो बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
2: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन, संसद संसद त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षीको ड्युटी होइन नि त, प्रतिपक्षीको ड्युटी त सरकारका कमजोरी देखाइदिने नै हो, त्यस कारणले त्यो देखाएको हो, त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् त्यहीँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो, त्यसमा अहिले तपाईँसँग कुरा गर्दा गर्दै अब अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भोटेपछि सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाइने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो, विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ त्यसमा बोल्ने कुराहरू, र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
3: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
2: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पूरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन, संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु, अनि जनताको आवश्यकता हिजो म जुन बेला यहाँ काठमाडौँ एसआइजी दिने काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त, उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो त्यो कुरो। त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कमजोरी होला, नेताहरूका पनि केही कमजोरी होलान्, र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
1: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ीपछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वयमा सांसदको भूमिकाको बारेमा हामीले कुराकानी गरेका छौं।
10: यी समय हाम्रो सुरुङमा उतारको कुराहरू ढिला भएको थियो, प्रहरी अप्ठ्याराहरू ती चुनौती आफ्नो साथमा छँदै थिए, यो चुनौतीका बावजुद अहिले चाहिँ नेतिगिदली तनिलको रेस्क्यु कामहरू भइरहेछन्, हरेक दिन प्रोग्रेस छ, यो नै हाम्रो लागि सुखद कुरा हो। अहिले पछिल्लो समयमा अब अरू विचरा अरू उद्धार गर्ने कामहरू टनलदेखि बाहेक मोटामोटी धेरैहरूको भएको छ। रातको विषयमा कस्तो छ भन्दाखेरि अहिले पनि रसो जिल्लाको 27 वटा मध्ये 13 वटाको सुरक्षा सञ्जाल टुटेको छ, पुनस्थापना र पुननिर्माणका कुराहरू जोडिँदै आउने अवस्था छन्। सरकारले यसको विषयमा गम्भीरता साथ अगाडि बढिसकेपछि अहिले चाहिँ काठमाडौँमा 22 मकरमा 580 जना चाहिँ हुनुहुन्छ।
11: यसरी संयोजनकारी भूमिका खेल्दै गर्दाखेरि यो वैकल्पिक बाटो भएर रसुवा कति पटक जानुभयो यो 10 गते पछाडि?
10: म दुईचोटि गइसकेँ।
11: त्यो बाटो हिँड्दै गर्दाखेरि पुङपुङ खोला पुग्दा र त्यो एउटा सांसदको रूपमा तपाईँले खेलिराखेको भूमिका के छ?
10: यस्तो भयो, यो हामीले 13 गते फेरि मुख्यमन्त्री सहित विपदको निर्णयहरू गरेर बस्यौं होइन, मुख्यमन्त्री नै रसुवा जिल्लाको भूभागमा बसिकन हामी सिडी कार्यालयमा बसेर प्रशासन कार्यालयमा बसेर हामीले यो विषयमा निर्णयहरू गरेका छौँ। यसलाई म हरेक दिन जस्तो उहाँहरू जिम्मेवारी साथीहरूलाई योबाट नभई योबाट योबाट योबाट नभई योबाट वैकल्पिक दिँदै त्यसलाई व्यवस्थापन गर्नलाई म आफ्नो तर्फबाट मैले सबै साथ सम्बन्धित निकायहरूमा हरेक दिन घचघच अनुरोध गरेको छु, किनभने मैले बुझे अनुसार मैले कसो छ भन्दाखेरि त्यो खास प्रारम्भिक चरणमा यो एउटा कृषि सडकका रूपमा रहेको थियो, जब यसरी हाम्रो यो पासाङ लामो राजमार्ग नै लक्ष्मी मैलिङ सबैको सडक वासआउट गरेर लिएर गइसकेपछि त्यो मात्र एउटा आंशिक वैकल्पिक मार्ग रहने भावनाले मैले पनि म पहिलो दिन चरणमै पहिलो दिनमै यो समस्याहरू बुझिसकेपछि मैले सूर्यगढी नगरपालिका गाउँपालिकाको प्रमुखज्यूलाई, नौकुण्ड गाउँपालिकाको प्रमुखज्यूलाई, कालिका गाउँपालिका प्रमुखज्यूहरूलाई डिब्रिज हटाउनेदेखि सबै कुराहरू गरियो। अहिले समस्या कहाँ छ भन्दाखेरि त्यो कतिपय हाम्रा मैले त्यही भएर आज पनि बोलेँ यो विषयमा, मोस्टली अलिक जनरली के कुरामा चाहिँ पार्टनरसिपमा काम गर्नुपर्ने कुराहरू चाहिँ अलिकति समन्वयकारी भूमिकाहरू कहाँ मिसिङ छ भन्दाखेरि फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्टको चाहिँ जिम्मेवारी होइन जुन ढङ्गको इम्पोर्टेन्स छ आफआफ्नो ढङ्गले लिनुपर्नेलाई चाहिँ अलिकति सिरियसली नलिएको जस्तो मैले पाएर निर्णयहरू गर्ने र जिम्मेवारी भएकोहरूलाई आफैले घसघाउने कामहरू गरिरहेको छु।
11: तर जस्तो अब यस्तो विपदको बेलामा पनि मेरो भागमा कानूनमा कति लेखा छ कति लेखा छैन भनेर त्यसरी आलो पालो गरेर बस्न मिल्छ कि मिल्दैन जनप्रतिनिधि अथवा तपाईँ आफैले पनि जनप्रतिनिधि रूपमा नेतृत्व गर्दै हुनुहुन्छ?
10: सबभन्दा ठुलो समस्या भनेको के हो, तपाईँको खर्चको आधार हो कुनै काम गर्नलाई पैसाको कुरा चाहियो। यो विपत्तिको लागि प्रदेश सरकारले कति छुट्यायो, संघले के जिम्मेवारी लिने, प्रदेशले के जिम्मेवारी लिने, स्थानीय तहको सीमितता हामीहरू सबैलाई थाहा छ।
11: भनेको अहिले त्यो बाँडफाँडमा सहमति कुरा मिलिसक्यो कि अहिले पनि तेरो मेरो भन्नेमै छ हामी?
10: यस्तो छ खास वास्तवमा के भन्दाखेरि यो अहिले जुन सड़क छ यो प्रदेश स्तरको सड़क हो, यसमा हामीले फेरि यसलाई पक्की अपग्रेड गर्ने भनेर तपाईँको आफ्नै केही कुराहरू बजेटहरू छुट्याइसकेको अवस्था पनि हो। अब यसलाई चाहिँ अझ फर्दर त्यो सडकलाई अपग्रेड गर्नलाई उहाँहरूलाई चाहिँ कानुनी समस्याहरू छ जस्तो मलाई लाग्दैन। होइन अब रिसोर्स म्यान पावरहरूको चाहिँ अलिक निगरानी कम भएको जस्तो मैले बुझेर हिजो पनि धेरै कुराहरू घचघच आएँ, हिजो मात्र पनि यो विषयमा चाहिँ धेरै कुराहरू सम्बन्धित निकायको साथीहरूसँग मैले कुरा गरेका छौँ। अब हामीलाई चाहिँ रिसोर्स म्यानेजमेन्ट गर्नलाई चाहिँ समस्या परेर काममा सरकारी कागजहरू काम कारवाही अगाडि बढाउनलाई समस्या भएको जस्तो मैले बुझेको छु। होइन मैले त्यही पनि उहाँहरूलाई चाहिँ आफ्नो ढङ्गले अगाडि बढ्नुहोस्, मैले संविधानकारी भूमिका गर्नुपर्ने पूरा गर्नुपर्ने कुराहरू सबैसँग गर्छु भनेर मैले गरिरहेको पनि छु र भोलि पनि गर्छु।
11: अनि सांसदको रूपमा अब तपाईँ त अहिले प्रतिपक्षी दलको सांसदको रूपमा रहनुभयो, संसदमा सुन्दा र हेर्दाखेरि विपदमा हामी सँगै भन्ने खालकै छ, अनि तपाईँले सरकारसँग अथवा सरकार मार्फतका अरू निकायसँग समन्वय गर्दाखेरि कतिको सहयोग कतिको त्यो खालको समन्वय पाइराख्नु भएको छ?
10: होइन यस्तो छ हजुर, जे जे भए पनि म रस जिल्लाको जनप्रतिनिधि हो, अहिले मैले अरू विषयमा अरू कसले के भन्यो भन्ने कुरातिर म त्यही पछि लाग्नु भने मैले कसरी मेरो जनतालाई राहत पुग्ने, उहाँहरूको समस्याहरूलाई कसरी सरकार समस्या पुर्याउने र समाधान गर्ने मेरो प्रथम प्राथमिकता हो। होइन उहाँहरूको मनोविज्ञान के छ, जति बाहिरबाट देखिया हुन्छ उहाँ गाउँघरको मनोविज्ञान, उहाँहरूको आवश्यकता मैले राम्रोसँग बुझाएको छु। यही ढङ्गले सम्बन्धित निकायहरूसँग मैले कुरा गर्ने राख्ने र उहाँहरूको समस्यालाई चाहिँ नजिकसँग जोडेर ती विषयहरू चाहिँ उठान गरेर समस्या समाधान गर्नुपट्टि मेरो जिम्मेवारी हो, त्यो मैले गर्छु। सरकार पछि होस् प्रतिपक्ष होस् हामी नागरिकलाई जोगाउने कुराहरू गर्दैछौँ, यसमा पार्टीको कुरा रहेन, नेपाली नागरिकलाई हामी सबैजना नेपाली नागरिक हौ, नागरिकको कुरामा हामीहरूले त्यसो सोच्नुहुन्न भन्ने भावना साथ जति जे जे जस्तो जस्तो अप्ठ्यारा आउँदाखेरि पनि मैले सरकारको लाई घचघचाउने कुरा र उहाँ हामीले समन्वयकारी भूमिका गरेर जनताले सुख दिने राहत पाउने कुरामा म लागिरहेछु।
11: तपाईँले अघि जुन सड़कहरू टुटेको सम्बन्ध गाउँबस्तीसँग भन्नुभयो नि, अब त्यसलाई सञ्चालन गर्नको लागि हुन त अब मुख्य सड़क नै अहिले पनि अब क्षतविक्षत अवस्थामा छ, होइन ग्रामीण सड़कहरूलाई सञ्चालन गर्नुभन्दा अगाडि त्यो मुख्य सड़क बनिसक्न पर्छ अथवा मुख्य सड़क बन्दै गर्दाखेरि पनि स्थानीय सड़कहरू जनप्रतिनिधि अरू सरकारवाला निकायसँग गरेर सञ्चालनमा ल्याउन सकिन्छ जस्तो लाग्छ?
10: अहिलेको विपदको बेलामा हरेक कुराको सीमितताहरू हुन्छन्, हामी चाहे जो सरकारमा बसे पनि त्यसको अप्ठ्याराहरू मैले बुझ्दछु र हामीले सक्दो छिटो चाहिँ कनेक्टिभिटी गर्न रोड कनेक्टिभिटीलाई चाहिँ इस्टाब्लिस गराउनलाई प्रदेश स्तरीयबाट सङ्घीयले कुन चाहिँ गर्ने भन्ने कुराले त्यो उहाँहरू छुट्टै ढङ्गले सङ्घको ढङ्गले प्रदेशको प्रदेशको ढङ्गले स्थानीय साथीहरूलाई स्थानीय सरकारहरूलाई त्यसलाई हरेक दिन अपडेट गर्ने कामहरू हामीले निरन्तर लागिरहेछौँ। मेरो रसको भूगोलपट्टि त जनप्रतिनिधिहरू नै एज अ ट्राफिक भएर काम गरिरहनु भएको छ।
4: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
5: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
5: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष।
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
9: हाम्रा दुःखमै त तरकारी खेती गरिसकेको र पानी पिग्रला, अखन त हाम्रो खेती र पानी।
5: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
5: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो
10: सांसद तपाईँले जुन कुरा बाटो उठाउनु भयो
11: अघि, मैले जुन यो पुङपुङ खोलाको कुरा गरेँ, पुङपुङ खोलामा चाहिँ हामीले त्यहाँ केही ओडा अध्यक्षलाई पनि भेटेका थियौँ। हजुर,
10: होइन, लच्याङदेखि जहाँ ओडा अध्यक्षज्यू नै आफ्नै ट्राफिक कन्ट्रोल गरेर बसिरहनु भएको
11: थियो, हामीले पनि देखिदिएन चाहिँ।
10: यस यस, होइन, अब लकिली फर्चुनेटली यस्तो भइदियो। खास त्यो के भयो वास्तविक कुरा भने, यो चाहिँ रसुवा र नुवाकोटको सिमाना भयो। रसुवाले गर्दै गर्दा नि तपाईँको चाहिँ त्यो भोर्लीबाट हामी यतातिर सडक बनाउँदै आयौँ, रसुवाको लास इन्डतिर। नुवाकोटबाट के भयो, नुवाकोटको तल भूभागबाट बनाउँदै जानुभयो। खास अहिले समस्या आएको के भने, धेरै समस्या आएको, रसुवाको एउटा पाट छ, सरमगरीको पाट हो, बजेट विनियोजन पनि भएको छ। हामीले पुलहरू पहिले नै नबनाइया भए झन् कस्तो अवस्था रहन्थ्यो होला। हामीले पुलहरू पनि बनाउँदै लगिसकेका थियौँ पहिले, यी सबै अहिले जति पनि त्यहाँ बनेको पुलहरू तपाईँ क्रस गर्नुहुन्छ, ती अहिले पछिल्लो समयमा बनेका पुलहरू हुन्। त्यो कालेपत्री नै अलिक पछिल्लो समयमा बनेका कालेपत्रीहरू हुन्। त्यसले गर्दा हामी यो बनाउने क्रममा नेपालको अब बजेटको साइज, पूर्वाधार पुँजीगत खर्च गर्न सक्ने साइजहरू हामीले बुझेका छौँ। र फेरि अर्को कुरा पनि के बुझ्नुपर्छ भन्दाखेरि, कुनै चिज नेपाल सरकारले खर्च गर्दै गर्दा त्यसको उपयोगिता कति हुन्छ भन्ने कुरा नि ख्याल गर्नु पर्यो। त्यहाँ भोलि वास्तवमा चाहिँ हिजो हाम्रो मेन हाइवे चाहिँ नेसनल हाइवे कन हुँदै गर्दा त्यहाँ कति गाडी गुड्थे भन्ने कुरा पनि याद गर्नुपर्छ। अहिले समस्या परेर त्यसलाई देखि नि एउटा पाटो रह्यो, विपदको बेलामा देखिने कुराहरू एउटा पाटो रह्यो। तर अर्को बेलामा तपाईँको चाहिँ त्यो सबै बन्दै गर्दा दिनमा कतिवटा गाडी गुड्छ भन्ने कुरा नि हेर्नुपर्छ। र त्यसले जनताहरूले कतिको सुविधा ल्याएको छन्, त्यसले यी इकोनोमिक एक्टिभिटीहरू कति आयो, त्यहाँको कति लाभान्वित भयो भन्यो भने ती एनालाइसिस पनि गर्न जरुरत छ। त्यसका बावजुद पनि हामीहरूले त्यो ढङ्गको बाटो चाहिँ अझ उही लास्ट इन पोइन्टसम्म बनाउन हामीले प्लान गरिकन बजेट पनि अहिले तपाईँले हेर्न सक्नुहुन्छ, रातो किताबमै बजेट विनियोजन भएर बसिसकेका छ। अब कानुनी प्रक्रिया के अरे, तपाईँको टाइमले बजेट एलोकेट गरिसकेपछि त्यो बन्ने कुरा भइहाल्यो। पोहोर साल पनि राखिएको थियो, पोहोर साल तपाईँको सँगै सरकारबाट राख्दै गर्दा हामीले कार्यान्वयन गर्न सकेनौँ। देशमा विभिन्न घटनाले गर्दा त्यो राखेको बजेट पनि त्यति कोल्याप्स भएर गयो। यसपालि पनि हामीले राखेका छौँ, त्यसले गर्दा अब यो वर्ष चाहिँ त्यसले काम गरेर चाहिँ धेरै कुराहरू सहजता ल्याउँछ भन्ने मेरो बुझाइ छ।
11: हुन त अब अहिले बाढीको कारणले 1000+ व्यक्तिको मृत्यु भएको पुष्टि भइसक्यो, अझै 3-4 हजार बेपत्ता भन्ने छ। यो बाढी आउँदै गर्दाखेरि जसरी पहिले नुवाकोटबाट सिधै रसुवा जानु पर्थ्यो र अहिले नुवाकोटको विभिन्न गाउँ बस्तीहरूबाट फेरि रसुवा जाने वैकल्पिक बाटो भयो, यही बाटोमा तपाईँले अघि भन्नुभयो कि सरकार र सरोकारवाला निकायको वास्तै थिएन, होइन, त्यहाँका बासिन्दाहरू हामीलाई कुनै मतलबै नगर्ने, बाटो नबनाइदिने भनेको नभइदिने स्थिति थियो, अहिले यो विपदको बेलामा काम लाग्यो भन्नुभयो। हामीले के सिक्यौं यो अहिलेको विपदबाट सड़कको सन्दर्भमा?
10: सड़क सन्दर्भमा हामी कहिले पनि एउटालाई मात्र लाइफ लाइनसँग जोड्नु हुन्न। यो विपद अब कस्तो भयो भने, स्पेसली हाम्रो पहाड़ी जिल्लाहरू चाहिँ जसरी यो क्लाइमेट चेन्जको कुरा छ, ग्लोबल वार्मिङको कुरा छ, मलाई जस्तो लाग्छ हाम्रो अब जसले जति गरे यो भर्खरै बिग्रिएको कुरा नै यो सुधार्ने धेरै समय लाग्छ। त्यसले गर्दा यस्ता विपत्तिहरू हाम्रो अब रसवाली जनताहरूको लागि नियति बन्छ भन्ने मेरो बुझाइ छ। र अब जति पनि बन्ने पूर्वाधारहरू छन्, मैले सम्बन्धित निकायलाई नै यो भनेको छु, जति पनि पूर्वाधार छन्, अब यस्ता यस्ता किसिमका हिमतालकड पैदा हुने बाढीसँग चाहिँ फ्रेन्डली खालको, यस्ताले नै अप्ठ्यारो पर्न नबिग्रिने खालका पूर्वाधारहरू हामीले तयार गर्नु छ। यो ढङ्गको कुराहरू मैले समझि निकालेको छु। यो कुरा चाहिँ हामी यहाँबाट पाठ सिकेनौँ भने भविष्यको कालान्तरमा फेरि अरू कुनै आउँदा फेरि हामी दुर्घटना बिहोर्न पर्छ। यो विषयमा म सचेत छु। त्यही अनुसारले संघीय सरकार प्रदेश सरकारलाई मेरो तहबाट घच गराउने दिशन गर्ने कुरामा म निरन्तर लागिरहन्छु।
1: रसुवाको भोटेकोशी बाढी र यसले पारेको प्रभाव अनि सरोकारवाला निकायसँगको समन्वयमा सांसदहरूको भूमिकाको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कँडेल र नेपाली कांग्रेसका सांसद मोहन आचार्यसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिएको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद तथा अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: यो दाँत दुखेर मर्नु भयो।
13: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
12: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
13: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
12: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
13: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
14: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
15: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
16: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
18: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
15: सम्पर्क फोन नम्बर 082-5-63-027,
18: 98-41-68-46।
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
19: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
19: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
22: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। आज कुशे औंसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउने गरिन्छ। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्राम भगवान विष्णुको प्रतीक मान्ने गर्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास रहेको छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। यसै अवसरमा आज पितृदेव भव भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोरा छोरीले परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिनमा थोरै दान गरे पनि हजारौं गुणा बढ़ी फल पाइने भएकाले पुण्य पर्वका पनि रूपमा लिने गरिन्छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका सन्दर्भमा सुझाव तथा कृष्ण पोषण संकलन कार्यक्रम राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई समय सापेक्ष, व्यावहारिक र जीवनोपयोगी बनाउने पर्नेमा सहभागीहरूले जोड़ दिएका छन्। कार्यक्रममा सहभागी वक्ताहरूले पाठ्यक्रमले केवल किताबी ज्ञानमा सीमित नरही विद्यार्थीलाई परिवार, समाज र राष्ट्रप्रतिको दायित्वबोध गराउने तथा व्यावहारिक जीवनका लागि सक्षम बनाउने खालको हुनुपर्ने सुझाव दिएका छन्। विद्यार्थीमा अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व, सृजनशीलता र आत्मनिर्भरता विकास गर्ने विषयवस्तुलाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइरहेको थियो। त्यस्तै बदलिदो समय र प्रविधिको विकास सँगै व्यावहारिक ज्ञान, सिपमूलक शिक्षा तथा श्रम प्रतिको सम्मानलाई पाठ्यक्रमको महत्वपूर्ण हिस्साका रूपमा समेट्नुपर्ने सुझाव दिएको छ। शिक्षाले विद्यार्थीलाई जागिर खोज्ने मात्र नभई सिप सिकेर आफै रोजगारी सिर्जना गर्न सक्ने बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सहभागीहरूको धारणा रहेको थियो। पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलकी सदस्य ऋचा नेपानेको अध्यक्षता एवं लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुंवर, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव बेगम केसी, शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्याल लगायतका वक्ताहरूले आआफ्नो विचार तथा सुझाव राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश पौडेलले गर्नुभएको थियो भने संचालन शाखा अधिकृत शिवराज पोखरेलले गर्नुभएको थियो। सहभागीहरूबाट प्राप्त सुझाव तथा पृष्ठपोषणलाई राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका क्रममा समेटिने जनाइएको छ। मध्यपश्चिम खबरमा अब विचारको पालो। तीज पर्व नजिकीसँगै यतिबेला शहरदेखि गाउँघरसम्म चहल पहल बढ़न थालेको छ। विभिन्न सन्देशमूलक कार्यक्रमसँगै दरखानेदेखि नाचगान गर्ने गरिएको देखिन्छ। यसै विषयमा केन्द्रित रहेर हिजो हामीले आउँदै गरेको तीज पर्वलाई कसरी मनाउनुपर्छ भनेर केही महिलाहरूलाई सोधेका छौं।
1: म अधिवक्ता निर्मला सुवेदी, ठेगाना घोराई उपमहानगरपालिका, वार्ड नम्बर 15, विद्यापीठ टोल दाङमा पर्छ। तीज पर्वलाई मलाई के लाग्छ भने तीजमा अब महिलाहरूलाई रमाइलो गर्ने, जमघट हुने एउटा अवसर हो जस्तो पनि लाग्छ। तड्किलो भड्किलो नगरेर महँगो साड़ीहरू, गहनाहरू नलगाएर एक महिना अगाडिदेखि दर खाने, खर्चिलो तरिकाले दर खाने कार्यक्रमहरूलाई त निरुत्साहित गर्नुपर्छ। तर महिला दिदी युवाहरू जम्मा भएर आफ्ना दुःख सुखका कुराहरू साट्ने, गीत मार्फत आफ्ना वेदनाहरू पोख्ने त्यो परिपाटी पहिलादेखि नै चलिआएको हो। यसलाई हामीले संरक्षण हाम्रो एउटा पर्वको रूपमा पनि हो, हाम्रो संस्कृतिको रूपमा पनि यसलाई मान्नुपर्छ। तर भड्किलो चम्किलो महँगो तरिकाले होइन, साधारण तरिकाले आफ्नो संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मेरो मान्यता हो।
2: मेरो नाम चाहिँ स्मृति निउपानी, गोराई 15 रतनपुरदेखि हो। म चाहिँ तीज पर्वलाई रमाइलो उच्छृङ्खल गरेर त मनाउनु भएन, होइन, रमाइलो तरिकाले सिम्पल साधारण भएर मनाउँदा चाहिँ ठिक हुन्छ जस्तो लाग्छ।
3: म कोमारा हो। तीज पर्व जस्तो हाम्रो पौराणिक काल अनुसार हाम्रा परम्परा हाम्रा आमा बुवाहरूको पालामा एकदमै तीजको अघिल्लो दिन मात्रै दर खाने भनेर त्यो दिन हामीले जे सक्छौ त्यो खान्थ्यौं। अहिले एकदमै विकृतिको रूपमा आइरहेछ, यो एकदमै खर्चिलो भन्दै गइरहेछ। अहिलेको तीज परम्परा एकदमै सहज रूपले मनाउने चाडबाडलाई चाडबाडकै रूपमा राख्ने, यस्तो यो विकृति रूपमा तामझाम नगरे मनाउने।
4: खिमा भुसाल। तीज पर्व जस्तो हाम्रो आमाहरू हाम्रा पूर्वज

0: रमाइलो गर्ने हो नि अर्को दिन तिजको पूजा गर्ने व्रत गर्ने।
1: मेरो नाम देवा सुवेदी। तिज कार्यक्रम यस्तो हरितालिका तिज आफ्नो मौलिकतालाई सांस्कृतिक महत्वको जगेर्ना गर्न हामीले यो पर्व मनाउनु पर्दछ। तिज कार्यक्रम गर्दा दर खाने बेलामा र तिज कार्यक्रम गर्दाखेरि धेरै खर्चिलो फड्किलो गर्न हुन्न भन्ने मान्यता पनि हो र यति भन्दै सम्पूर्णमा तिजको मंगलमय शुभकामना दिन चाहन्छु।
2: मेरो नाम सुमा आचार्य। घर लमै आउँदै गरेको हिन्दू महिलाहरूको हरितालिका तीज पर्वको अवसरमा सबैमा शुभकामना र यो अहिले पछिल्लो अवस्थामा महिलाहरूले तीज मनाउने शैलीमा केही परिवर्तन आएको छ। यद्यपि पहिलादेखि नै एक महिना अगाडिदेखि नै तीजका गीतहरू गाउने मनाउने गरिन्थ्यो, तर पनि अहिले पार्टी प्यालेसमा देखिएका गतिविधिले कतै तीज भड्किलो भएको त होइन भन्ने प्रश्न उठेको छ समाजमा। त्यसकारण अब हामी सहज भएर सर रूपमा तीजलाई एउटा पर्वको रूपमा मात्रै नभएर महिला अधिकार पर्वको रूपमा महिलाहरूको वकालत गर्ने दिवस रूपमा लिनुपर्छ र हामीले सहज सरल र बिना भड्काउ रूपमा सबैलाई मान्ने हुने र सबैलाई समाजमा सकारात्मक सन्देश दिने हिसाबले तीज मनाउनु पर्छ। धन्यवाद।
3: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अधुरा तथा अपूरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिलीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपूरा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीका अनुसार प्रदेशमा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका तथा अपूरा अवस्थामा रहेका आयोजनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक निर्णय लिन सहज हुने गरी अध्ययन र विवरण संकलन गर्न समिति गठन गरिएको हो। यो समितिले दुई महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी तोकिएको छ। बैठकले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूको संयोजकत्वमा प्रदेश राजस्व समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ। प्रदेशले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै राजस्व प्रशासनमा समन्वय र सुधार ल्याउने उद्देश्यले समिति गठन गरिएको हो। समितिको कार्य शर्त समेत तोकिएको छ। मन्त्री परिषद बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बजेट तथा कार्यक्रम समायोजन रकमान्तर तथा प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली अध्यावधि गर्ने सम्बन्धमा पनि समेत निर्णय गरेको छ। यस्तै चालू आर्थिक वर्ष 2083-84 प्रथम त्रैमासिकका लागि अस्थायी संगठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ। समाहित तथा खारेजीमा परेका मन्त्रालयहरूको सम्पत्ति दायित्व तथा जनशक्ति व्यवस्थापन सम्बन्धी प्रस्तावमा समेत बैठकले निर्णय गरेको छ। मन्त्रालय समायोजन तथा खारेजीपछि बाँकी रहेका सम्पत्ति दायित्व र जनशक्तिको व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाउने भएको हो। र संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ। शुक्रबार अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विभिन्न छवटा समितिको बैठक बस्दैछन्। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन।

0: छन्।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
0: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
0: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
5: समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: रामायण में राम र रावण बसे महाभारत में कौरव र पांडव सबैले कहीं न कहीं नारी के लागि युद्ध गरेका थिए
2: पीएफएक्स सिनेमाज घुराई दस सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली पेन्सन पत्ता
3: योद्धा जन्माउँछ जसको नामले अधर्म काट्छ र धर्मले
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
6: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
9: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
6: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग
10: पिसाब पेट ग्यास्ट्रिक कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू।
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनाश, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848826001। अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
6: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
5: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
5: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
5: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
6: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: Hanggang Release, Meru Everest.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: एउटा चाहिँ बाँच्न पाउने अधिकार हुन्छ उसलाई पनि, यो जुन जुन अहिले जुन बाढीको कहरले गर्दाखेरि जति मानवलाई जति क्षति भएको छ, पशुमा पनि यो कस्तो भने इम्युनो कम्प्रोमाइज भन्छ कि, उसको रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ, किनभने उसलाई दाना छैन, आहारा छैन र बस्ने बास छैन। यदि यो भयो भने के हुन्छ भने, यस्तो बेलामा पनि ऊ तपाईँको वातावरण पनि अहिले कस्तो छ भने गर्मी छ, एकदम हुप्प गर्मी भएको अवस्था छ, पानी परिरहेको छ, बर्खाको समयमा के हुन्छ भने कन्डिसन चाहिँ एकदम विक हुन्छ। यो बेलामा यदि उसलाई राम्रो आश्रयस्थल पाएन, उसले राम्रो खाना पाएन, होइन ओत लाउने ठाउँ भएन भने झन रोग फैलिने सम्भावना अझै बढी हुन्छ।
3: भनेको शारीरिक रूपमा पनि कमजोरकै अवस्था हो, पशु चौपायाको पनि पशु पंक्षीको पनि दुईटै कुरा जोड्दा
2: हजुर हो। त्यो अवस्था भयो भने के हुन्छ भने त्यसले झन अझै रोग महामारी फैलिन सक्ने सम्भावना बढी हुन्छ। त्यो भएर हामीले बेलैमा उसलाई बस्ने वासस्थानको विषयमा हामीले तिरपालहरू कतिपय संस्थाहरूबाट हामीले तिरपाल पनि सहयोगको रूपमा दिनुभएको छ, पालिकासित समन्वय गरेर त्यो पठाइराखेका छौँ। तिरपालहरू लाउन सकिन्छ, त्यसपछि त्यसलाई दाना आहाराको व्यवस्थापन गर्न सकिन्छ। यसमा चाहिँ अब अहिले बिस्तारै रोडको वे नेटवर्क खोल्दाखेरि बिस्तारै काम भइराखेको छ र त्यसलाई चाहिँ कस्तो भयो भने पशुलाई त्यो स्ट्रेसबाट बचाउनको लागि हामीले त्यो किसिमको पुनर्स्थापनाका कार्यक्रमहरू हामीले लानै पर्छ र अहिले तत्कालै त्यो नभए पनि केही आपतकालीन केही बजेटको माध्यमबाट भए पनि त्यो किसानलाई पुनर्स्थापनाको लागि होइन गोठहरू निर्माण गर्नको लागि खोरहरू निर्माण गर्नको लागि चाहिँ हामीले केही न केही राहतको प्याकेजहरू अनुदानको मार्फतबाट दिनुपर्ने हुन्छ। र अर्को चाहिँ नि जुन कतिपय कृषकहरूले त बिमा गर्नुभएको छ नि त, त्यो बिमा गरेको कृषकहरूलाई छिटो बिमाको रकम चाहिँ उपलब्ध गराउनको लागि चाहिँ नेपाल सरकारले नै प्रयास गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा मलाई त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट देखेको चाहिँ बिमा गरिरहेको बिमाको क्लेम पनि छ नि त, त्यो कारणले गर्दा उहाँलाई त्यो राहत पुग्छ र राज्यले पनि विशेष गरी अब प्रदेश सरकार छ, स्थानीय सरकार छ र संघ सरकार छ, यो तीनवटै सरकारले एकद्वार प्रणालीबाट किसानलाई पुनर्स्थापनाको लागि गोठहरू खोरहरू निर्माण गर्नको लागि उहाँलाई जति सक्दो छिटो यसलाई व्यवस्थापन गर्नुपर्ने जस्तो लाग्छ मलाई।
3: डाक्टर शर्माज्यू, तपाईँले जोडेको चाहिँ एउटा तनाव व्यवस्थापनको पाटो थियो, त्यो मानिसको त आफ्नो छँदैछ, पशु चौपायामा पनि त्यो खालको तनाव चाहिँ यो विपदका बेला हुन्छ, प्राकृतिक प्रकोपका बेला हुन्छ भन्ने हो। त्यस्तो केही लक्षणहरू पशु पंक्षीले चाहिँ तनाव भोग्यो, पशु चौपायाले चाहिँ तनाव भोग्यो, अथवा गाईले भैँसीले यो चाहिँ तनावमा छ है भनेर बुझ्न सक्ने त्यस्ता लक्षणहरू हुन सक्छन्?
2: एकदमै, किनभने तनाव अघि हजुरले जोड्नु भएको थियो, कतिपय कृषकहरू नै हुनुहुन्न, कृषकै नभइसकेपछि उसले आफ्नो के भन्छ ओनर हुन्छ, जुन पाल्ने मान्छे हुनुहुन्छ उहाँ नै हुनुहुन्न, त्यस्तो बेलामा पशुको पनि मन हुन्छ, हेर्नुहोस् दिल हुन्छ उसको पनि, र उसले जब आफ्नो हेरचाह गर्ने मान्छे हुँदैन पक्कै पनि उ तनावमै हुन्छ, हेर्नुहोस् है। त्यो एउटा अवस्था छ। दोस्रो अवस्था के छ भने उसले आहारा दाना पानी नपाइरहेको अवस्था छ। त्यो बेलामा के हुन्छ भने सबै यो कस्तो भने पशुको र मान्छेको जुन शरीरभित्रको एउटा सिस्टम छ नि फिजियोलोजी, त्यो फिजियोलोजी एउटै नै हो। त्यो कारणले गर्दाखेरि उसले दाना हामीले खाना नपाउँदाखेरि जस्तो स्ट्रेस हुन्छ, हामीले चाहिँ नि बढी घाममा बस्दाखेरि जस्तो स्ट्रेस हुन्छ, यो पशुलाई पनि त्यस्तै नै स्ट्रेस हुन्छ। अघि मैले त्रिपालको कुरा गरेँ, यदि त्यो पशु बाहिरै घाममा होइन तपाईँको चर्को घाममा बस्ने चर्को वर्षामा बस्यो भने पनि उसले के हुन्छ भने तनाव बढी हुन्छ, तनाव बढी भइसकेपछि ऊ विभिन्न किसिमका रोगहरू भित्रैबाट आउँछ सर। त्यो भ्याकुते रोग भन्ने चाहिँ यो तनावकै कारणले गर्दाखेरि हुने रोग हो, भित्रकै शरीरभित्रकै कीटाणुको कारणले गर्दाखेरि त्यसलाई त्यो तनाव हुन्छ, स्ट्रेस भइसकेपछि उसले लड्न सक्दैन र त्यो ब्याक्टेरियाले गएर देखाउने रोग हो। भनेपछि त्यस्तै अरू रोगहरूबाट पनि उसले संक्रमित हो, उसको चाहिँ आनी बानी व्यवहारबाट पनि थाहा हुन्छ, उसले पानी नखाने उसको जुन अरू बेलाको हावभाव हुन्छ त्यो नै चेन्ज हुन्छ कि, त्यो कारणले गर्दाखेरि पक्कै पनि हामी देख्न सक्छौँ, महसुस गर्न सक्छौँ।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोटेकोशीको बाढ़ी प्रभावित जिल्लामा पशुधनको क्षति, सम्भावित महामारी र व्यवस्थापन बारे केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँग गरिएको थप कुराकानी बाँकी नै छ।
4: यूएए प्राप्त बानेश्वर बोकी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएएफ प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957।
6: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर।
7: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ, नेपाली कथानक चलचित्र।

0: रामायणमा राम र रावण होस् महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकी लागि युद्ध गरेका छन्।
1: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र बेहुली।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एथलोमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
4: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदाङ फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: बिर्कोन भन्ने हुन्छ बिर्कोन एउटा कम्पनीको नाममा जहाँ आवश्यक छ धेरैले बुझ्नुहुन्छ यो भाषा त्यस्तै गरी टिएसपो बिर्कोन जस्ता निसंक्रमणका औषधिहरू हुन्छन् त्यो चाहिँ हामी स्प्रेयरको माध्यमबाट छर्नलाई भने स्प्रेयर त्यो निसंक्रमण औषधि त्यसपछि गएर सबैभन्दा सपलाई छिटो गलाउनको लागि काम लाग्ने नुन हेर्नुहोस् हाम्रो सिम्पल छ नि त कुरा एकदमै साधारण छ तर हामी नुनको अभावले पनि त्यो सपको गर्न सकिरह हुँदैनौँ त्यो भएर नुन पनि हामी पठाउँछौँ चुना पठाउँछौँ स्प्रेयर पठाउँछौँ त्यसरी पठाइसकेका छौँ दुई तिनवटा क्षेत्रमा पठाइसकेका छौँ र पालिकाबाट डिमान्ड हुने भएपछि फेरि त्यता पनि पठाउँछौँ र अब अहिले पछिल्लो अवस्थामा हजुरले भ्याक्सिनको कुरा जोड्नु भयो भ्याक्सिन लगाउनको लागि अहिले यो बर्खाको समय र एकदमै यो ह्युमिडिटी आर्द्रता बढी भएको समय भनेको चाहिँ आफैमा पशु कम्प्रोमाइज कन्डिसनमा हुन्छ अघि मैले जानकारी गराइसकेँ त्यो भएर अलिकति मौसम अलिकति राम्रो भएको एनिमलको चाहिँ स्ट्रेसको कन्डिसन अलिकति तनाव चाहिँ अलिकति कम भएको अवस्थामा मात्रै त्यो भ्याक्सिन लगाउन मिल्छ तर हामी पूर्व तयारीमा बस्न पर्यो त्यसको लागि एउटा पूर्व तयारीमा बस्न पर्यो अर्को चाहिँ खोप भण्डारको लागि उपयुक्त त्यहाँ व्यवस्था छ कि छैन जस्तो पालिकामा कतिपय अवस्थामा त्यो खोप भण्डारण गर्न सक्ने सुविधा नहुन सक्छ त्यस्तो बेलामा चाहिँ हामी तुरन्तै आपतकालीन रूपमा हामी त्यसमा पशु सेवा कार्यालय मार्फत चाहिँ हामी पठाउँछौँ जहाँ त्यो भण्डारण गर्ने उपयुक्त क्षेत्र ठाउँ छ त्यो ठाउँ भएको ठाउँमा चाहिँ जुन भ्याक्सिन स्टोर गर्न सक्ने भण्डारण गर्ने ठाउँ भएको ठाउँमा चाहिँ हामीले भ्याक्सिन तुरन्तै पठाइसकेको अवस्था पनि छ र उहाँहरूलाई यो भ्याक्सिन लगाउनको लागि जहाँ यदि महामारी फैलिहाल्यो भने चाहिँ लगाइहाल्ने भन्ने हिसाबले तयारीमा पूर्व तयारीमा छौँ र हामीले एउटा कुरा ख्याल गर्नुपर्ने यदि पशु तनावमा छ भने त्यो बेलामा चाहिँ भ्याक्सिन लगाउनु हुँदैन यो चाहिँ म्यासेज चाहिँ सबै हाम्रो प्राविधिक साथीहरूलाई पनि यो बुझ्न पनि जरुरी छ भ्याक्सिन यदि तपाईँले त्यही लगाएको भ्याक्सिनले यदि पशु तनावमा छ भने त्यही लगाएको भ्याक्सिनले रोग निम्त्याउन सक्छ
3: यो बाटोतर्फ चाहिँ सबैले ध्यान दिनुपर्ने खाँचो रह्यो
2: एकदम
3: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ र अहिले बाढ़ी प्रभावित जिल्ला नुवाकोटको कुरा गर्ने हो भने त्यहाँ विगतमा चाहिँ महामारीको रूप लिएको लम्पी स्किन भन्ने संक्रमण रोग संक्रमण चाहिँ देखिन थालेको भन्ने कुरा आएको छ यो के हो
2: यो नुवाकोटको विदुर नगरपालिकामा हाम्रो त्यहाँ डाक्टर साहबले चाहिँ गरिसक्नु भएको छ त्यहाँ लम्पीको दुई चारवटा केस देखिसकेका थियो तुरन्तै मलाई त्यो फोन आइसकेपछि पशु सेवा विभाग मार्फत पशु सेवा कार्यालय नुवाकोटमा भ्याक्सिन लैजानको लागि अनुरोध गरेर त्यो भ्याक्सिन पुगिसकेको अवस्था छ अहिले विदुर नगरपालिकामा त्यो भ्याक्सिन भण्डारण गरी अब लगाउने चरणमा हुनुहुन्छ उहाँहरूले र त्यसमा प्राविधिक सहयोगको लागि केही चाहिन्छ भने हामी चाहिँ सहयोग गर्न तयार छौँ हामीसँग टिम छ हामीसँग अरू संघ संस्थाहरू हुनुहुन्छ कृपया हामीलाई फोन गरिदिनु होला भनेर भनिसकेका छौँ र त्यो एकदम पूर्व तयारीको अवस्थामा छ र उहाँले भ्याक्सिन लगाउनको लागि अब शुरू गर्छौँ भन्ने कुरा गरिसक्नु भएको छ
3: अहिले नुवाकोटको विदुर भनेर जोड्नुभयो त्यहाँ यो लम्पी स्किन देखिनुको कारण चाहिँ अहिलेको बाढी हो कि अथवा अरू विगतको चाहिँ रोगसँगको चाहिँ अवशेषहरूको कारण हो त के सम्बन्ध चाहिँ के छ
2: यो कस्तो छ भने यो अगाडि हामीले जुन लम्पी स्किनको जुन रोगको जुन भ्याक्सिन लगायौं त्यसको चाहिँ अवधि जुन भ्याक्सिनको काम गर्ने अवधि एक वर्षको हुन्छ एक वर्ष नपुग्दै एक वर्ष पुग्नुभन्दा अलिकति अगाडि त्यो भ्याक्सिन लगाइसकेको हुनुपर्छ यदि त्यो किसानले त्यो भ्याक्सिन लगाउनु भएको छैन भने त्यो संक्रमण जतिखेर पनि फैलिन सक्छ त्यो कारणले गर्दाखेरि अहिले हाम्रो चाहिँ त्यो बाढीको कारणले माथिल्लो भेगको पशु त्रिशुली भन्दा माथिल्लो भेगका पशुहरूबाट यता सरेको भन्न त म ठ्याक्कै सक्दिनँ अर्को कारण के हो भने भ्याक्सिन नलगाएको र अर्को जुन तनाव पशुमा जुन तनाव भयो नि त्यो तनावको कारणले गर्दा र भ्याक्सिनको चाहिँ समयावधि सकिएको कारणले गर्दाखेरि यो चाहिँ संक्रमण फैलिएको हो जस्तो लाग्छ
3: यो अझै थप फैलिने जोखिम चाहिँ कति हो तपाईँले पूर्व तयारी चाहिँ भइरहेछ र कामहरू गरिरहेछ भनेर भन्नुभयो फेरि तनावको बेला चाहिँ खोप नलगाउने भनेर पनि भन्नुभएको छ यहाँनिर अलिकति कुरा क्लियर पारिदिन सक्नुहुन्छ कि यसलाई स्पष्ट पार्दा
2: यसमा चाहिँ कस्तो छ भने यसको पनि विभिन्न भ्याक्सिन लगाउने विधिहरू छन् तरिकाहरू छन् यसमा चाहिँ के गर्नुपर्छ भने जस्तो जहाँ संक्रमण फैलिएको छ त्यो संक्रमण फैलिएको क्षेत्रलाई केही सीमित
3: उदाहरण विदुर
2: विदुर विदुरको एकदम नजिकको त्यही हजुरको एउटा गाउँ अथवा एउटा वडाको एउटा क्षेत्रलाई तोकेर त्यहाँ जति संक्रमण फैलिएको छ तिनीहरूलाई आइसोलेसनमा राख्ने छुट्टै राख्ने सो नसरेकोलाई अनि जुन त्योभन्दा बाहेकोलाई चाहिँ घेराबन्दीमा गोलो घेरामा रिङ भ्याक्सिनेसन भन्छ हामी होइन, त्यो घेराबन्दीमा त्यसको वरिपरिको क्षेत्रमा चाहिँ त्यो भ्याक्सिन लगाउनु पर्ने हुन्छ। र त्यो भ्याक्सिन लगाउँदै गर्दाखेरि पनि हामीले कुनलाई छोड्न पर्यो भन्दाखेरि जुन साना बच्चाहरू छन्, जहाँ राम्रो आरा बिआर पुगेको छैन, जहाँ रोगी पशुहरू छन्, अलिकति कम्प्रोमाइज स्टेजमा भएका पशुहरूलाई झेलाउनु भएन, अरू ठिकठाक अवस्थामा भएका दाना आहारा खाइरहेका त्यस्ता पशुहरूलाई चाहिँ आजै अहिले तुरन्तै लगाइहाल्नुपर्छ। हामीले त्यही हिसाबको चाहिँ कुराकानी उहाँ हाम्रो डाक्टर साहबहरूसित उहाँ कुरा गरिसकेका छौँ।
3: तपाईँहरू लगाउनुपर्छ भनेर चाहिँ पूर्व तयारीमा छौँ भन्नुभयो, मानिसहरू चाहिँ घरबार विहीन घर नभएर चाहिँ अस्थायी आवासमा बस्नु भएको छ, सरकारको तथ्याङ्क हेर्दाखेरि सबै चाहिँ त्यसो हुनुहुन्छ, प्रभावित क्षेत्रमा चाहिँ पशु चौपाया छन्, अब त्यो व्यवस्थापन चाहिँ कसले गरिदिन्छ त?
2: हामी सँगसँगै छौँ, हामी सँगसँगै छौँ सर। हामी संघीय सरकारबाट जस्तो भ्याक्सिनको वितरणको भयो, त्यसपछि गएर यदि चाहिने प्राविधिक जनशक्ति छ भने हजुरलाई हामीले के भनेको छौँ भने स्थानीय पालिकाको जसले लिड गरिराख्नु भएको छ पशु सेवा शाखा, त्यो पशु सेवा शाखा लिड गर्ने सरहरूलाई हामीले के भनेको छ भने जनशक्ति चाहियो जनशक्ति, भ्याक्सिन चाहियो भ्याक्सिन, हामी कुनै पनि अवस्थामा कुनै पनि बेलामा हामी तम तयार छौँ। र हामीलाई पशु सेवा विभागलाई जुन संघ संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि के भन्नुभएको छ भने जनशक्ति चाहियो अथवा के सहयोग चाहियो हामी चाहिँ हामी सहयोग गर्न तयार छौँ सर भनेर हामीलाई पटक पटक भनिराख्नु भएको अवस्था छ। भनेपछि हामी दुईटै क्षेत्रमा समन्वयकारी भूमिका खेलिराखेका छौँ। उहाँहरूले भनिसकेपछि प्राविधिक साथीहरूले भनिसक्नु भएपछि हामी गएर हामीले आफ्नो क्षेत्रबाट कसरी समन्वय गरेर हामी त्यो छिटो छरितो रूपमा पशुको भ्याक्सिनेसन गर्न सक्छौँ त्यसमा हामी लागिरहेका छौँ।
3: भनेपछि विगतमा त किसानहरूले भोग्नु भएको हो लम्पी स्किन चाहिँ कति जोखिमयुक्त कति संक्रमणयुक्त रोग हो पशु चौपायो पशु पंक्षी पशु चौपायाका लागि भनेर, तर अब अहिले विदुरबाट चाहिँ त्यो देखिएको छ भन्ने हो भने यसको फैलावट यो चाहिँ भोलिको चाहिँ जोखिम कति आकलन गर्न सकिन्छ अथवा त्यो अवस्था चाहिँ के छ पूर्वानुमानको कुरा एउटा?
2: एकदमै सर, अब अहिले जुन लम्पीको त्यहाँ देखियो नि हामीले तुरन्तै इमिडिएट रेस्पोन्स यति छिटो रेस्पोन्स पहिला भयो कि भएन थाहा भएन, हामीले अहिले चाहिँ त्यसको रेस्पोन्स एकदम इमिडिएट रेस्पोन्स गरेका छौँ। इभन हजुरको यो खोरेदको पनि खोरेद रोग पनि फैलिन सक्ने सम्भावना हुन्छ, त्यसको लागि भनेर मैले अघिले हजुरलाई जाहेर गरिसकेको कुरा छ, भ्याक्सिनहरू तमतयार अवस्थामा राख्ने, सम्पूर्ण पालिकाहरूलाई जुन प्रभावित बाढी प्रभावित क्षेत्रहरूसँग जोडिएका पालिकाहरू है ती पालिका 1500 पालिकाहरू हुनुहुन्छ नि उहाँहरूसित सम्पर्कमा निरन्तर
3: 15 पालिका प्रभावित भनेर सरकारले भनेको छ, तपाईँले जोड्न खोजेको त्यही
2: हो त्यो पालिकासँग सम्बन्धित पशु सेवा शाखामा काम गर्ने प्राविधिक डाक्टर साथीहरूसँग कुरा भइराखेको छ र उहाँहरूले कतिपय उसमा चाहिँ हामीले जिल्ला पशु सेवा कार्यालय चितवनमा होइन नुवाकोटमा हामीले पठाइसकिसकेपछि उहाँहरूबाट पनि कोर्डिनेसन, किनभने अब तीन तहको सरकारले आफ्नो च्यानलबाट काम गर्नुपर्ने हुन्छ र पशु सेवा विभागबाट भ्याक्सिन पठाउनको लागि गर्नुको लागि एकदम तमतयार अवस्थामा छ। र अघि मैले हजुरलाई जाहेर गरे जस्तै कर्मचारी जनशक्तिको व्यवस्थापनमा पनि हाम्रो तर्फबाट हुने सहयोगको लागि उहाँलाई भनिसकेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ।
3: हामीसँग आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। हामीले विशेष गरी अहिले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट धादिङ त्यसै गरी कम प्रभावित चितवन गोरखा लगायतका जिल्लामा चाहिँ पशु चौपायामा चाहिँ हुन सक्ने संक्रमण त्यसै गरी त्यहाँका पशु पंक्षीको अवस्था र अबको व्यवस्थापनको पाटोबारे कुराकानी जोड़िरहेका छौं। तपाईँले अघि जोडेका चाहिँ अब रोग र संक्रमणको चाहिँ महामारी हुन सक्ने भनेर जुन जोड्नु भएको छ लम्पी स्किन अहिले देखिएका ठाउँमा चाहिँ काम भइरहेछ, ब्यागुते त्यसै गरी अर्को रेबिज यी कुराहरू चाहिँ जोड्नु भएको छ, यी हाम्रो विगतका पनि रोग र संक्रमण देखिरहेका र त्यसलाई हामीले निराकरण पनि गर्दै आएका हुन्। अबको अहिले बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ पशु पंक्षीमा पशु चौपायामा नयाँ रोग नयाँ महामारी देखिने सम्भावना फैलिने सम्भावना त्यस्तो हुन्छ कि हुँदैन?
2: यसमा अहिले तत्काल है त्यस्तो अवस्था त छैन, किनभने अरू अरू क्षेत्रबाट कतिपय रोगहरू त्यही उत्पत्ति हुने कुरा छ नि त, त्यो बाढ़ी प्रभावित क्षेत्रबाट यो शवहरूको कारणबाट होइन मान्छेको शव होला अथवा पशुको शव होला यसको कारणबाट हुन सक्ने सम्भावित रोगहरू यिनै नै हुन् हामीसँग भएका। कतिपय अवस्थामा हामीले जोड्दाखेरि जस्तो रोगहरू त हाम्रो क्षेत्रमा भएका वन्यजन्तुमा भएका रोग पनि यिनै नै छन् के है, बाहिरपट्टि अरू अरू हामी जंगली जनावरमा हुने रोगहरू भनेर अर्कै पढ्छौँ, तर हाम्रो नेपालको परिवेशमा हाम्रो क्षेत्रमा भूगोलमा भएका रोगहरू यिनै नै हुन्, त्यो कारणले गर्दाखेरि त्यस्तो नयाँ रोगहरू चाहिँ अहिले तत्कालै आउन सक्ने सम्भावना छैन। र अर्को कतिपय रोगहरू चाहिँ हाम्रो यो हाम्रो बोर्डर एरियाबाट
3: सीमा क्षेत्रबाट
2: चाहिँ त्यसरी भित्रिने केही अब अफ्रिकन स्वाइन फिभर हजुरले सुनिराख्नु भएको छ होइन, त्यसपछि बर्ड फ्लू पनि पुरानै रोग हो, अफ्रिकन स्वाइन फिभर पनि भर्खरै भर्खरै आएको, लम्पी स्थिति पनि धेरै भएको छैन, होइन धेरै तीन चार वर्ष त भयो, होइन त्यो कारणले गर्दाखेरि यी रोगहरूभन्दा बाहेकको रोगहरू आउने सम्भावना त छैन। तर यसैमा हामीले द्रुत प्रतिकारको कार्यलाई चाहिँ एकदमै महत्वको साथ महत्व दिएर काम गर्नुपर्ने देखिन्छ, किसानको विशेष गरी पशुलाई सुरक्षण गर्नको लागि।
3: पशुको सुरक्षण गर्नका लागि तपाईँले द्रुत रूपमा चाहिँ काम गर्नुपर्छ भनेर भन्नुभयो। पशुको चाहिँ तनावग्रस्त अवस्था एउटा तपाईँले अघि बुझाइसक्नु भएको छ, अब चाहिँ पोषणको कमी निकै ठूलो जोखिमको अवस्था चाहिँ देख्न सकिन्छ एउटा कुरा, किन भन्दा चर्ने ठाउँ छैन, खाने र सुरक्षित रूपमा बस्ने आश्रय स्थल छैन, मानिसकै छैन, पशु चौपायकालाई हुने तत्कालै हुने कुरै रहेन, उपचारको पहुँच पनि अब कति पुग्यो कति पुगेन त्यो लेखाजोखाकै विषय रहला। यी यस्ता समस्याले गर्दाखेरि अबको अवस्था के पूर्वानुमान गर्न सकिन्छ र तपाईँले भने जस्तै संघ संस्था होलान्, निकटका पालिका होलान्, अरू सरोकारवाला निकाय होलान्, तपाईँहरू आफै पनि होला, गर्नुहुन्छ के पहिला अवस्था त्यसपछि चाहिँ गर्नुहुन्छ के?
2: यसमा चाहिँ अहिले हजुरले उठाउनु भएको विषयमा कतिपय अवस्थामा दाना आहारको कमीको कारणले गर्दाखेरि पशुको उत्पादन घट्ने छ,
3: एउटा समस्या त हो नि,
2: एकदमै एकदमै यसले के जनाउँछ हजुर, पशु उत्पादन घट्नु पनि त एउटा समस्या हो, किनभने हिजो आर्थिक रूपमा एउटा समान उसले पैसा के आर्थिक रूपमा उपार्जन गरेको थियो, किसानको चाहिँ जीवनस्तर चाहिँ खस्कियो, उपभोक्ताले स्वस्थ होइन पशुबाट हुने उत्पादनहरू चाहिँ खान पाइराख्नु भएको थियो,
3: दुधमा मासु नै नपाउने अण्डा नै नपाउने समस्या हुन सक्ला
2: हुन सक्ला होइन, किनभने धेरै चाहिँ नुवाकोट त हजुरको कुखुराको एकदमै राम्रो समावेश भनेर भनिन्छ, त्यो धेरै कुखुरा चाहिँ नाश भएको छ त्यहाँनिर है, इभन प्यारेन्ट फर्महरू त्यसको चाहिँ प्यारेन्ट फर्महरू पनि क्षति भएको अवस्था छ,
3: चल्ला निकाल्ने फार्महरू
2: चल्ला निकाल्ने फार्महरू हजुर, अनि अर्को चाहिँ सबैभन्दा अहिले जुन जुन बाटोको जुन सड़कको सञ्जाल छ त्यो सड़कको सञ्जालमा भएको क्षतिको कारणले गर्दाखेरि त्यो त्यसले आहाराको लागि विशेष गरी कुखुरा र बंगुरको लागि एकदमै बढी समस्या देखिएको छ, र अहिले त व्यावसायिक रूपमा पाल्ने गाई भैँसी पाल्ने पनि कृषकहरू हुनुहुन्छ, र त्यो भेगमा चाहिँ खासै व्यावसायिक गाई भैँसीको कृषक नभए तापनि उहाँहरूले यो तयारी दानाहरू खुवाउनुहुन्छ, तयारी दाना खुवाएर पाल्ने पशुहरूको लागि चाहिँ यो सड़क सञ्जालमा भएको जुन डिस्कनेक्सनले गर्दाखेरि धेरै समस्या हुन सक्छ कि भन्ने देखिएको छ एउटा उत्पादन उत्पादकत्वमा, र अर्को चाहिँ नि हामीले अलिकति आकलन गर्न पनि सकिने विषय के हो भने यो थुनेलोको समस्या पनि बढ्न सक्छ कि, किनभने त्यो जुन पानीको स्रोतबाट होइन अनि तपाईँको खोर गोठहरू राम्रो नहुँदाखेरि उनीहरू बाहिरै बस्दाखेरि चाहिँ त्यहाँनिर थुनेलोको कारणले पनि धेरै चाहिँ समस्या सिर्जना हुन सक्छ जस्तो देखिन्छ,
3: भनेको यी चुनौतीहरू छन्
2: छन्।
3: अब चाहिँ मैले अघि नै भन्दै थिएँ चुनौतीहरू छन्, गर्नुपर्ने निकायहरूले चाहिँ के चाहिँ गर्लान् र गर्नुपर्ने के हो भन्ने पनि चासो थियो।
2: एकदम यसमा चाहिँ कस्तो भने हामीले सड़क सञ्जालको लागि है तीव्र रूपमा यसमा चाहिँ सड़क विभाग हाम्रो नेपाल सरकार
3: पहिला चाहिँ सड़क सञ्जाल अलि छिटो जोड़ दिनु पर्यो भन्ने
2: हो, यो किसानको लागि उपभोक्ताको लागि देशको आर्थिक स्थिति सुधार गर्नको लागि मेरुदण्डको रूपमा रहेको सड़क सञ्जाल यदि विस्तार भयो भने धेरै कुरा चाहिँ हदसम्म चाहिँ समाधान हुन्छ, त्यो भएर सड़क सञ्जाललाई पहिलो प्राथमिकता दिनुपर्छ। दोस्रो प्राथमिकता भनेको हामीले पुनर्स्थापना भनेको एउटा मानसिक मात्रै पुनर्स्थापना होइन, पशुको पनि पुनर्स्थापना गर्नुपर्ने हुन्छ, यसको लागि अघि मैले जाहेर गरिसकेका छु संघ प्रदेश र स्थानीय तहबाट गोठ र खोर निर्माणको लागि अनुदानको कार्यक्रमहरू ल्याउनु पर्यो, किनभने त्यो मैले अघि रोगसँग पनि जोडेँ, उनीहरूको तनाव व्यवस्थापनसँग जोडेँ, उनीहरूको स्वास्थ्यतासँग सम्बन्धित कुराहरू पनि जोडेँ, त्यसको उत्पादन उत्पादकत्वलाई चाहिँ कायम गर्नको लागि त्यो काम पनि गर्नुपर्ने देखिन्छ अहिले तत्काल रूपमा।
3: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। भोटेकोसी बाढ़ी र त्यसपछि उत्पन्न जोखिमका विषयमा केन्द्रित रहेर हामी कुराकानीमा छौं, र यो जोखिम कृषि पशुपालन र व्यवसायसँग चाहिँ सम्बन्धित, जहाँनिर अब चाहिँ मरेका पशु चौपायाबाट पशु पंक्षीबाट चाहिँ अर्को महामारीको जुन शंका गरिएको छ, महामारी हुन सक्छ भनिएको छ, त्यसको चाहिँ अहिलेको अवस्था के हो र हुन सक्ने सम्भावित महामारीको चाहिँ न्यूनीकरण जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरालाई हामीले यो कार्यक्रममा आज जोड़िरहेका छौं। तपाईँले विपद व्यवस्थापन नीतिको कुरा गर्नुभयो, त्यसै गरी पशु पंक्षीको सुरक्षित व्यवस्थापनको चाहिँ एउटा विधि प्रक्रियाको चाहिँ कुरा पनि जोड्नुभयो, र किसानलाई अबको पुनर्स्थापनामा जोड्नुपर्छ भनेर पनि भन्नुभयो, कुराहरू चाहिँ यिनै अब चाहिँ अहिले ध्यान दिनुपर्ने विषय हो। यो तपाईँहरू भदौ दशको बाढी पछाडि 11 गते चाहिँ प्रभावित क्षेत्रमा चाहिँ खटिनुभयो, तर फर्किनु भयो, अलिक त्यहाँ अवस्था देखेर चाहिँ फर्किनु भयो। अबका दिनमा चाहिँ त्यस्ता विपद पर्दाखेरि फर्किनै नपर्ने तत्कालका तत्काल चाहिँ जे सेवा दिनुपर्ने हो त्यो सेवा पुर्याउन सक्ने गरी खास गरी यही पशु पंक्षी र यो क्षतिको सन्दर्भमा चाहिँ पूर्व तयारी के गर्नुपर्ने रहेछ त? अहिले के खड्कियो तपाईँहरूलाई?
2: हामीले चाहिँ कस्तो भयो भने यो जस्तो बाढीको प्रकोप एक खालको हुँदोरहेछ, पहिरोको प्रकोप अर्को हुँदोरहेछ, भूकम्पको प्रकोप अर्को हुँदोरहेछ, यसले पशुमा गराउने क्षतिको प्रकार अलिकति फरक र भिन्न हुँदोरहेछ। त्यो कारणले गर्दाखेरि अब अहिले हामीसँग ती आबद्ध संस्थाहरू जुन विभागसँग जोडिनु भएका आबद्ध संस्थाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि त्यो व्यवस्थापकीय हिसाबले हामी के गर्नुपर्छ भन्ने कुरा एउटा चाहिँ सिकाइ भयो। किनभने हामी उहाँहरूसित सरकारवालासित मिटिङ पनि बस्यौं र यस भोलि विपद आयो भने कसरी जाने, जस्तो एउटै पालिकामा सबैजना एकैचोटि जानुभन्दा विभिन्न पालिकामा प्रभावित क्षेत्रमा विभिन्न जनशक्तिहरू परिचालन गर्न सकियो भने सबै क्षेत्रतिर समन्वयकारी हिसाबले र समानुपातिक हिसाबले चाहिँ सेवा प्रवाह गर्न सकिन्छ भन्ने हिसाबको अहिले हामीलाई त्यो एउटा खड्किएको छ, त्यो व्यवस्थामा भोलिको दिनमा हुन्छ। र प्रकोपको विपदको प्रकृति अनुसार चाहिँ हामीले व्यवस्थापकीय पाटोलाई जस्तो राहतको हाम्रो विभागमा पनि त्यस्तो किसिमको विपद व्यवस्थापन भन्ने हाम्रो कोष पनि छ, त्यो कोषकै हाम्रो कार्यक्रमबाट पनि हामीले त्यो व्यवस्था अहिले व्यवस्थापन गरेका हौं। त्यसमा चाहिँ कस्तो भयो भने अहिलेको कन्टेक्स्टमा हामी जाँदाखेरि जुन फर्क्यौँ भने जुन हजुरलाई भन्यौं, हामी त त्यहाँ कस्तो भने पशुसेवाकारले नै आधा क्षति छ, हजुरको रसुवाका पशुसेवा शाखा नै बगाएको छ, प्राविधिकहरू धन्न धन्न बाँच्नु भएको अवस्था छ, कतिपय भाग्नुभयो, कतिपय हाम्रो प्राविधिकहरू पनि धन्न हाम्रो जनको क्षति त भएन हाम्रो प्राविधिकहरूको, तर सबै
3: प्रभावित भन्नुभयो
2: होइन, अनि उहाँले गएर उहाँको पशु सेवा शाखामा भएका औषधिहरू पनि बगाएर लयो, पशु सेवा कार्यालयमा भएका औषधि सामग्रीहरू पनि बगाएर लयो, उहाँहरू आफै बस्न सक्ने अवस्था भएन, उहाँहरू होटेलमा बास बस्नुपर्ने अवस्था आयो भनेपछि बिचरा त्यो किसिमको कोही काठमाडौँमा घर नजिक भएको मान्छे त काठमाडौँमा केही राति पनि फर्कनु पर्ने अवस्था आयो। त्यो कारणले गर्दाखेरि विपदको लागि एउटा पूर्व तयारी गर्नु एकदमै जरुरी छ, त्यसको लागि यो गर्छौँ भने एउटा चाहिँ प्रोटोकल बनाएर जानु जरुरी देखिन्छ। हामीले त्यो अनुसारको गऱ्यौँ भने कतिपय अवस्था गऱ्यौँ र कतिपय अवस्था हामीले सोचेको भन्दा बाहिर हुँदो रहेछ, जति हामीले सोच्छौँ त्यो अब अहिले चाहिँ हाम्रो भोगाई भयो, प्रत्यक्ष भोगाएको कारणले गर्दाखेरि धेरै कुराहरू हामीले यही यो भोगाईको आधारमा चाहिँ यसलाई अलिकति छुट्याउन सकिने मात्रै हो। हामीले काम चाहिँ फेरि आफ्नो हिसाबले कसरी मूल्याङ्कन गर्नु उहाँहरूको विषय भयो, किसानको मूल्याङ्कनको विषय भयो, तर हामीले आफ्नो हिसाबले चाहिँ हामीसँग भएको स्रोत साधनलाई परिचालन गर्न कमी गरेका छैनौँ भन्ने लाग्छ। र हजुरले भन्नुभएको जस्तो केही न केही पाठ सिकेर अलिक छिटो र प्रभावकारी ढंगले चाहिँ हामी भोलिको दिनमा अवश्य अगाडि बढ्छौ, काम गर्ने जमर्को गर्छौं।
3: यो तपाईँले राख्नुभयो डाक्टर प्रवेश शर्माज्यू, तपाईँ आफै कुनै एउटा चाहिँ जिल्लाको चाहिँ बाढी प्रभावित किसानका रूपमा हुनुहुन्थ्यो, यो उदाहरणका लागि मानौ हामी कुराकानी जोड्दै गर्दा, र यसै गरी समस्या भोग्नु पर्थ्यो भने तपाईँको सरकारतिर फर्केर संघ संस्थातिर फर्केर स्थानीय तहसँग फर्केर अपेक्षा के हुन्थ्यो त?
2: सबभन्दा पहिला त म यदि कृषक यदि हुन्थे भने मेरो गोठमा भएको कति क्षति भयो होइन सरकारबाट त्यो तथ्याङ्क संकलन यथाशीघ्र होस् एउटा। दोस्रो कुरो मेरो पशु उपचार चाहिएको छ कि पशु नै बगाएर लयो भने कति क्षतिपूर्ति पाउने हो, त्यो क्षतिपूर्तिको व्यवस्था राज्यले गरोस् यथासक्यो छिटो गरोस्, मैले बिमा गरेको छु भने बिमा रकम मैले दावी गरेको रकम मैले प्राप्त गर्न पाऊँ भन्ने विषयमा चाहिँ म यदि किसान भएको भए त्यही नै हुन्थ्यो होला मेरो अपेक्षा,
3: त्यो अपेक्षा हुन्थ्यो। उसो भए त ती बाढी प्रभावित क्षेत्रबाट धेरै चाहिँ युवा किसान, युवा व्यवसायी र भइरहेका किसानहरू पनि अब चाहिँ हामी यो पेसातर्फ, यो कामतर्फ, कृषि कर्मतिर, पशुपालनतर्फ चाहिँ फर्किन सकिन्नौ कि भन्ने एउटा निराशा उत्पन्न होला, त्यसले चाहिँ पलायनबाट चाहिँ अर्को संकट निम्त्याउला। तपाईँले विशेष गरी रोग संक्रमणका कुराहरू हेर्नुहुन्छ, क्षतिका कुरा तपाईँले त्यो प्रभावित क्षेत्रमै पुगेर हेर्नुभयो भनेपछि अब यहाँबाट ती किसान, ती युवा भोलि चाहिँ त्यही पेसामा चाहिँ फर्किनलाई हामीले लैजानुपर्ने कार्यक्रम चाहिँ कस्ता हुनु पर्ला त?
2: यसमा विशेष गरी युवा लक्षित जुन कार्यक्रमहरू पनि छ नेपाल सरकारले लगेकै छ, त्यसमा चाहिँ विशेष गरी पशुपन्छी क्षेत्रमा काम गर्नको लागि युवाहरूलाई चाहिँ
3: तपाईँ हाम्रो अनुभव तपाईँ फिल्डमा खटिएको हुनाले प्रभावित क्षेत्रमा खटिएको हुनाले मैले राखेको चासो हो यो
2: एकदम। यसमा चाहिँ कतिपय अवस्थामा किसानले जस्तो दानाकै कुरामा अस्ति हामीले सुन्नमा आयो, नुवाकोट जिल्लामा दाना पुर्याउँदाखेरि दानाको लानीको जो भाडा छ नि त्यस्तो भाडा चाहिँ अब 25,000-30,000 लाग्यो भन्ने कुरा आयो सड़कको कारणले गर्दाखेरि। त्यस्तो बेलामा चाहिँ कस्तो हुन्छ भने किसानले किसानले त्यो दाना त हजुरको जति हो त्यसको मूल्य किसानले किन्दाखेरि त्यति नै हुनु पर्यो। त्यस्तो क्षेत्रमा जस्तो त्यो गाडीकै भाडामा ट्रान्सपोर्टेसनको लागि होइन हजुरको पैसारी गर्दाखेरि लाग्ने खर्च त सरकारले बिहोर्दियो भने त किसानले त्यही पैसामा चाहिँ उनले प्राप्त गर्न सक्छ।
3: यस्तो बेला सरकार चाहिन्छ
2: हो, यस्तो बेला सरकार चाहिन्छ। सरकारले गर्ने काम यो हो, किसानले धेरै ठूलो कुरा माग गर्नुहुन्न कि, किसानले सानो सानो कुराबाट सोल्युसन माग्नुहुन्छ। अर्को कुरो के हो भने एउटा एउटा ग्यारेन्टी, क्षतिपूर्तिको ग्यारेन्टी, जस्तो एउटा बिमाको मार्फतबाट एउटा क्षतिपूर्तिको ग्यारेन्टी हुन्छ भने अर्को अर्को भनेको चाहिँ के हो भने जसले बिमा गर्नु भएको छैन उहाँ त कृषकै हुनुहुन्छ नि, उहाँले त गाई भैँसी नै पाल्नु भएको, उहाँले कुखुरै पाल्नु भएको, उहाँहरूको बिमा नगरे पनि राज्यले उहाँहरूलाई उचित क्षतिपूर्ति दिएर उहाँहरूलाई चाहिँ एउटा भोलि मनोबल, भोलि मैले यो व्यवसाय गरेँ भने पनि यस्तो विपत्ति आयो भने त मेरो जान्छ भनेर त्यो पलायन हुने अवस्था नआओस्, यस्तो यसको लागि चाहिँ तुरन्त क्षतिपूर्तिको व्यवस्था राज्यले लिनुपर्छ, जिम्मा लिनुपर्छ। उहाँ कृषक भनेको चाहिँ हजुरको उहाँले आफ्नो व्यवसाय मात्रै गर्नुभयो भने उहाँ त जीवनदाता हो, उहाँले उत्पादन गरेका पशु उत्पादन सामग्री, उहाँले उत्पादन गरेका कृषिका कुराहरू होइन, धान मकै खाएर नै हामी बाँचिरहेका छौँ भनेपछि किसान भनेको भगवान हुन्। त्यो कारणले गर्दा किसानलाई भगवानको दर्जा दिएर राज्यले चाहिँ संरक्षण गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ र जुनसुकै विभिन्न माध्यम हुन सक्छन् उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्ने त्यो कुरामा राज्य अग्रसर भएर लाग्नुपर्छ जस्तो मलाई लाग्छ।
3: अब हुन त आफै पनि ती 15 पालिका प्रभावित क्षेत्रमा छँदैछन्, प्रभावित पालिकाहरू हुन्, जनप्रतिनिधिले पनि कति गर्न सक्ने कति नसक्ने भन्ने कुरा रहला। ठ्याक्कै अब यही पुनर्स्थापनामा चाहिँ र महामारी थप फैलिन नदिन त्यहाँ तत्काल गर्न सक्ने केही उपायहरू छन्?
2: पुनर्स्थापनाको लागि त हामीले अहिले नै त्यस्तो कुनै आकस्मिक बजेटहरू छ भने हामीले तुरन्तै गोठ खोरहरू गोठ होइन उसको लागि गाई भैँसीको लागि गोठहरू खोरहरू बनाइदिन सकिन्छ। तर त्यो ठाउँ हेरेर है यसमा चाहिँ कतिपय चिजमा कस्तो छ भने घरै हजुरको नदीको किनारमा छ, पहिला पहिला जमानामा घर अलि माथि राख्ने नदीको किनारमा खेतीबारी गर्ने भन्ने थियो, तर हाम्रो सड़कको पहुँचको कारणले गर्दाखेरि चाहिँ त्यो हुन सकिराखेको छैन। तथापि यदि हामीले त्यो गाई भैँसीको गोठ पनि अलिक सुरक्षित स्थानमा बनाउन सकियो भने त खेती कम गर्न सकिन्थ्यो नि त, जस्तो कुखुराको फार्महरू होइन हाम्रो डाँडामा राख्न सकिन्छ, त्यहाँ बाटोको सुविधा गरेर होइन, किनभने एउटै कुखुरा फार्मबाट धेरै मासु चाहिँ उत्पादन हुनसक्छ अनि त्यसले गर्दा हाम्रो पोषण जुन मानवको पोषण छ त्यसलाई बचाइराखेको हुन्छ। त्यो हिसाबले गोठहरू बनाउँदाखेरि प्राविधिक रूपमा उहाँलाई सहयोग गर्नुपर्ने देखिन्छ र भ्याक्सिनेसनको कुरा अहिले मैले गरिसकेँ, पशु चपाईलाई बचाउनको लागि रेगुलर रूपमा नेपाल सरकारले आफ्नो हिसाबले गरिराखेका छ।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरोको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
8: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98294555।
11: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: सुगर रोग सम्बन्धी उपचार,
12: हर्मोन सम्बन्धी समस्याको उपचार,
11: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: सीता के भो तिमलाई, घुम्सेर बसेछौ?
17: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
16: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिचिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
20: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
20: उपलब्ध। शल्यक्रियाहरू:
19: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
20: बालबालिकाको न्युरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
20: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
19: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
20: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9790965255।
21: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ी पछिको पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार 2 चरणको पुननिर्माणका लागि 7 अर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। पुननिर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा आपतकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान रहेको छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ, जसको पुनरुत्थानका लागि 4 खर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ स्रोत आवश्यक पर्ने अनुमान गरिएको छ। यसबाहेक सड़क तथा यातायात पूर्वाधारका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। त्यसै गरी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,577 निजी घर क्षतिग्रस्त भएको प्राधिकरणको तथ्याङ्क रहेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। यस क्षेत्रका लागि मात्रै 1 खर्ब 3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। व्यापार व्यवसाय, बैंक र कृषि क्षेत्र समेत गरी उत्पादन क्षेत्रको पुनरुत्थानका लागि 50 अर्ब 77 करोड़ 49 लाख रूपियाँ लाग्ने सरकारको अनुमान रहेको छ। विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि थप 94 अर्ब 75 करोड़ 31 लाख रूपियाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड़ 54 लाख रूपियाँ आवश्यक पर्ने अनुमान पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। जाजरकोटको नलगाडमा ताक्सुघाट खोलाले बगाउँदा 1 जना बेपत्ता भएका छन्। जिल्लाको नटगाल नगरपालिका 10 र 11 को सीमामा पर्ने ताक्सुघाट खोलाले बगाउँदा नलगाड नगरपालिका 11 दमकाका 46 वर्षीय रतन बहादुर दमाई बेपत्ता हुनुभएको हो। भेरी करिडोर अन्तर्गत पर्ने उक्त ताक्सुघाट खोलामा पुल नहुँदा वर्षायामा सर्वसाधारणले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको छ। केही दिन अघि सोही ताक्सुघाट खोलाले 1 जनालाई बगाउँदा स्थानीयले 20 खोलाबाट उद्धार गरेका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले घटना भएको खबर पाउने बित्तिकै प्रहरीले खोजी गरिरहेको तर हालसम्म फेला पार्न नसकिएको जानकारी दिनुभयो। जोखिम मोलेर यात्रा गर्न बाध्य भएपछि स्थानीयले तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर्न माग गरेका छन्। भेरी करिडोर अन्तर्गत निर्माण गरिएको स्थायी कजवे र पैदल आवतजावतका लागि बनाइएको झोलुङ्गे पुल साउन 29 गते आएको बाढ़ीले बगाएपछि यात्रुहरूको आवतजावत थप जोखिमपूर्ण बनेको थियो। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्णकुशी औसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्णकुशी औसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। र संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ। शुक्रबार
आज अपरान्ह 1 बजे सिंह दरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विभिन्न 6 समितिको पनि बैठक बस्दैछ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: खुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने।

0: 98 77 18 670 98 77 35 645।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दाग,
6: सम्पर्क मोबाइल 98 477 9770
7: र 98 578 3689।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 0825908 29, सम्पर्क मोबाइल नम्बर 97 492 64 643 र 98 578 53 825।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक खोराहिदानमा।
14: उपचार हुने रोगहरू
13: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98 686 61 694।
15: भर्ना सम्बन्धी सूचना,
16: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ,
14: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 286।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै।

0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ,
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
4: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
4: सर्भिस चार्जमा 50% छुट,
1: इन्जिन आयलमा 15% छुट,
4: टायर किन्दा 10% छुट,
1: पार्क ऊर्जामा 15% छुट,
4: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
2: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 9803-48761, 9686-37244 र 9829-16768।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेणीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। ठूलो अभाव रहेको खाना पकाउने ग्यास आएपछि हुम्लामा विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर बिक्री शुरू गरिएको छ। सदरमुकाम बाहिरबाट आएर अध्ययन गर्दै आएका मानसरोवर माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई पहिलो प्राथमिकता दिएर ग्यास बिक्री गरिएको हो। पहिलो लटमा 150 सिलिण्डर ग्यास आफ्नो गोदाममा आएको र त्यसको 75% विद्यार्थीलाई बिक्री गरिएको आदित्य जनरल स्टोरका संचालक रेशम महताले बताउनुभयो। सबै उपभोक्ता उस्तै भएकाले स्थानीय प्रशासन बनाएको नियम अनुसार आफूले ग्यास बिक्री गरेको उहाँको भनाइरहेको छ। अन्य उपभोक्ताका लागि वैकल्पिक व्यवस्था भए पनि विद्यार्थीलाई यो वर्षायाममा दाउरा दोहो गर्न समेत कठिन भएकाले ग्यास बिक्री वितरणमा विद्यार्थीहरूलाई प्राथमिकता दिएको अर्का ग्यास व्यापारी खुम्बहादुर रावतले बताउनुभयो। उहाँका अनुसार आएको 50 सिलिण्डर पनि प्राथमिकताका आधारमा बिक्री गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढ़ीपछिको पुनर्निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार 2 चरणको पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा आपतकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान रहेको छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ, जसको पुनरुत्थानका लागि 4 खर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ स्रोत आवश्यक पर्ने अनुमान गरिएको छ। यसबाहेक सड़क तथा यातायात पूर्वाधारका लागि 73 खर्ब 34 करोड़ 29 लाख 60,000 रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। त्यसै गरी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा चितवन गरी 7,577 निजी घरमा क्षतिग्रस्त भएको प्राधिकरणको तथ्याङ्क रहेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्बत 1953 भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्त्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाहरूले कार्यक्रम आयोजना गरेका छन्। र जाजरकोटको नलगाडमा ताक्सु खोगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। जिल्लाको नलगाड नगरपालिका 10 र 11 को सीमामा पर्ने ताक्सुगाड खोलाले बगाउँदा नलगाड नगरपालिका 11 दमकाका 46 वर्षीय रत्नबहादुर दमाई बेपत्ता हुनुभएको हो। भेरी करिडोर अन्तर्गत पर्ने उक्त ताक्सुगाड खोलामा पुल नहुँदा वर्षायामा सर्वसाधारणले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको छ। केही दिन अघि सोही खोलाले एकजनालाई बगाउँदा स्थानीयले बीच खोलाबाट उद्धार गरेका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले घटना भएको खबर पाउने बित्तिकै प्रहरीले खोजी गरिरहेको तर हालसम्म फेला पार्न नसकिएको जानकारी दिनुभयो। बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
2: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: खुशीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: होइन भाइला, लखर लखर कहाँ हिँड्ने?

0: कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
2: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
0: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू,
0: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्यूरो सर्जरी,
0: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
2: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
3: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउटो दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही असल 3 गते शनिबार।
6: वरिष्ठ अर्थोपेडिक सर्जन, हार्ड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
2: एमबीबीएस, एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-65-2023-98-78-1617 र 98-78-35-643।
7: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
8: सञ्चालक नरेश कुमार श्रेष्ठ।

काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो छु। फरक बार फरक तबरले हामी इन्द्रणीको बसाईमा आउँछौं र आज शुक्रबार हो अनि शुक्रबारको यो रमाइलो बसाई सँगै हामी तपाईँसँग रहन्छौ र शुक्रबारको बसाईमा हामीले अतिथिसँग स्टुडियोमै अन्तरंग कुराकानी गर्थ्यौं तर आज विशेष दिन पनि छ। आज बाबाको मुख हेर्ने दिन अर्थात कुशी औंसी आज हो। त्यसैले मैले कोही कलाकारलाई निम्ता गरेको छैन तर म टेलिफोनमा भनी कुराकानी गर्नेछु। विशेष गरी आज पनि विभिन्न कार्यक्रमहरूको आयोजना हुँदैछन् र त्यही अन्तर्गत म्युजिक खबर तीज अवार्ड 2083का सन्दर्भमा रहेर आज यो कार्यक्रम हुँदैछ। सुमन बैरागीसँग केही समयपछि म कुराकानी गर्ने नै छु र तपाईँले आज हुने अवार्डसँगै विविध विषयहरूमा चाहिँ जानकारी प्राप्त गर्न नै सक्नुहुन्छ। अब आज कुशी औंसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य र प्रत्येक कार्यमा प्रयोग गर्ने पवित्र कुश चाहिँ घर घरमा आजकै दिन भित्राउने गर्नुहुन्छ र यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। शास्त्रको विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुगेर त्यो घर घरमा चाहिँ कुश राख्ने अनि परिवारको कल्याण हुने एउटा हाम्रो धार्मिक विश्वास छ र आजको दिन उखलिएको कुश चाहिँ वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ र त्यही अनुरूप आज घर घरमा कुश पनि भित्राइन्छ र सनातन धर्मावलम्बीहरूले कुश तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन् र सृष्टिकर्ता ब्रह्माजीले पनि विवेकशील प्राणी सँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक एउटा विश्वाससँगै आजको दिनमा घर घरमा राखिएको कुश वर्षभर हुने देव कार्य र प्रतिकारीहरूमा चाहिँ प्रयोग गरिन्छ र आज भव्यताका साथमा यो पर्व त छँदै नै छ। सँगसँगै आज छोराछोरीहरूले चाहिँ परम्परा अनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा मिष्ठान्न भोजन खुवाएर चाहिँ सम्मान प्रकट गर्ने अनि बाबुको मुख हेर्ने यो आजको दिनमा हामी छौं र आज बाबा नहुनेहरूले चाहिँ विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबाको नाममा तर्पण अनि पिण्डदान श्रद्धा गरी सिधा दिने एउटा चलन रहेको छ र आज विशेष गरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका र उत्तर गया भन्न चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला पनि लाग्छ। मित्रहरू, आज गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ स्थानीय स्तरमा र आजको औंसीलाई गोकर्णे औंसीका नामले चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबाको नाममा तर्पण पिण्डदान र सिद्धदान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ र त्यहाँ नगरपालिका वडा नम्बर 4 का अध्यक्ष जयराम महतदेखि लिएर गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमारी साल, उपमेयर सान्नानी लामादेखि लिएर नगर प्रवक्ता नारायण बहादुर सुवेदी उहाँहरू बिहानैदेखि त्यो ठाउँहरूमा अथवा गोकर्णेश्वर नगरपालिकाको उत्तर गयामा चाहिँ अवलोकन गर्न पुग्नु भएको छ। अवस्था के छ र देशैभरिबाट अथवा छिमेकी देश भारतबाट समेत आजको यो दिनमा त्यहाँ चाहिँ आउनुहुन्छ। त्यसैले पनि त्यहाँको अवस्था के छ भन्न बुझ्नको लागि पनि उहाँहरू त्यहाँ पुग्नु भएको छ। सँगै अन्य धेरै ठाउँहरूमा आजको दिन स्नान गर्ने होइन सँगसँगै मेला पनि लाग्ने गर्दछ तर यो अहिले विपत्तिसँगै यो बेत्रावतीमा पिता दिवंगत भएकाहरूको तर्पण र सिद्धदान पिण्डदान गर्न पुग्छन् तर यस वर्ष भोटे कोशी बाढ़ीका कारण बेत्रावतीमा मेला लाग्ने अवस्था छैन। तैपनि श्रद्धालुहरू सकि नसकी त्यहाँ पुगेर सधैँभरि गर्ने आफ्ना कार्यहरूलाई चाहिँ अगाडि बढ़ाएको पनि हामीले प्राप्त गरेका छौं। खरिजे भए पनि आज बाबाको मुख हेर्ने दिन हो र अब त्यही हो, बाबा हुनेहरूले मजाले चाहिँ आज बाबाको मुख हेर्नु भएको छ। नहुनेहरूले नजिकै रहेको अब विशेष गरी काठमाडौँको गोकर्णेश्वरमा गएर भक्ति श्रद्धापूर्वक चाहिँ बाबालाई सम्झनै पनि गर्नुहुन्छ। अब धेरै अहिले पछिल्लो समय धेरै चाहिँ छोराछोरीहरू पर्दै
बिर्सिनु पर्ने होइन परदेशी रहनु भएको अनि घर देशमा बाबा आमा मात्र रहेको अवस्था अनि टाढा रहेका छोराछोरीहरूले बिहानैदेखि नै आफ्ना बाबालाई भिडियो कल गरेर खुशी औँसी यो बाबाको मुखेन दिनको शुभकामना व्यक्त गरिरहनु भएको होला जस्तो लाग्छ र मैले पनि मेरा बाबालाई आज बिहानै भेटे सँगसँगै मेरा बहिनीहरूले पनि बिहानैबाट टेलिफोन गरी भिडियो कल मार्फत चाहिँ बुबालाई शुभकामना दिनुभएको छ एकदम म यतिखेर सम्पूर्ण बुबाहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु सँगै मेरो बुबा नेत्रप्रसाद गौतमलाई पनि म यहाँबाट एकदम श्रद्धापूर्वक सम्मान व्यक्त गर्न चाहन्छु अब त्यो सबैभन्दा ठूलो कुरा चाहिँ के हो भने हामीले वर्ष दिनमा एक दिन बाबालाई भक्ति गर्ने अथवा आज सम्मान गर्ने बाबासँग आज चाहिँ एक किसिमको राम्रो सम्बन्ध राख्ने त्यो होइन हामीले वर्षको 365 दिन नै बाबा आमासँग राम्रोसँग बोलिदिउँ भने बाबा आमाको लागि सबैभन्दा ठूलो खुशी त्यही हुन्छ छोराछोरी टाढा भए पनि छोराछोरीको मिठो वचन सुन्न पाए पनि अनि छोराछोरीको प्रगतिमा ती बाबा आमाहरू सधैँभरि खुशी हुनुहुन्छ कि जब पर्छ तब मात्र थाहा हुन्छ भने जस्तै हामीले पनि हाम्रा बाबा आमालाई कसरी के गरौं भोलि हाम्रा सन्तानले पनि हामीलाई कसरी हेर्छन् भन्ने कुरा चाहिँ हामीले एक किसिमको त्यसलाई मध्यनजर गर्दै अगाडि बढ्न सक्यौं भने आज कुनै पनि बाबाहरू छोरा बिना टाढा बस्नु पर्दैन त्यो खालको अवस्था छ कतिले वृद्धाश्रममा लगेर आफ्ना बाबा आमालाई छोडेको कथाहरू पनि तपाईँले भेट्न सक्नुहुन्छ समाचारहरू पनि आउँछन् तर त्यस्तो कहिले पनि नहोस् किनभने हामीले संसारमा सबै कुराहरू प्राप्त गर्न सक्छौं तर हामीले हाम्रा जन्म दिने आमा र बाबालाई चाहिँ कहिले पनि प्राप्त गर्न सक्दैनौं त्यसैले बाबा आमालाई सधैँभरि माया गरौं प्रेम गरौं मिठो वचन बोलौं तपाईँले मिठो खानेकुरा बाबा आमालाई दिनै पर्दैन हेर्नुहोस् त तपाईँको एउटा शब्द पनि बाबा आमाको लागि चाहिँ एकदम त्यो मिठो खाजा अथवा खाना बराबर हुन्छ त्यसैले मिठो खुवाउन भन्दा पनि तपाईँले बाबा आमालाई चाहिँ वचनको प्रहार कहिले पनि नगर्नुहोला हुन त यी कुराहरू बुझ्नुहुन्छ तपाईँले बुझ्नु भएको छ किनभने चन्द्रमणले यसरी भन्नुहुँदा हामीले हाम्रा बाबा आमालाई नहेरेका छौं र पनि भन्नुहोला त्यो भन्न खोजेको होइन तर संसारमा यस्ता छोराछोरीहरू पनि भेटिन्छन् कि जसले आफ्नैलाई जन्म दिने आमा बाबालाई पनि टाढा टाढा लगेर छोडिदिने होइन त्यसपछि कहिल्यै नगएको ठाउँमा पुर्याइदिएर त्यहाँ अलपत्र पारिदिने ती घटनाहरू आएका छन् कि त्यही भएर पनि मैले यी कुराहरू चाहिँ व्यक्त गरेको छु हामी इन्द्रणीको व्यवसायमा छौं र आजको व्यवसायलाई प्रायोजन गरिएको छ वैदिक आयुर्वेद सेवा प्रणालीले यो जानकारी गराउँदै आज सम्पूर्ण बाबाहरूलाई सम्झँदै आज हामी बाबासँग सम्बन्धित रहेका अथवा छोराछोरीहरूका गीतहरू नै सुनाउँछौं होइन टेक्निकल सपोर्टमा ईसा हुनुहुन्छ एउटा गीत राखौं त्यसपछि हामी यो तीज महोत्सवका बारेमा कुराकानी गरौंला यतिखेर भने राख्दैछु अर्को एउटा गीतलाई।

0: देशभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि घरदेशदेखि परदेशसम्म छौं र आज बाबाको मुख हेर्ने दिनको यो विशेष दिनमा हामी यात्रालाई अगाडि बढ़ाइरहेका छौं र सँगै आज विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरू हुँदैछन्। त्यही अन्तर्गत आर्टिस्ट अफ नेपालको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड 2083 तीज नारी रत्न सम्मान कार्यक्रम हुँदैछ क्रिस्टल पार्टी भेन्यू बिजुली बजार काठमाडौँमा। र यसै अवार्डसँग सम्बन्धित रहेर यो अवार्डका बारेमा केही कुराकानी गर्नको लागि हामीसँग टेलिफोन सम्पर्कमा सुमन बैरागी हुनुहुन्छ, जो संचारकर्मी हुनुहुन्छ, जो पत्रकार हुनुहुन्छ, अनि उहाँ स्रष्टा सर्जक पनि हुनुहुन्छ र धेरै चाहिँ अवार्डका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसक्नु भएको छ। र यो तीजको अवसरमा तीज म्युजिक खबर यो अवार्डको आयोजना हुँदैछ। यतिखेर हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ, हामी स्वागत गर्छौं। सुमनजी, यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: ठिक छु, म राम्रै छ।
0: आज अब तपाईँहरूको यो पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड 2083 हुँदैछ र यो केही समय अगाडि गर्ने कुरा थियो, तर देशमा दैवी प्रकोपको जुन अवस्था आइसकेपछि, भोटेकोसी र सुवाबारी आइसकेपछि यो तीज म्युजिक अवार्ड सरेर आज 26 गते यो कार्यक्रम सम्पन्न हुँदैछ। यो पाँचौं पटक भइसकेको छ र योभन्दा अगाडि सफलतापूर्वक सम्पन्न भएको छ। यो अहिलेको पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्डका सन्दर्भमा आम श्रोता दर्शकलाई केही जानकारी गराइदिनुहोस् न।
1: पक्कै पनि हामी पनि अब कला क्षेत्रमा लागेका सम्पूर्ण कलाकारहरूलाई जमघट गराउने, महोत्सव गराउने, एउटा दर खुवाउने कार्यक्रम यथावतै थियो। त्यो समय तोकिएको समय भन्दा हामीले पर सार्नुपर्ने, देशको विषम परिस्थिति बाढ़ी पहिरोको कारणले हामीले पर सार्यौं र सधैँ हामीले देशका लागि पनि केही गर्नुपर्छ भनिरहँदाखेरि बाढ़ी पहिरोलाई पनि केही सहयोग हुन्छ भन्ने हिसाबले फेरि कार्यक्रमलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने हिसाबले हामी अगाडि बढ़ेका हौं र आज 26 गते हामी सम्पन्न गर्न गइरहेका छौं। संगीतकर्मीहरू पनि एउटा यो उद्योगमा काम गरिरहेका संगीतकर्मीहरू बाहिरबाट देख्दा रमाउने कमाउने हिसाबले देखे पनि यहाँको परिश्रम गर्ने मजदूरहरू धेरै छन्, भौतिक मजदूरहरू भएका कारणले पनि यो क्षेत्र धेरै करको दायरामा रहेको क्षेत्र भएकोले नि यसले पनि बाढ़ी पहिरोलाई सहयोग गर्ने एउटा क्षेत्र हो। त्यही भएर हामीले यसलाई निरन्तरता दिनुपर्छ, बुरुज्य देशका लागि सहयोग गर्नुपर्छ भन्ने हिसाबले नै आज कार्यक्रम तय गरेको हो।
0: यो कति विधामा हुँदैछ यो अहिले चाहिँ?
1: यो 22 विधामा हुँदैछ। निरन्तर हामीले पाँचौं वर्षदेखि नै 22 विधामा गर्दै आएका छौं र यसमा हामीले तीजमा अवसर पारेर विभिन्न विधाका कलाकार, कला क्षेत्र बाहेकका अरू विधामा पनि क्रियाशील नारीहरूलाई सम्मान गर्ने गर्दै आएका छौं।
0: अब यो पटक तपाईँले भनेको जस्तै नारी रत्न सम्मान हुँदैछ, कला पत्रकारिता सम्मान हुँदैछ, कला सम्मान हुँदैछ, व्यवसायी सम्मान हुँदैछ, शिक्षासेवी सम्मान पनि गर्दै हुनुहुन्छ, स्वास्थ्य कर्मी सम्मान, सामाजिक सम्मान लगायतका विविध विधाका नारीहरूलाई आज सम्मान प्रदान गरिँदैछ। पक्कै पनि यो एउटा उत्सव नै हो र यो उत्सवलाई महाउत्सव बनाउनको लागि अब केही समयपछि नै आज यो कार्यक्रम सम्पन्न हुँदैछ। अब यो कार्यक्रम विशेष गरी आजको यो कार्यक्रममा चाहिँ प्रस्तुतिहरू पनि रहन्छन् अथवा दर पनि त्यहाँ दिदीबहिनीहरूमा कलाकारमा खाइन्छ अथवा यो सँगै यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा को हुनुहुन्छ, के छ यो अवस्था चाहिँ?
1: कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठित गायिका संगीतकार मीरा राणाजी हुनुहुन्छ। कार्यक्रममा हामी दर खुवाउने सेलिब्रेटीहरू दर खुवाउने कार्यक्रम राखेका छौं। अब गीत संगीतको कार्यक्रम भएको कारणले यसपालिको मुलुकको परिस्थितिलाई हेरेर हामीले अलि सांगीतिक कार्यक्रमहरूलाई चाहिँ छोट्याएका छौं। सम्मान र अवार्डको कार्यक्रमलाई विशेष रूपमा लिएर अब समय अनुसार हामी पनि अगाडि बढ्नुपर्छ भन्ने हिसाबले त्यो गीत संगीतको प्रस्तुतिहरूलाई चाहिँ छोट्याएका छौं। एक दुईटा प्रस्तुति गायन प्रस्तुति मात्रै हुन्छ।
0: अब सुमनजी, अब तपाईँ आफै विगत लामो समयदेखि हुनुहुन्छ, म्युजिक खबर म्युजिक अवार्ड त एउटा नेपालको प्रतिष्ठित अवार्ड मध्येकै अवार्डकै रूपमा हुनुहुन्छ जुन धेरैवटा विधाहरू सम्पन्न भएको छ र यो तपाईँले विगत चार वर्षदेखि अहिलेसम्म आउँदा पाँचौं यो म्युजिक हर्टिज अवार्डको रूपमा यो कार्यक्रम गर्दै हुनुहुन्छ। अहिले पछिल्लो समय विशेष गरी सांगीतिक बजार अवार्ड भन्ने बित्तिकै विवाद भन्छन्, त्यसपछि यो अवार्ड चाहिँ राम्रो छैन अथवा यो अवार्डमा चाहिँ निष्पक्षता हुँदैन भन्ने कुराहरूको प्रश्नहरू उठिरहन्छन् के, यसलाई तपाईँहरूले पनि मध्यनजर त गर्नु नै भएको छ, त्यहाँमाथि पनि यो तपाईँहरूले गर्ने म्युजिक अवार्डमा चाहिँ त्यो खालको विवाद मैले प्राप्त गर्न सकेको छैन, सबैजना खुसी भएरै जाने, हुन त पाउने जति खुसी नपाउने जति दुखी हुने प्रचलन नै हो होइन, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: होइन, अब आयोजना कला क्षेत्रका लागि गरेको, हामीले कला क्षेत्र समृद्ध भइरहेको ठाउँमा अझै ऊर्जा थपौं प्रोत्साहन दिउँ भनेर गरेको हो। अब बजारमा भनिए अनुसार नभएको छैन होला, पक्कै पनि केही भएरै भनेको होला, तर त्यो गर्नु राम्रो कुरा चाहिँ होइन, किन हामीले सम्मानको प्रक्रियालाई सम्मानजनक नै बनाउनु पर्छ, सबैले सधैँ सम्झन लायक नै बनाउनु पर्छ भन्ने चाहिँ हाम्रो पनि धारणा हो। म्युजिक खबरले त्यसलाई आत्मसात गर्दै आएको पनि छ र अब बजारमा म्युजिक खबरले एउटा छाप छोड्न सफल पनि भएको छ। यसै भन्दाखेरि अब सबै आयोजना गर्ने साथीहरू नकारात्मक रूपमा प्रस्तुत छन् भन्ने पनि होइन, त्यसलाई सबैले बुझ्नुपर्छ, कलाकारले पनि बुझ्नुपर्छ र सम्मानजनक कसरी बनाउने भन्ने हिसाबमा हिँड्नुपर्छ, आफूले आफैलाई सम्मान दिन सक्ने अवस्था चाहिँ कसरी निर्माण गर्ने कलाकारले पनि बुझ्ने हो र आयोजकले पनि बुझ्ने हो भन्ने हामीलाई लाग्छ।
0: अब यो 30 का गीतको अवार्डकै कुरा गरिरहँदाखेरि यो वर्ष चाहिँ तपाईँहरूको मूल्याङ्कनमा कस्ता खालका गीतहरू बढी मात्रामा आएछन्, तपाईँहरूकोमा कस्ता गीतहरू सहभागिता भएछन्, अथवा चर्चित कलाकारदेखि लिएर पुरानादेखि लिएर नयाँ कलाकारहरूको कस्तो उपस्थिति छ, यो पनि अलिकति जोडौं न।
1: होइन, पुराना कलाकारहरूको सहभागिता हाम्रोमा यथावतै छ, पुराना अब हामीले अब त नयाँ पुस्तालाई छोड्नु न भन्ने बेला भएका कलाकार पनि सहभागी हुनु भएको छ, अब हामीले त्यो उहाँहरूको त्यो ऊर्जा हामीलाई दिएको साथ हो भन्ने महसुस गरेका छौँ। त्यसपछि बजारमा आएका गीत संगीत अब एउटा व्यावसायिक रूपमा प्रस्तुत हुने गीत संगीत आयो जसले सामाजिक सञ्जाललाई लक्षित गरेर कसरी आमदानी गर्ने भन्नेतिर लागेका छन्। समग्रमा हेर्दा यो वर्षको 30 गीतमा चाहिँ मौलिक संगीत नै बढी प्रयोग भएको देखिन्छ, दोहोरी संगीतहरू तीजमा दोहोरी आउँथ्यो, दोहोरी संगीत कमजोर र मौलिक संगीतको चाहिँ अलि हाबी भएकै वर्ष हो, तर मौलिक संगीतहरू जसरी बजारमा लगभग 400+ को हाराहारीमा चाहिँ गीत बजारमा आइसकेको छ तीजको गीत, तर पनि बाढीसँगै गीत संगीत उद्योगलाई पनि बगाएको छ।
0: भनेपछि त्यो विकृति खालका गीतहरू चाहिँ बगेका छन्,
1: विकृति खालको गीतहरू अब एक दुईटा अब मान्छे नकारात्मक कुरालाई अलिक बढी चाहिँ हेर्ने भएको कारणले कुनै कुनै अगाडि आयो।
0: प्रसङ्ग गर्दै गर्दा प्रसङ्ग आइ नै हाल्यो सुमनजी, तपाईँ आफै लामो समयदेखि संसार कर्ममा हुनुहुन्छ, विभिन्न चाहिँ आयामहरू तपाईँले विभिन्न आयामहरू प्रस्तुत गरिरहनु नै हुन्छ र विगतका वर्षहरूमा जुन खालका संचारकर्मी नेपालले कहिले साइबर ब्युरो जाने, कहिले गीतहरूलाई प्रतिबन्ध गर्ने, त्यो एउटा अवस्था आथ्यो, भनेपछि कहिलेकाहीँ ती संचारकर्मीहरूले पत्रकारहरूले उठाएका आवाजका कारण पनि अहिलेको वर्ष विगतका वर्षहरूमा भन्दा राम्रा गीतहरू आएका हुन् भन्दा होला कि नहोला?
1: होइन, त्यो अवश्य नै हो, पत्रकार संचारकर्मीहरूले खबरदारी गर्नु भनेको सकारात्मक सन्देश दिनका लागि नै गरेको हो भन्ने समाजले पनि बुझेको छ, त्यो कारणले कलाकारले पनि अब आफूले आफैलाई पनि बजारमा जाँदै गर्दा त्यो फलाना यस्तो हो नि भनेर नाक खुम्च्याउने वातावरण उनीहरूप्रति पनि आयो कि त्यो कारणले पनि उहाँहरूले सच्चिनु भयो कि भन्ने नै लाग्छ। सधैँ त्यही अवस्था रहन्छ भन्ने त छैन, किनकि समाजले हेरिराखेको हुन्छ, नकारात्मक मान्छेलाई अब अलिकति गाईगुई गरेको सुनेपछि आफूलाई पनि ओहो लज्जाबोध त हुन्छ नि त, त्यो हिसाबले पनि एउटा संचारकर्मीहरूको राष्ट्रिय लोक संचारकर्मी लगायत संचारकर्मीहरूको खबरदारी त्यो अवस्था यो अवस्था अब अहिले आएर साइबर ब्युरो धाउन परेको छ।
0: अहिले हरिता थापा मगर केन्द्रीय अध्यक्ष हुनुहुन्छ, शिव हमालजीहरू उहाँहरू यो विकृति न्यूनीकरणको संयोजक हुनुहुन्छ, सायद यो सबैजनाको एउटा चाहिँ मजबुत सम्बन्ध र एक किसिमको समन्वय गर्ने एउटा खुबी सबैमा भएको कारणले विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ हामीले ती विकृतिहरूलाई परास्त गर्न सक्यौं भन्ने नै हामीलाई लाग्छ, होइन त?
1: अवश्य नै त्यही भएको हो, किन प्रतिष्ठान लगायत संचारकर्मी सबै मिलेको कारणले एकजुट आवाज ल्याउँदाखेरि उहाँलाई अलि सचेत गरायो र केही संचारकर्मीहरूलाई उहाँले हेर्ने दृष्टिकोण फरक भइरहँदा पनि त्यो आवाज उठाइदिएको कारणले उहाँहरू सचिन पाउनु भयो भन्ने चाहिँ
0: हामी लगभग अन्त्य अन्त्यमा पनि छौं र आज विशेष गरी यो तेज म्युजिक अवार्डकै सन्दर्भ रेडियो मार्फत जोडौं भन्ने लागेर मैले यो चाहिँ तपाईँसँग कुराकानी गरे। हुन त यो कार्यक्रमको अध्यक्ष सविता पोखरेल हुनुहुन्छ जो चाहिँ संचारकर्मी नेपालको हाम्रो महिला विभाग प्रमुख पनि हुनुहुन्छ अहिले यो संचारकर्मीको कुराहरू गर्दै गर्दाखेरि र यो अहिलेको यो अवार्डको अध्यक्ष सविता पोखरेल हुनुहुन्छ र तपाईँहरूको टिम यो सफल पार्नको लागि कस्तो टिम छ अहिले चाहिँ?
1: हाम्रो होइन हिजोकै टिमहरू निरन्तर जारी नै छ। हामीसँग रहेको टिम अध्यक्षमा सविता पोखरेल हुनुहुन्छ, म कार्यक्रम निर्देशकको रूपमा छु, प्रकाश भट्ट लोकप्रिय निर्देशक हुनुहुन्छ, उहाँ संयोजकको रूपमा रहनु भएको छ, त्यस्तै बादल ढकाली हुनुहुन्छ, उहाँ व्यवसायी हो, संगीत व्यवसायी पनि हो र उहाँ अर्ग्यानिक व्यवसाय गर्नुहुन्छ, अर्कोतर्फ उहाँ पनि यसको डाइरेक्टरको रूपमा रहनु भएको छ र अरू कला क्षेत्रमै क्रियाशील रहेका स्रष्टाहरू हुनुहुन्छ।
0: भनेपछि सबैको एउटा चाहिँ लगनशीलता, सबैजना लागेर यो अवार्ड सफल पार्नुपर्छ भनेर एउटा टिम छ, त्यो टिम मजबुत भएकै कारण अनि कलाकारले विश्वास गरेकै कारण आज यो कार्यक्रम भव्य रूपले सम्पन्न हुँदैछ। हुन्छ, यो कार्यक्रमलाई पूर्ण सफलताको शुभकामना छ। अन्तिममा जाँदा जाँदै आम श्रोता दर्शकलाई यो म्युजिक अवार्डका सन्दर्भमा के भन्दै विदा हुनुहुन्छ?
1: धेरै धेरै धन्यवाद तपाईँलाई पनि यो अवसर दिनुभयो र सम्पूर्ण श्रोताहरू जो सुनिरहनु भएको छ, संगीत प्रेमी हुनुहुन्छ र संगीतकर्मी हुनुहुन्छ, सबैले म्युजिक खबर तीज म्युजिक अवार्ड एउटा मौलिक संगीतलाई प्रोत्साहन गर्ने अवार्डका रूपमा र यो क्षेत्रमा क्रियाशील रहेका नारीहरूलाई सम्मान गर्ने, प्रोत्साहन गर्ने र ऊर्जा दिने कार्यक्रमको रूपमा चाहिँ प्रस्तुत हुँदै आएको छ र यसरी नै प्राप्तपटको सदैव अपेक्षा गर्दछु र रेडियो काठमाडौँको लागि यो इन्द्रेणी कार्यक्रममा यो अवसर दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: तपाईँलाई पनि धन्यवाद छ। अब केही समयपछि फेरि म्युजिक खबर म्युजिक अवार्डमै भेटौँला तीजको, अहिलेलाई छुट्टिन्छु, नमस्कार।
1: नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो तीज म्युजिक अवार्ड हुँदैछ म्युजिक खबरको यो पाँचौं संस्करण हो र आज क्रिस्टल पार्टी भेन्यू बिजुली बजारमा केही समयपछि अर्थात 12 बजीबाट यो कार्यक्रम शुभारम्भ हुँदैछ। आज तीज गीतसँग सम्बन्धित रहेका स्रष्टा सर्जक कलाकारहरूको त्यहाँ बाहुल्यता रहनेछ, उपस्थिति रहनेछ र सो कार्यक्रमलाई भव्य सफलताको शुभकामना। सँगै हामीले त्यस कार्यक्रमका निर्देशक सुमन बैरागी पण्डितसँग कुराकानी गरौं। अब एउटा गीत राख्छौं, त्यसपछि बीट मार्न आउँछौं, कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: देशै भरका रेडियोबाट इन्द्रणीलाई सुनिरहनु भएको छ। वैदिक आयुर्वेद सेवा प्रणालीद्वारा सञ्चालित इन्द्रणीको व्यवसायमा म रहेको छु। अब चाहिँ भने हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। प्रविधिमा ईसा हुनुहुन्छ, आज ईसाले छोरीसँग विशेष गीत नै बढी सुनाइरहेछन्, तेजका पनि छन् होइन। अनि आज बाबाको मुखेने दिनमा छोरी पनि अब बाबाकी प्यारी, छोरा पनि बाबाको प्यारो, त्यो भएर पनि अलिक बढी चाहिँ आज हाम्रो ईसाले तिजका गीतहरू बढी मात्रामा बाबासँग सम्बन्धित रहेको गीत नै सुनाए। एकदम धन्यवाद छ ईसालाई पनि। अब चाहिँ हामी छुट्टिनु पर्छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा।
2: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: करूं कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226
10: मध्य पश्चिम ट्रान च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरण गर्न थालेको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो। गाउँपालिकाको विकट पहाड़ी क्षेत्र वडा नम्बर 9 विभिन्न बस्ती टोल तथा घरमै पुगेर अहिले नवीकरणको काम भइरहेको राप्ती गाउँपालिकाका पंजीकरण शाखा प्रमुख नारायण बहादुर रावतले जानकारी दिनुभयो। वडा नम्बर 9 वडा अध्यक्ष रिम बहादुर सुनारी मगरका अनुसार नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडाका विभिन्न बस्ती तथा घरमै पुगेर नवीकरणको काम भइरहेको बताउनु भएको छ। कार्यालय समयमा सर्भर डाउन हुने, टाढाबाट ओडा कार्यालयसम्म आउनुपर्ने तथा उमेर र शारीरिक अवस्थाका कारण सेवाग्राहीलाई हुने असहजतालाई ध्यानमा राखेर घर दैलोमै सेवा दिन थालिएको बताउनुभयो। पंजीकरण शाखा प्रमुख नारायण बहादुर रावतले हाल ओडा नम्बर 9 विभिन्न टोल तथा बस्तीमा पुगेर नवीकरणको काम भइरहेको बताउनु भएको छ। आवश्यकता अनुसार अन्य ओडाका गाउँ तथा टोलमा समेत अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ। गुल्मीका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि बढ़ेको करिब 6 पुग्न लाग्दा पनि अधिकांश अस्पताल अझै निर्माणाधीन रहेका छन्। कतिपयको काम अन्तिम चरणमा पुगे पनि केही अस्पतालको निर्माण शुरू हुन नसकेको छैन। यसले स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको योजना कार्यान्वयनमा ढिलाइ भएको देखाएको छ। 2077 मंगिर 15 गते तत्कालीन सरकारको देशभरका 396 स्थानीय तहमै एकै दिन अस्पताल शिलान्यास गरिएको थियो। गुल्मीमा पनि तत्कालीन मन्त्री, पूर्व मन्त्री, प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्यहरू गाउँ गाउँमा पुगेर 1500 अस्पताल शिलान्यास गरेका थिए। जग्गा मापदण्ड अनुसार नहुनु, नयाँ स्थानमा जग्गा व्यवस्थापन, डिजाइन परिवर्तन, भवन निर्माण हुने स्थानमा पहिरो खस्नु र संघीय सरकारको अनुमति तथा ठेक्का प्रक्रिया जस्ता कारणले निर्माणमा ढिकेलाई भएको स्थानीय तहले जनाएको छ। संघीय सरकारको अनुमति र पछिल्लो समय बलपत्र सम्बन्धी काम रोक्न आएको परिपत्रका कारण प्रक्रिया काम अघि बढ़न नसकेको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले बताउनुभयो। निर्माण शुरू भएका अस्पतालको अवस्था पनि समान छैन। निर्माण भइरहेका अस्पतालका लागि 10 करोड़देखि 14 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका ठेक्का भएका छन्। चितवन भरतपुर महानगरपालिका 9 वसन्त चोकमा ईबी कारमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 11 अमर पराजुली रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टाडीबाट भरतपुर स्थित घर फर्किने क्रममा पराजुली सवार कारमा एक्कासी आगलागी भएको थियो। कारमा जलेर मृत्यु हुने व्यक्ति पराजुली नै भएको उहाँका परिवारले जानकारी गराएको उहाँले बताउनुभयो। पराजुली बिहिबार बेलुका घरबाट निस्कनु भएको थियो। आज बिहान करिब 6 बजे वसन्त चोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र 01030559 नम्बरको ईभी कारमा आग लागि भएको थियो। र संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम अघिले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टरसँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
8: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
9: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने कंसिल आइरहने
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
10: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
11: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
9: समय बिहान 10 बजेदेखि
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9098
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय

0: इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: यो दाँत दुखेर मर्नुभयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
9: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
8: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू,
14: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
0: सामान्य किराले खाएको दाँत भर्ने,
13: मेसिनद्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
13: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै 1 महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
13: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
14: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: गाउँदैथेस मेरो एभरेस्ट
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
5: विस्तृत आँखा परीक्षण उपचार
6: बाल दृष्टि रोग निदान उपचार
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
5: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
7: कन्ट्याक्ट लेन्स सेवा
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
7: कृत्रिम आँखा फिटिङ गरिन्छ
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
7: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
2: डेढो आँखा उपचार
7: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
5: डबल भिजन उपचार
7: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
7: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
2: फोन नम्बर 98-69-84-602 र 98-64-83-84-73
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
9: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
8: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा
9: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
8: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
7: बिरामी जाँचने मिति यही भाद्र 27 गते शनिबार
8: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0982560052

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

छोरीलाई मजेत्रो र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव सन्जुग भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादलु ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा छम्मा।

रङ्गराशी मर माटो मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजगर भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन साली।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
6: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: পদার্থরু কোকোনট চোকোনট ভিটা মিল্ক বাটার ফ্রাইড ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট
1: হেরা হেরা হেরা যো হো হামরো চয়েস কোকো ডাইজেস্টিভ র কুকি চাহাই নাইস
0: অডগুরি
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग
4: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601 र मोबाइल नम्बर 9848726001
7: पश्चिम एफएम 91.4 MHz
8: मध्य पश्चिम टाइम चेक यति बेला मध्याहको 12 बजेको छ
9: हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो जोखिम भने कायमै आज 40 भन्दा बढी जिल्लामा बाढ़ीको जोखिम सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै गएको वर्ष 58 अर्ब बराबरको लगानी प्रतिबद्धता चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो 5 जना घाइते र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै नेपाल खबरमा अब पूरा खबर सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ बिहान केही बेर पूरै थुनिएको खोला अहिले बग्न थालेको हो महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोसी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले उज्यालोलाई दिएको जानकारी अनुसार झण्डै 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ तर थुनिएको ड्याम भत्कियो भने बाढ़ी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ त्यसैले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ बाढ़ी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनेको छ यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ पाँचथर तेह्रथुम संखुवासभा धनकुटा इलाम झापा मोरङ सुनसरी सप्तरी र उदयपुर का साथै रामेछाप दोलखा काभ्रे काठमाडौँ उपत्यकाका 3 वटै जिल्ला सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा मकवानपुर चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ़न सक्ने सम्भावना छ त्यसैगरी रूपन्देही पाल्पा तनहुँ स्याङ्जा लमजुङ, कास्की पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बाढ उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान छ। यी जिल्लामा बाढ़ीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि शुरू गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रूपियाँले बढ़ेर 3,05,800 रूपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रूपियाँले घटेर 3,02,400 रूपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रूपियाँले बढ़ेर 3,05,400 रूपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रूपियाँले घटेर 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रूपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाईमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रूपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्यूजील्याण्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढ़ीपछि खोज उद्धार राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030559 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर, चीनको पूर्वी तटीय शहर छिङताओको पानी जहाज मरमत केन्द्रमा राखियो।

बताए का छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएल को फाइनल प्रवेश का लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रीय खेलकूद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। लीग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 को सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो, सुनतोलाको 3,01,000 रूपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आग लागि 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
3: हुनबाट पनि नाम दर्ता
4: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
4: खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98-453-0653-23।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-585-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
10: समय बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिने
10: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
4: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
11: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
4: सर्भिस चार्जमा 50% छुट।
11: इन्जिन आयलमा 15% छुट।
4: टायर किन्दा 10% छुट।
11: पार्ट पुर्जामा 15% छुट।
4: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
12: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्स को पिंक स्टिकर हेरेर जिन्युन हो कि हैन छुट्याउँ।
13: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 98013-48761 98686-37244 र 98229-16768।

0: 언제 벗어?
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568854 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो, तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यू पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 0825674552
6: 0825674552। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
1: भर्ना सम्बन्धी सूचना:
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
9: सम्पर्क फोन नम्बर 0825561133, मोबाइल नम्बर 9847802983 र 9765526286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: సంగా ఉండేది మీరు ఎవరెస్ట్.
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ. नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
2: मोटुमै मेरो छौ तिमी सानो.
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
4: मध्यपश्चिम जाङ च्याक यति बेला दिउँसोको एक बजेको छ.

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको टरीगाउँ विमानस्थलमा डेढ़ महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार बिहिबार डेढ़ महिनापछि विमानस्थलमा जहाज अवतरण भएको हो। नेपाल एयरलाइन्सको 19 सीटे जहाजमा बिहिबार काठमाण्डुबाट 8 जना र दाङबाट 4 यात्रुले सेवा लिएका थिए। मौसमका कारण अनियमित भएको दाङ काठमाण्डु हवाई सेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भूषालको भनाइ छ। उहाँका अनुसार एक हप्तामा आइतबार, मंगलबार, बिहिबार र शुक्रबार गरी 4 दिन सेवा प्रदान गरिनेछ। हाल हवाई भाड़ा 12,000 बराबर छ। हवाई सेवा बिहान 9 बजेदेखि 11 बजेको बीचमा उपलब्ध हुने भूषालले बताउनुभयो। टरीगाउँमा हाल 750 मिटर मात्रै धावन मार्ग छ, जहाँ 19 सीटी जहाज मात्रै बस्न सक्छ। कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगंज वा भैरहवा जानुपर्ने बाध्यता छ। सो विमानस्थलमा ठूला जहाज बस्ने गरी धावन मार्ग विस्तारका लागि पटक पटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। 2011मा स्थापना भएको विमानस्थल विस्तार हुन सकेको छैन। चालू आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि 25 करोड़ बजेट विनियोजन भएको छ। पश्चिम नवलप्रासीबाट प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको 1,14,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यका मोबाइल पार्ट्स सहित पिकअप गाड़ी बरामद गरेको छ। सरावल गाउँपालिका 7 स्थित भन्सार टोलमा इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बीओपी बाट खटेको संयुक्त टोलीले शुक्रबार आज चेक जाँचका क्रममा मोबाइल पार्ट्स बरामद गरेको हो। भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको लु 3-29-39 नम्बरको पिकअप गाड़ीमा मोबाइल पार्ट्स लोड गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो। बरामद सामान र पिकअप गाड़ी आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। हाल ती सामान र गाड़ी इलाका प्रहरी कार्यालय महेशपुरको नियन्त्रणमा राखिएको छ। रसुवाको बटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरधुरीका 64,335 जना प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरधुरी प्रभावित भएका छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष र 16,192 महिला छन्। रसुवामा 4 पालिकाका 16 ओडा बाढ़ीबाट प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाका ओडा नम्बर 1, 2, 3, 5 र 6 प्रभावित भएका छन्। यहाँ बाढ़ीका कारण 1,303 घर तथा भवनमा क्षति पुगेको छ। र भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,385 जनाको शव फेला परेको छ। यस्तै 5,130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान 11 बजेसम्म चितवनबाट 364, नवलप्रासे पूर्वमा 228, नवलप्रासे पश्चिममा 222, नुवाकोटमा 179 र रसुवामा 185 जनाको शव फेला परेको, जसमध्ये हालसम्म 104 शवको शनाखत भएका छन्। यस्तै बाढ़ीपछि हालसम्म 13,676 जनाको उद्धार गरिएको छ। यस्तै उद्धार गरिएकाहरूलाई 37 होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा नुवाकोटमा 2,615, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको लागि 21,022 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। अब दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल, बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: सम्पर्क मोबाइल 98477977
6: र 98578309।
7: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
8: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: गंगा रेडियस मेरो एवरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई

0: स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यस्तै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
0: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।
4: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
4: सर्भिस चार्जमा 50% छुट।
1: इन्जिन आयलमा 15% छुट।
4: टायर किन्दा 10% छुट।
1: पार्क पुर्जामा 15% छुट।
4: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: रामायणमा राम र रावण भोसले महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका थिए।
6: पीएफएक्स सिनेमाज घुराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
7: बिगाउने त यो गाउँमा कति छन्
8: आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन

0: होइन भाइलाई
1: लखर लखर कहाँ हिनिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
5: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बर्दियामा किशोरीमा रक्त अल्पताको समस्या बढ़दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बर्दियाले गरेको रक्त परीक्षणमा 82% किशोरीमा रक्त अल्पता देखिएको हो। अघिल्लो आर्थिक वर्षमा यस्तो दर 80% थियो। स्वास्थ्य कार्यालयले आर्थिक वर्ष 2082/83 जिल्लाका 8 पालिकाका 8 विद्यालयमा अध्ययनरत 1968 किशोरीको रक्त परीक्षण गरेको थियो। परीक्षण गरिएका मध्ये 1617 जनामा रक्त अल्पता देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। रक्त अल्पता देखिएका किशोरी मध्ये 820 जनामा सामान्य, 765 जनामा मध्यम र 32 जनामा कड़ा रक्त अल्पता देखिएको छ। परीक्षण गरिएका 351 किशोरीमा भने रक्त अल्पता नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कड़ा रक्त अल्पता देखिएका किशोरीहरूलाई औषधि उपलब्ध गराई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। सामान्य र रक्त अल्पता देखिएका किशोरीलाई आइरन चक्की उपलब्ध गराउनुका साथै पोसिलो तथा सन्तुलित खाना खान सुझाव दिएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी पद्मा कुमारी श्रेष्ठले जानकारी दिनुभएको छ। दाङको टरीगाउँ विमानस्थलमा 1.5 महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार बिहिबार 1.5 महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो। नेपाल एयरलाइन्सको 19 सिटी जहाजमा बिहिबार काठमाण्डुबाट 8 जना र दाङबाट 4 यात्रुले सेवा लिएका थिए। मौसमका कारण अनियमित भएको दाङ काठमाण्डु हवाई सेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भूषालको भनाइ छ। उहाँका अनुसार अब हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार गरी 4 दिन विदा सेवा प्रदान गरिनेछ। हाल हवाई भाड़ा 12,000 बराबर छ। हवाई सेवा बिहान 9 बजेदेखि 11 बजेको बीचमा उपलब्ध हुने भूषालले बताउनुभयो। टरीगाउँमा हाल 750 मिटर मात्रै धावन मार्ग छ, जहाँ 19 सिटी जहाज मात्रै बस्न सक्छ। कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगंज वा भैरहवा जानुपर्ने बाध्यता छ। सो विमानस्थलमा ठूला जहाज बस्ने गरी धावन मार्ग विस्तारका लागि पटक पटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। 2011 स्थापना भएको विमानस्थल विस्तार हुन सकेको छैन। चालू आर्थिक वर्षमा विमानस्थल स्तर उन्नतिका लागि 25 करोड़ बजेट विनियोजन भएको छ। पश्चिम नवलपरासीबाट प्रहरले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको 1,14,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यका मोबाइल पार्ट्ससहित पिकअप गाड़ी बरामद गरेको छ। सरावल नगरपालिका साथ स्थित भन्सार टोलमा इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बीओपी पूजहवाबाट खटेको संयुक्त टोलीले आज चेक जाँचका क्रममा मोबाइल पार्ट्स बरामद गरेको हो। भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको लु 3-39-39 नम्बर पिकअप गाड़ीमा मोबाइल पार्ट्स लोड गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरास पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी न्यायको परीक्षक मदन थापाले जानकारी दिनुभएको छ। बरामद सामान र पिकअप गाड़ी आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। हाल ती सामान र गाड़ी इलाका प्रहरी कार्यालय महेशपुरको नियन्त्रणमा राखिएको छ। र रसुवाको भटेकोशी नदीमा यही भदौ 10 गते आएको भीषण बाढ़ीका कारण 5 जिल्लाका 15 पालिकामा ठूलो संख्यामा घरदोरी तथा जनसंख्या प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 पालिका रहेका छन्। बाढ़ीबाट 16,110 घरदोरीका 64,335 जना प्रभावित भएका छन्। प्रत्यक्ष रूपमा बाढ़ीबाट 7,570 घरदोरी प्रभावित भएका छन्। प्रभावित जनसंख्या मध्ये 16,769 पुरूष र 16,192 महिला रहेका छन्। रसुवामा 4 पालिकाका 16 वडा बाढ़ीबाट प्रभावित भएका छन्। गोसाईकुण्ड नगरपालिका वडा नम्बर 1, 2, 3, 5 र 6 प्रभावित भएका छन्। यहाँ बाढ़ीका कारण 1,303 घर तथा भवनमा क्षति पुगेको छ। ती क्षेत्रमा रहेका 1,444 घरदुरीका 5,743 जना प्रभावित भएका छन्।
अवस्था दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड खोराहिदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32-223।

0: चकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 9848-10-030 र 9829-54555।

0: डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोआहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
3: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
4: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825 62023 98478617 र 98478635।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि
2: सम्पर्क मोबाइल नम्बर 9822964264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुस्ताफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बाल बालिकाको न्युरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू
9: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
12: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
13: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिट चलेन, अब त आशै मरिसक्यो।
12: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जान त धेरै ठाउँ ठाउँ गए अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाईको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
19: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
20: सञ्चालक नरेश कुमार श्रेष्ठ।
21: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
22: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
21: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
22: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
21: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
23: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार।
21: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082560652।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी सड़कमै बच्चा जन्माएको घटना। ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंग्ल्याण्डका रुइस हलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खण्डका रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढ़ीबाट प्रभावित, सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेसका सांसद रेणुका काउसा र जयपति रोकाएले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। सोपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ, कान मेरो बुच्छै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढ़ी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला बाल बालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर तिमुरे खट्टेखोला स्याफ्रुबेसी हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। दुग्ध विकास संस्थान हेटौँडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाई छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी नेपाल उद्योग वाणिज्य महासंघका

कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेण्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंल्याण्डका 22 वर्षीय खेलाड़ी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल। चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंल्याण्डका लुइस हलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेकजाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेकजाँच
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825-63-218।
11: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।

0: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: सुगर रोग सम्बन्धी उपचार,
1: हर्मोन सम्बन्धी समस्याको उपचार।
0: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 89594010, मोबाइल नम्बर 98478893 र 98095128371।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू:
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 08 5601 96 र मोबाइल नम्बर 98 4 78 26 00 1।
9: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
10: सामान्य किराले खाएको दाँत भर्ने,
9: मेसिनद्वारा आरसीटी गर्ने,
10: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
9: खोल लगाउने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
10: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खुराही दाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
11: सम्पर्क मोबाइल नम्बर 98 2 28 77 7094, 98 2 28 77 7094।

0: రంగావ్ రైడర్స్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: सम्पर्क मोबाइल 98477279770
7: र 98578369।
8: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98578-32819 र 98578-32223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479,
7: मोबाइल नम्बर 98-494-67-487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ।
14: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
18: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
14: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
18: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
14: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
18: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
14: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
18: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
14: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
14: सम्पर्क नम्बर 082-560-23।
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
19: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
20: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टि रोग निदान उपचार,
19: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
19: कन्ट्याक्ट लेन्स सेवा,
18: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
19: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
19: दाङ जिल्लाकै पहिलो र एकमात्र
21: भिजन थेरापी सेवाहरू।
19: अल्छी आँखा उपचार,
18: डेढो आँखा उपचार,
19: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
20: डबल भिजन उपचार,
19: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
20: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
19: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
20: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
14: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
18: फोन नम्बर 98-69-84-602 र 98-64-83-84-73।
22: मध्यपश्चिम चाँड च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोटेको सेरो त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बताएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कका आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरेको जानकारी दिनुभएको छ। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभएको छ। बर्दियामा केशोरीमा रक्त अल्पताको समस्या बढ़दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बर्दियाले गरेको रक्त परीक्षणमा 82% केशोरीमा रक्त अल्पता देखिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो दर 80% थियो। स्वास्थ्य कार्यालयले आर्थिक वर्ष 2082-83 जिल्लाका 8 पालिकाका 8 विद्यालयमा अध्ययनरत 1968 केशोरीको रक्त परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 1617 जनामा रक्त अल्पता देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। रक्त अल्पता देखिएका किशोरी मध्ये 820 जनामा सामान्य, 765 जनामा मध्यम र 32 जनामा कड़ा रक्त अल्पता देखिएको छ। परीक्षण गरिएका 351 किशोरीमा भने रक्त अल्पता नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कड़ा रक्त अल्पता देखिएका किशोरीलाई औषधि उपलब्ध गराई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। सामान्य र मध्यम रक्त अल्पता देखिएका किशोरीलाई आइरन चक्की उपलब्ध गराउनका साथै पोषण तथा सन्तुलित खाना खान सुझाव दिएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी पद्मा कुमारी श्रेष्ठले जानकारी दिनुभएको छ। दाङको टरीगाउँ विमानस्थलमा 1.5 महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार बिहिबार 1.5 महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो। नेपाल एयरलाइन्सको 19 सिटे जहाजमा बिहिबार काठमाण्डुबाट 8 जना र दाङबाट 4 जना यात्रुले सेवा लिएका थिए। मौसमका कारण अनियमित भएको दाङ काठमाण्डु हवाई सेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भूषालको भनाइ छ। उहाँका अनुसार अब हप्तामा आइतबार, मंगलबार, बिहिबार र शुक्रबार गरी 4 दिन सेवा प्रदान गरिनेछ। हाल हवाई भाड़ा 12,000 बराबर छ। हवाई सेवा बिहान 9 बजेदेखि 11 बजेको बीचमा उपलब्ध हुने भूषालले बताउनुभयो। टोरीगाउँमा हाल 750 मिटर मात्रै धावन मार्ग छ, जहाँ 19 सिटी जहाज मात्रै बस्न सक्छ। कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगंज वा भैरहवा जानुपर्ने बाध्यता छ। सो विमानस्थलमा ठूला जहाज बस्ने गरी धावन मार्ग विस्तारका लागि पटक पटक आवाज उठाउँदै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। 2011 स्थापना भएको विमानस्थल विस्तार हुन सकेको छैन। चालू आर्थिक वर्षमा विमानस्थल स्तर उन्नतिका लागि 25 करोड़ बजेट विनियोजन भएको छ। तर भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1385 जनाको शव फेला परेको छ। यस्तै 5,130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजे सम्म चितवनबाट 364, नवलप्रासी पूर्वमा 228, नवलप्रासी पश्चिममा 222, नुवाकोटमा 169 र रसुवामा 185 जनाको शव फेला परेको हो, जसमध्ये हालसम्म 104 जना शवको शनाखत भएका छन्। यस्तै बाढ़ीपछि हालसम्म 13,676 जनाको उद्धार गरिएको छ। यस्तै उद्धार गरिएकाहरूलाई 37 होल्डिङ सेन्टरमा राखिएको छ। अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-592-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957
7: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
7: सर्भिस चार्जमा 50% छुट
4: इन्जिन आयलमा 15% छुट
7: टायर किन्दा 10% छुट
4: पार्ट पुर्जामा 15% छुट
7: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
7: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
7: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768

0: चकत्रो नो इट लाइक प्रो राशि थापा पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
7: सम्बन्धित समस्या भएका दम्पतिहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
8: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
7: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
8: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478325572।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471939944, 98471939944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दया भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847779674
7: र 9858386689।

0: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: सुगर रोग सम्बन्धी उपचार,
1: हर्मोन सम्बन्धी समस्याको उपचार।
0: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5940-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।

0: तीज गीत नाचम नाचम लाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनु होला।
1: मोटुमै मेरो छौ तिमी सानो।
2: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
0: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: patro red chakatro no it like pro rasita pao from two and from such yes ma hamro patro nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
4: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
4: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
3: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा इसीजी सेवा
4: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
3: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
5: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार
3: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082 560 652

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली गोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
14: विशेषज्ञ डाक्टरी सेवाहरू:
13: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
14: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
13: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
18: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
19: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
18: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
19: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
18: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
20: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
19: समय बिहान 10 बजेदेखि।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
22: खुसीको खबर।
23: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
24: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू:
24: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
24: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
18: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
24: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
23: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
3: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
0: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङको टरीगाउँ विमानस्थलमा 1.5 महिनापछि जहाज अवतरण, दाङ काठमाडौँ हवाई सेवा अब भने हप्तामा 4 दिन उडान हुने।
1: राप्ती गाउँपालिकाद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण, सेवा ग्राहीलाई सहज।
0: हातेमालो बचत तथा ऋण सहकारी संस्थाद्वारा बाढ़ी पीड़ितलाई नगद सहयोग, 82 सुरक्षाकर्मी अझै सम्पर्कविहीन, आफन्तले दिन थाले डीएनए।
1: र केही समय पहिले खाली जस्तै देखिने पातो खोला किनार अहिले भरिभराउ, ऐलानी प्रति जग्गा र खोला किनार सुकुमवासीदेखि हुकुमवासीको कब्जामा।
0: अब खबर विस्तारमा।
1: दाङको टरीगाउँ विमानस्थलमा 1.5 महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार बिहिबार 1.5 महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो। नेपाल एयरलाइन्सको 19 सिटे जहाजमा बिहिबार काठमाडौँबाट 8 जना र दाङबाट 4 यात्रुले सेवा लिएका थिए। मौसमका कारण अनियमित भएको दाङ काठमाडौँ हवाई सेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भूषालको भनाइ छ। का अनुसार अब हप्तामा आइतबार, मंगलबार, बिहिबार र शुक्रबार गरी 4 दिन सेवा प्रदान गरिनेछ। हाल हवाई भाड़ा 12,000 बराबर छ। हवाई सेवा बिहान 9 बजेदेखि 11 बजेको बीचमा उपलब्ध हुने भूषालले बताउनुभयो। टरीगाउँमा हाल 750 मिटर मात्रै धावन मार्ग छ, जहाँ 19 सिटी जहाज मात्रै बस्न सक्छ। कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगंज वा भैरव जानुपर्ने बाध्यता छ। सो विमानस्थलमा ठूला जहाज बस्ने गरी धावन मार्ग विस्तारका लागि पटक पटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। 2011 स्थापना भएको विमानस्थल विस्तार हुन सकेको छैन। चालू आर्थिक वर्षमा विमानस्थल स्तर उन्नतिका लागि 25 करोड़ बजेट विनियोजन भएको छ।
0: राप्ती गाउँपालिकाले ओडा कार्यालयसम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरण गर्न थालेको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई ओडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले गाउँपालिकाले सम्बन्धित ओडा कार्यालयसँगको समन्वयमा टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था मिलाएको हो। गाउँपालिकाको विकट पहाड़ी क्षेत्र वडान नम्बर 9 का विभिन्न बस्ती टोल तथा घरमै पुगेर अहिले नवीकरणको काम भइरहेको राप्ती गाउँपालिका पंजीकरण शाखा प्रमुख नारायण बहादुर राउतले जानकारी दिनुभयो। वडान नम्बर 9 का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरका अनुसार नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडाका विभिन्न बस्ती तथा घरमै पुगेर नवीकरणको काम भइरहेको छ। कार्यालय समयमा सर्भर डाउन हुने, टाढाका बस्तीबाट वडा कार्यालयसम्म आउनुपर्ने तथा उमेर र शारीरिक अवस्थाका कारण सेवाग्राहीहरूलाई हुने असहजतालाई ध्यानमा राखेर घर दैलोमै सेवा दिन थालेको उहाँले बताउनुभयो। पंजीकरण शाखा प्रमुख नारायण बहादुर राउतले हाल वडा नम्बर 9 का विभिन्न टोल तथा बस्तीमा पुगेर नवीकरणको काम भइरहेको पनि जानकारी दिनुभयो। आवश्यकताका आधारमा अन्य वडा, गाउँ तथा टोलमा समेत अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो।
1: कोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नगद सहयोग गरेको छ। संस्थाका अध्यक्ष भगवती शर्माका अनुसार सहकारीका तर्फबाट 55,555 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपत्तिको समयमा सबैले सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीका तर्फबाट उक्त रकम सहयोग गरेको अध्यक्ष शर्माले बताउनुभयो। अध्यक्ष शर्माका अनुसार सहकारीको हालै बसेको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो। बचत तथा ऋणको क्षेत्रमा काम गरिरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सेवाको क्षेत्रमा पनि काम गरिरहेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्तिमा थोरै भए पनि राहत होस् भनेर रकम सहयोग गरिएको बताइएको छ। गत भदौ 10 गतेका दिन रसुवाको भटेकोसीमा आएको बाढ़ीले 1300 भन्दा बढ़ीको ज्यान लिएको थियो भने 4000 भन्दा बढ़ी बेपत्ता रहेका छन्। यस्तै खरबौंको भौतिक संरचना नष्ट भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 12 अर्ब भन्दा बढ़ी सहयोग जम्मा भएको छ। दाङ जिल्लाका अन्य विभिन्न सहकारी संस्था, विद्यालय, उद्योग वाणिज्य संघहरू, टोल विकास संस्था र व्यक्तिगत रूपमा पनि समेत विपत्तिमा राहतका लागि सहयोग गरिएको छ। केही सामाजिक संस्थाले भौतिक सामग्री पनि संकलन गरेर पठाएका छन्। यसै गरी अम्बिकेश्वरी क्याम्पस र एसएन स्कूल दाङले प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा 2,71,583 सहयोग गरेका छन्। अम्बिकेश्वरी क्याम्पसले 1,35,850 तथा एसएन स्कूल दाङले 1,35,733 प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका दुवै संस्थाले राष्ट्रिय वाणिज्य बैंकको खातामा छुट्टा छुट्टै रकम जम्मा गरेका छन्।
0: घोराही उपमहानगरपालिका 4 स्थित आधारभूत विद्यालय सवारीकोटमा दिवंगत भावना घरती मगरको स्मृतिमा चिरस्थायी बनाउने उद्देश्यले भावना स्मृति अक्षय कोष स्थापना गरिएको छ। ओडान नम्बर 4 छेकवारका भूतासन घरती मगर र शिवा घरती मगरले आफ्नी दिवंगत 21 वर्षीय छोरी भावना घरती मगरको सम्झनामा विद्यालयलाई 25,000 रूपियाँको अक्षय कोष हस्तान्तरण गर्नुभएको हो। गत साउन 13 गते 21 वर्षको उमेरमा भावनाको असामयिक निधन भएको थियो। निम्न माध्यमिक तहसम्म सोही विद्यालयमा अध्ययन गरेकी छोरी प्रतिको सम्मान, माया र सम्झनालाई पुस्तौंसम्म जीवित राख्ने उद्देश्यले निधनको 45 दिनको अवसर पारेर परिवारले अक्षयको स्थापना गरेको बुवा भूतासन घरती मगरले जानकारी दिनुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षय कोषको उद्देश्य र सञ्चालन सम्बन्धी निर्णय समेत गरिएको छ। निर्णय अनुसार कोषबाट वार्षिक रूपमा प्राप्त हुने ब्याज रकमबाट विद्यालयका उत्कृष्ट नतिजा हासिल गर्ने एकजना छात्र र एकजना छात्रालाई पुरस्कार प्रदान गरिनेछ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। केही समय पहिले खाली जस्तै देखिने तुलसीपुर पातो खोला किनार अहिले भरिभराउ छ। एलाने प्रति जग्गा र खोला किनार सुकुम्बासीदेखि हुकुम्बासीहरूले कब्जा गरेका छन्। खोलाको भाग अहिले साँगुरिँदै गएको छ भने अलि ठूलो बाढ़ी आएमा बस्तीमा पस्ने गर्दछ। रसुवा बाढ़ीपछि अहिले तुलसीपुरको पातो खोला बस्तीका नागरिकहरू रातभर निदाउन सकेका छैनन् भने स्थानीय पालिका मुख दर्शक जस्तै बनेको छ। एक रिपोर्ट।
2: सल्यानको कपुरकोट क्षेत्र मुहान भएको पातो खोला दाङको तुलसीपुर उपमहानगरपालिकाका 6 वडालाई वारिपारी राखेर बबई नदीमा मिसिन्छ। 2 दशक अघिसम्म पातो खोला किनारमा नगन्ने मात्रामा घरहरू थिए, मानिसको बसोबास शून्य जस्तै थियो। अहिले वडा नम्बर 3-7 र 9 नम्बर वडाका 12,000 नागरिक नदी किनारमा बसोबास गर्ने गर्दछन्। खोलाको किनार, वनको क्षेत्र र ऐलानी प्रति जग्गामा बसोबास गरेका अलि ठूलो बाढ़ी आएमा निकै शास्ति दिने गरेको छ। पातुखोला किनार बस पार्कको छेउमा रहेको प्रतीक्षालयमा बुढापाकाहरू हिजो आज बाढ़ी आउँछ कि रसुवा नुवाकोटको जस्तै विपत्ति भोग्नु पर्छ कि भन्ने कुरामा गफिरहेका भेटिन्छन्। रसुवा बाढ़ीपछि अहिले यहाँका नागरिकहरू अझै बढ़ी त्रासमा देखिन्छन्। तुलसीपुर वडान नम्बर 5 खिम बहादुर भण्डारी र नर बहादुर ओली।
3: अब पहिला पनि हामीले देखेको ठाउँ हो यो, पहिला सारा बारी हिँडेको ठाउँ हो यो, जहिले गुहिरोदेखिबाट अहिलेसम्म थाम्याउ छ यो जगजगी हाम्रो ठुलो छ। खोलो जहाँ यही बसार यता खोलो हिँड्यो मलाई थाहा छ। यो पल्लापट्टि यो किनारा बन्दो छ, बस पार्कासम्म खोलो हिँड्यो मलाई थाहा छ। अहिले पनि डर छ। म पुरानो मान्छे, माझे कपरकोट, म कपरकोट पनि कच्चा छ हजुर। कपरकोट माथि माथिर पानी आयो भने आउँछु भन्ने डर छ। कोही कोही त राति सुत्दो पनि सुत्दैन यहाँ
4: डर छ माथि खोलो पहिरो माथि आयो भने कपुरको बगेर आयो भने अनि वरि जाली बनाएछन् त्यसको भत्ता त्यसको भाव लाग्दैन सब लाग्छ अनि कमजोर कहिले अप्ठ्यारो पार्छ कि भन्ने डर त छ खोलो त यो बस्दाको साह्रै खोलो हिँड्याउ ठाउँ हो अहिले त्यही हो हजुर त्यहाँ हामीहरू पनि अहिले यतै बस्न लागेका छौँ पहिला त सल्यान हो घर यतै बस्न लागेको छौँ यहाँ खोलो आयो भने कहिले लाग्छ कि भन्ने डर त्यति छ
2: पातुखोलाको सिरान कपुरकोट क्षेत्रमा जमिन धाँजा फाटेको चिरा चिरा परेको र ठूलो वर्षा भएको खण्डमा तुलसीपुर उपमहानगरपालिकाको वडान नम्बर 5 र 6 का मात्रै 5,000 नागरिकहरू प्रत्यक्ष जोखिममा पर्ने खतरा छ अहिले पातुखोला साँघुरिएर 15-20 मिटरमा खुम्चिएको छ भने बाढ़ीको पूर्व सूचना प्रणाली र सुरक्षा उपायको कुनै पनि प्रबन्ध कतैबाट हुन सकेको छैन तुलसीपुर उपमहानगरपालिकाले पटक पटक बस्ती हटाउने खोलाको 80 मिटर दूरी छुट्याउने र बनाएका घरटहरा भत्काउने काम नगरेको होइन तर राजनीतिक मत ऐक्यता नहुँदा खोला किनार खाली हुन सकेन भने दिन प्रतिदिन पातुखोला किनारमा बस्ती विकास हुने क्रम अहिले पनि चलिरहेको छ पातुखोला बस्ती विकासमा आफूहरूको पनि धेरै थोरै हात रहेको र अहिले स्थानीय तहले मात्रै यसको समाधान गर्न नसकिने जनप्रतिनिधिहरूको स्वीकारोक्ति छ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 वडा अध्यक्ष मानबहादुर राउत
5: त्यो पातुखोलाको वरिपरि बसेको बस्ती अत्यन्त ठूलो जोखिममा छ हाई रिस्कमा छ यो पातुको विपदको बेलामा कति बेला कति ठूलो विपद आउँछ भन्ने खालको कुराको हेक्का कसैसँग रहेन यो ठूलै विपद आउने सम्भावना देखिन्छ बस्ती खोलाको किनारमा छ यो बस्ती बस्दै गर्दा कतै न कतैबाट हाम्रो सबैको कमजोरी छ हामी सबैले कमजोरी महसुस गर्नुपर्छ कतै न कतैबाट हामीले रोक्न सकेनौं होइन विपद आउन सक्छ भनेर रोक्न सकेनौं रोक्न नसकेकै कारणले आज

0: र गामा खरका छाना भएकादेखि पाँच तले पक्की भवनसम्मका 1100 घर राप्ती नदी किनारमा छन्। प्युठान भएर आउने राप्ती नदीको बहाव वर्षातको समयमा अत्यधिक हुने गर्दछ, तर छेउमै रहेको लुम्बिनी प्रदेश सभाले उक्त बस्तीका बारेमा व्यवस्थित योजना बनाउन भने सकेको छैन। प्रदेश सभाले नदी सभ्यतामा आधारित बस्ती निर्माण गर्ने योजना अघि सारेको छ। राप्ती नदीमा बाढ़ीको पूर्व सूचना प्रणाली भए पनि बाढ़ी आइहाले अपनाउनु पर्ने सुरक्षा प्रणाली भने कहीँ कतै देखिँदैन।
1: अब अन्य खबर प्रसंग, भदौ 10 गते रसुवास्थित भोटेको सीमा 81 आएको भीषण बाढ़ीमा परेका 82 सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 2 हप्ता बित्दा पनि 82 सुरक्षाकर्मीको अवस्था अझै पत्ता लाग्न सकेको छैन। बाढ़ीमा परेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी 82 सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार 45 सैनिक अझै सम्पर्कविहीन छन्। नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू समेत उनीहरूको खोजीमा रहेका छन्। त्यस्तै नेपाल प्रहरीका पनि 25 जना अझै सम्पर्कविहीन छन्। रसुवागढ़ी चौकी इलाका प्रहरी कार्यालय टिमुरे, स्याब्रू बेसी हाको चौकी, मैलुङमा कार्यरत 25 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 28 जना बेपत्ता भएकोमा 3 जनाको भने शव भेटिएको थियो, अब 25 जना अझै सम्पर्कविहीन छन्। सशस्त्र प्रहरीका पनि 12 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको पनि खोजी जारी छ। सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएकोमा 1 जनाको भने शव भेटिएको थियो, अब 12 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन भएकाहरूको खोजी जारी राखेर उनीहरूको आफन्तले डीएनए जाँचका लागि रगत समेत दिन थालेका छन्। अहिलेसम्म सम्पर्कमा नआएपछि उनीहरूका आफन्तले शव पहिचानका लागि भन्दै डीएनए जाँचका लागि रगत दिन शुरू गरेको प्रहरीले बताएको छ। सुरक्षाकर्मी जस्तै 5130 जना अझै सम्पर्कविहीन छन्। अहिलेसम्म 1385 वटा शव फेला परेको छ।
0: भटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 को बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कका आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरेको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था, तापक्रम अनुसार भवन निर्माणको अवधारणा अगाडि बढ़ाउनुपर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उल्लेख गर्नुभएको छ। पुनस्थापना र पुनर्निर्माणका लागि क्लाइमेट रेजिलियन्स स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको उहाँको भनाइ छ।
1: रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ी पछिको पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको दुरूस्त क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार 2 चरणको पुननिर्माणका लागि 7 खर्ब 23 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। पुननिर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ, जसको पुनरुत्थानका लागि 4 खर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ स्रोत आवश्यक पर्ने अनुमान गरिएको छ। यस बाहेक सड़क तथा यातायात पूर्वाधारका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान छ। त्यस्तै गरी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 वटा निजी घर क्षतिग्रस्त भएको प्राधिकरणको तथ्याङ्क छ। त्यस्तै 48 वटा

0: सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। यस क्षेत्रका लागि मात्रै 1,03,54,79,00,000 रूपियाँ बजेट आवश्यक पर्ने सरकारको अनुमान छ। व्यापार व्यवसाय बैंक र कृषि क्षेत्र समेत गरी उत्पादन क्षेत्रको पुनरुत्थानका लागि 50,77,49,00,000 रूपियाँ लाग्ने सरकारको अनुमान रहेको छ। विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि थप 94,75,31,00,000 रूपियाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51,54,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: बर्दियामा किशोरीमा रक्त अल्पताको समस्या बढ्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बर्दियाले गरेको रक्त परीक्षणमा 82% किशोरीमा रक्त अल्पता देखिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो दर 80% रहेको थियो। स्वास्थ्य कार्यालयले आर्थिक वर्ष 2082-83 जिल्लाका 8 पालिकामा 8 विद्यालयमा अध्ययनरत 1,968 किशोरीको रक्त परीक्षण गरेको थियो। परीक्षण गरिएका मध्ये 1,617 जनामा रक्त अल्पता देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। रक्त अल्पता देखिएका किशोरी मध्ये 820 जनामा सामान्य, 765 जनामा मध्यम र 32 जनामा कड़ा रक्त अल्पता देखिएको छ। परीक्षण गरिएका 351 किशोरीमा भने रक्त अल्पता नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतको 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकारीलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवासलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तीयलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमहरूले बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चीनिया राष्ट्रपति शी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनिया विदेश मन्त्रालयले बताएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपमा छनौट भएको छ। हिजो भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनौट हुने प्रावधान छ। एसिया कपमा छनौट हुनका लागि भने प्रतियोगिताको फाइनल जित्नुपर्ने हुन्छ। फाइनलमा नेपाल र यूएई खेल्नेछन्। फाइनल खेल भोलि हुनेछ।
0: र मध्यपश्चिम खबरको अन्तिममा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 2.3 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 74% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिज जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: दाङको टोलीगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण। दाङ काठमाडौँ हवाई सेवा अब भने हप्तामा 4 दिन उडान हुने।
1: राप्ती गाउँपालिकाद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण, सेवाग्राहीलाई सहज।
0: हातीमालो बचत तथा ऋण सहकारी संस्थाद्वारा बाढ़ी पीड़ितलाई नगद सहयोग। 82 सुरक्षाकर्मी अझै सम्पर्कविहीन, आफन्तले दिन थाले डीएनए।
1: र केही समय पहिले खाली जस्तै देखिने पातो खोला किनार अहिले भरी भराउ। ऐलानी प्रति जग्गा र खोला किनारमा सुकुम्बासीदेखि हुकुम्बासीको कब्जामा।
0: हवस्त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी र तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झ नै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: रामायणमा राम र रावण बसे, महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकै लागि युद्ध गरेका थिए।
6: पीएफएक्स सिनेमा घुराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
7: गाउने त यो गाउँमा कति छन् कति छन्
8: आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले।
9: आया, मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बङ्गो आयो। दाजुले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, पीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902222।
10: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एकसाथ।
18: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
19: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
18: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
19: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
18: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
19: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर डिपिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
23: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944।

0: అంగా ఉండండి. మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ. विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु. पेन्सन उठाएर मेरो ऋण तिर्नु.
4: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पेन्सन पट्टा.

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा।
2: सम्पर्क मोबाइल नम्बर 98229264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन: काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
5: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
5: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्य घरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
5: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
1: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका?
6: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला।
2: केस 25 देखिएको छ, फलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकाइयो हजुर अहिले।
1: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
3: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
1: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
4: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
1: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: भोटेकोसीको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
6: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडापखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडापखाला देखिएको बताउनुभयो।
2: झाडापखालाको केस 25 देखिएको छ, फलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले। जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
6: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडापखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाई छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी बाढ़ी प्रभावित क्षेत्र का होल्डिंग सेन्टर में महिला बाल बालिका तथा जोखिम में रहकर समूह को सुरक्षा का हेल्प डेस्क स्थापना करी संपर्क व्यक्ति तोक्न सरकार निर्देशन दिया। समिति को आज बस को बैठक में पीड़ित को सुरक्षा और आवश्यक सहयोग का होल्डिंग सेन्टरमें हेल्प डेस्क को व्यवस्थापन कर निर्देशन दिया। समिति की सभापति आकृति अवस्थी ने जानकारी दिनुभयो।
3: महिला किशोरी बालबालिका अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण लैंगिक हिंसा दुर्व्यवहार मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
6: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी राहत घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन दबाव तथा झूठा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
7: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन करिब 5000 नै हुनुहुन्छ। अझै पनि उद्धार गरिएको संख्या 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना उपचारमा आउनु भएको थियो। अहिलेसम्म त्यसलाई 266 अब डिस्चार्ज भइसक्नु भएको तथ्याङ्क छ।
6: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
8: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
6: सड़क छिटो सञ्चालनमा ल्याउने 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 घण्टा निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकिलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
9: त्यतिखेरका अब अग्नि यहाँले भनिहाल्नुभयो अनि चौधमा अधिवेशन केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू जिल्लाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री पूर्व मुख्यमन्त्री वर्तमान मुख्यमन्त्री हामी सबैको भनाइ थिएन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका आठ बजे पाँच बजेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ अहिलेको परिवेशमा पार्टीलाई टुक्रियाएर जानु हुँदैन।
6: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 जना कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी कासा रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20औं एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20औं एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
1: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
10: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
1: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलीजुली नेपाली फेरि विनाशकारी बाढ़ीको जोखिम कति विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनु।
13: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
14: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
15: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहारका हड्डी भाँचिएको जोड्ने,
15: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
15: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
15: मेसिनबाट जरेदेखि दाँत फरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
15: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
15: साथै
14: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
15: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
16: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ. त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ. एक वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाविरुद्ध खोप दिइनेछ. एक वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ. खोप अभियान मार्फत यो सम्पूर्ण रोगका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दिव्य रोगी सबैले खोप लिन मिल्ने हो. अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप लिन नमिल्ने हो. यदि खोप पनि यो धनुषंकार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ. यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला वृद्धको खोप पनि प्रदान गर्नेछौ.
3: हैजा टीटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ. तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ. वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ. हामीले वडा अध्यक्ष लेनिन रंजितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं.
4: तीन प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो. रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं. अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं. निलो कार्ड पनि लगभग लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीड़ित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौं. र अर्को बनायौं पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीड़ितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूलाई चाहिँ पहेँलो कार्ड बनायौं. कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो. हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेशनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो. त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ. यो क्रम चाहिँ जारी नै छ. फोनबाट सम्पर्क आउनुहुन्छ, हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ. मेरो नम्बर 9852164001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023.
3: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ. आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ.
5: 5 दिनको दिन हिजो 21 बजे सम्पन्न गरे हौ. यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाई 5.5 मिटर रहेको छ. यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ. भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो. यसमा चाहिँ 10 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन. वान वे टाइपको ब्रिज हुन्छ, एक्रो टाइपको ब्रिज होइन. यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ. र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ. पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडलतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ. त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ.
3: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई.
6: रसुवाको भोटेकोसी बारीपछि फेरि हिम नदी फुट्ने सम्भावना कति होला? त्यसको जोखिम र सावधानी.
7: करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ.
6: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर किशोर
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479
8: मोबाइल नम्बर 98-494-67-487।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-562-0023 98-478-1817 र 98-478-3543।
16: भर्ना सम्बन्धी सूचना
17: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
15: सम्पर्क फोन नम्बर 082-563-1133 मोबाइल नम्बर 98-4780-9283 र 97-625-26-2086।
7: मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्, तर आकलझुकल कहीँ 81 घण्टाको लागि ठूलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ, तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घण्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुन सक्छ, तर अब निरन्तर पानी झरी र ठूलो बाढीको सम्भावना चाहिँ छैन।
3: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
7: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने, अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ, र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सिर्जने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यसकारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौ भन्न सक्छौ तुलनात्मक रूपमा, तर फेरि पनि अर्को मनसुन शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
3: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुभएको छ।
7: हो, आज एक बिहानै हामीले त्यो खबर सूचना आयो, आउनसाथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन, र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
3: पर्वतको अन्नपूर्ण गाउँपालिका एघार स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
7: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यतः उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बीपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाड़ी राजमार्गहरूका क्षेत्रहरू अलिपट्टि पहिरोको जोखिममा देखिन्छ।
3: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
7: अब यो चाहिँ सबैभन्दा महत्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास हाम्रा विकास निर्माणका प्रयासहरू यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौं भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
6: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,00 रूपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढ़ीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढ़ी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढ़ेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी तामा बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मिसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुनुभएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने समय तय। परराष्ट्र मन्त्री खनालले उच्च स्तरीय भेटवार्ता गर्ने।
0: सड़कमै बच्चा जन्माएपछि मन्त्रालयको निर्देशनमा सुत्केरीलाई अस्पताल लगियो। छानबिन अघि नै ड्यूटीमा रहेका कर्मचारीलाई कामबाट निकालियो।
1: ग्रीन आर्मी विरूद्ध सर्वोच्चमा रिट। व्यवसायीसँग प्रधानमन्त्रीको दुई घण्टा लामो छलफल।
0: ब्रिक्सको 18 शिखर सम्मेलन भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदै आणविक क्षेत्रमा सहकार्य बढ़ाउने विषयमा मोदी र रूसी राष्ट्रपति पुटिन बीच छलफल।
1: र एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि यूएईको सामना गर्दै एनबीएलमा काठमाडौँलाई हराउँदै कर्णाली फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार। अब विस्तारमा, प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्च स्तरीय सामान्य बहस आगामी असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा संचालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो विषयमा जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेएनजी आन्दोलनदेखि भोटेकोशी बाढ़ीसम्मका विषयमा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने अवसर प्राप्त हुने बताउनुभयो। त्यसमा पनि सबैभन्दा धेरै जोड़ जलवायु परिवर्तनका कारण आएको भोटेकोशी विपत्तिबाट भएको क्षतिमा दिइने उहाँले बताउनुभयो।
3: नेपालले फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रवर्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन भयो धनी र विकसित मुलुकहरूलाई अपील गर्ने।
0: त्यसक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 र चाइना लगायतका मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको उहाँले बताउनुभयो।
3: संयुक्त राष्ट्र संघले आयोजना गरेका अन्य उच्च स्तरीय छलफल तथा साइड इभेन्टहरूलाई पनि परराष्ट्र मन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ। यसका अलावा माननीय परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुक लगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्र संघका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ।
0: यस महासभामा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषय सहायक कार्यक्रम आयोजना गर्दैछ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सृजित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यान आकर्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो। प्रधानमन्त्री शाहको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव राई लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनेछन्। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन्। यसपटकको महासभाको नारा विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ रहेको छ।
1: प्रवीण मानसिंहले नेपाल जस्ता जलवायुजन्य विपदको उच्च जोखिममा रहेका मुलुकले जलवायु न्यायका लागि विद्यमान अन्तर्राष्ट्रिय कानूनी तथा नीतिगत व्यवस्थालाई आधार बनाउनुपर्ने बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा जलवायु न्याय तथा क्षतिपूर्ति दावी गर्नुपर्ने बताउनु भएको हो। उहाँका अनुसार जलवायु न्यायको छुट्टै स्पष्ट अन्तर्राष्ट्रिय कानूनी दस्तावेज नभए पनि जलवायु परिवर्तन र विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा रहेका व्यवस्थालाई आधार बनाएर न्याय क्षतिपूर्ति र आर्थिक सहयोगको दावी गर्न सकिन्छ। यसको लागि पीड़क राष्ट्र भने परिचान हुनुपर्ने उहाँको भनाइ छ। संयुक्त राष्ट्र संघीय महासन्धिको धारा 4 अनुसार नेपालले विकसित राष्ट्रहरूसँग जलवायु न्यायको मुद्दा उठाउन सक्ने बताउनुभयो। महासन्धिको धारा 4 विकसित राष्ट्रले हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा विकास उन्मुख मुलुकलाई जलवायु परिवर्तनसँग जुझ्न नयाँ र थप आर्थिक स्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ। उक्त धारामा रहेको नयाँ र थप आर्थिक स्रोत भन्नाले विकास उन्मुख देशले नियमित रूपमा प्राप्त गर्ने विकास सहायता बाहेक अतिरिक्त वित्तीय सहयोग दिनुपर्ने रहेको उहाँले बताउनुभयो।
4: यो आर्टिकल 4 चाहिँ के भन्छ भनेपछि विकसित राष्ट्रहरूले जुन चाहिँ जलवायु परिवर्तनको मुख्य कारक हो त्यसलाई चाहिँ हरित गृह ग्यासको उत्सर्जन चाहिँ कम गर्नुपर्छ भन्ने खालको चाहिँ छ भनेपछि दोस्रो भनेको विकसित राष्ट्रहरूले विकसनमुख राष्ट्रहरूलाई चाहिँ जलवायु परिवर्तनसँग जुझ्नको लागि नयाँ र थप यो शब्द चाहिँ एकदम इम्पोर्टेन्ट छ नयाँ र थप आर्थिक सहयोग चाहिँ उपलब्ध गराउनु पर्छ भन्ने खालका कुरा हामीले आर्थिक सहयोग त भनिरहेका छौँ तर चाहिँ यसलाई चाहिँ क्वालिफाई गर्न चाहिँ न्यू एन्ड एडिसनल फाइनेन्सियल रिसोर्सेस भन्ने चाहिँ शब्दावली चाहिँ प्रयोग गरेको छ जुन हामीले विकासमा पाएको सहायता भन्दा यो चाहिँ नयाँ हुनुपर्छ र थप हुनुपर्छ भन्ने खालको चाहिँ प्रावधान चाहिँ यो आर्टिकल 4 अन्तर्गत चाहिँ रहेको छ।
1: त्यस्तै सन् 2015 पेरिस सम्झौताले पनि जलवायु न्यायसँग जोड़िने विभिन्न आधार स्थापना गरेको उहाँको भनाइ छ। सम्झौताको आधार धारा 2 विश्वव्यापी तापक्रम वृद्धिलाई 2 डिग्री सेल्सियस भन्दा निकै तल राख्ने र सम्भव भएसम्म 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै जलवायु अनुकूलन र विकास उन्मुख देशका लागि वित्तीय सहयोगको विषयलाई प्राथमिकता दिएको छ भने धारा 8 जलवायु परिवर्तनबाट हुने लस एण्ड ड्यामेज अर्थात हानि तथा नोक्सानीको विषयलाई समेटेको छ। यस्तै धारा 9 विकास उन्मुख मुलुकलाई विकसित राष्ट्रबाट हुने जलवायु वित्तको व्यवस्थालाई अघि बढ़ाएको उहाँले बताउनुभयो। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप 27 स्थापित लस एण्ड ड्यामेज फण्डलाई समेत जलवायु न्यायका लागि महत्वपूर्ण आधारको रूपमा लिन सकिने उहाँको भनाइ छ। उक्त निर्णयलाई आधार बनाएर नेपालले जलवायुजन्य विपदबाट भएको हानि तथा नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी पेश गर्नुपर्ने उहाँले बताउनुभयो।
0: भोटेको सिपाडीबाट रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
5: पपुलेसन साइजमा करिब 1.5 लाख पपुलेसन छ भन्ने आकलन हो। अब हेक्टेयर त हजुर डाइरेक्टली र इन्डाइरेक्टली प्रत्यक्ष सबैजना भयो हजुर। हामी पनि केही न केही रूपमा अब मानसिक स्वास्थ्य भनौँ अरू कुनै पनि हिसाबले इकोनोमिकल केही न केही हिसाबले हामीले सबै कन्ट्रिब्युसन र सबै कुरा समस्यामै छौँ। तर डाइरेक्टली त्यहाँको पपुलेसन 1,54,000 भन्ने हामीलाई डेटा छ।
0: बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले बताउनुभयो।
1: भटेको सी बाढ़ीका कारण हालसम्म 1,385 शव भेटिएका छन्। 5,130 अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बेपत्ता हुनेहरूमा 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीले हालसम्म बाढ़ीग्रस्त क्षेत्रहरूबाट 320 भन्दा बढ़ी विदेशी सहित कुल 13,676 जनालाई जीवित उद्धार गरिएको बताउनुभयो। शवहरूको वैज्ञानिक पहिचानका लागि भारत चीन जापान सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेको उहाँले बताउनुभयो। विपदले पारेको आर्थिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता छेत्रीले सरकारद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनए प्रतिवेदन सार्वजनिक गर्नुभयो। प्रारम्भिक आकलन अनुसार बाढ़ीबाट 1,80,00,000,000 अमेरिकी डलर करिब 2,41,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने 88,30,00,000 डलर करिब 1,18,00,000,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुनर्निर्माण र पुनरुत्थानका लागि कुल 4,78,00,000,000,000 अमेरिकी डलर झण्डै 6,40,00,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी 6 महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै 5,76,00,000,000 डलर भन्दा बढ़ी बजेट आवश्यक पर्ने देखिएको छ। प्रवक्ता छेत्रीका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले विपदपछिको आवश्यकता मूल्यांकन पीडीएनए को प्रक्रिया समेत अघि बढ़ाइसकेको उहाँले बताउनुभयो।
6: यो जुन आरडीएनए बाट जुन हिजो मात्रै हामीलाई जुन फिगरहरू प्राप्त भएका छन् यो इनिसियल हो, यो ऱ्यापिड एसेसमेन्ट हो, यो पीडीएनए होइन। र यो जुन आकलन प्राप्त भएको छ भर्खर प्राप्त भएको हुनाले अब यसलाई हामीले आवश्यक सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयमै छौँ र अन्तत हामीले रिकन्स्ट्रक्सनको लागि आवश्यक समन्वय परराष्ट्र मन्त्रालयबाट गर्नु नै पर्ने हुन्छ र सम्बन्धित निकायहरूसँग हामी समन्वय गरेर परराष्ट्र मन्त्रालयले गर्नुपर्ने समन्वयको क्षेत्रमा हामीले विस्तारै काम अगाडि बढाउँछौँ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म 13,23,00,000,000,000 रूपियाँ जम्मा भएको छ।
0: नेपाल परिवेशमा 4,50,00,000,000 हिनामिना गर्ने काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर महतो कोइरी सहित 4 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवनभर।

0: नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढ़ाएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विषय समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढ़ाएको बताउनु भएको हो। उहाँले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको बताउनुभयो। त्यति मात्र होइन, मन्त्री मेहताले सुत्केरी हुनु अघि अस्पताल भर्ना भएको र पछि आफै बाहिरिएको बताउनु भएको छ। सड़कमा बच्चा जन्माइसकेपछि फेरि अस्पतालकै कर्मचारीले सहयोग गरेको पनि उहाँले सुनाउनुभयो।
3: प्रारम्भिक अवस्था स्वास्थ्य परीक्षणपछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरिएको थियो। आवश्यक जाँच सम्बन्धित रिपोर्ट उपलब्ध नभएको कारणले अति आवश्यक जाँच गर्न सुझाव दिएको थियो। त्यसपछि उहाँ र उहाँको कुरवा अस्पतालले उपलब्ध गराएको संयनमा नरही अस्पतालबाट बाहिरिनु भएको र बिहान करिब 4:45 बजे अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा आएपछि ड्यूटीमा रहेको स्वास्थ्य कर्मीले नाल काट्नुका साथै प्रसूति पश्चात आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरिए तापनि उहाँ अस्पतालबाट बाहिरिनु भएको विवरण अस्पतालबाट प्राप्त भएको छ।
2: घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटिका डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको उहाँले बताउनुभयो। उहाँले घटनाबारे मन्त्रालयले अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरिसकेको उहाँको भनाई छ। सो घटनाबारे चौतर्फी विरोध भएको स्वास्थ्य मन्त्रालयले सुत्केरी महिलालाई अस्पतालमा ल्याउन भनेको थियो। सोही अनुसार अहिले उनी अस्पतालमै रहेको मन्त्री मेहताले बताउनुभयो।
3: मन्त्रालयलाई उक्त सूचना प्राप्त हुनसाथ तत्काल हाल आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याई उपचार गर्न निर्देशन दिएको थियो। सो अनुरूप अस्पतालले आमा र शिशु दुवैलाई खोज गरी अस्पतालको बेड नम्बर 22 भर्ना गरी स्वास्थ्य कर्मीहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार र स्याहार भइरहेको छ। हाल आमा र बच्चा दुवै स्वास्थ्य अवस्था सामान्य रहेको छ।
1: प्रधानमन्त्री भारेन्द्र शाहले आज उद्योगी व्यवसायीसँग करिब 2 घण्टा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आधा घण्टाका लागि तय गरिएको वार्ता झण्डै 2 घण्टा लम्बिएको हो। भेटपछि सांसद समेत रहनुभएकी व्यवसायी विदेशी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्तै विस्तृत र समाधानमुखी भएको बताउनुभयो। व्यवसायीहरूले छलफलमा राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए। यस विषयमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुभएको सांसद राणाले बताउनुभयो।
4: थुन्ने कुराहरूको पनि कुरा गर्यो होइन, यो व्यापारीहरूको चाहिँ मनोबल एकदम कम भइरहेको छ। किनभने सबैलाई भन्दाखेरि उहाँले भन्नुभयो, हामीले अहिले एकदमै क्लियरली भनेका छौँ, सरकारको तर्फबाट पनि भनेका छौँ कि कसैले एउटा फाइनेन्सियली केही एउटा केही भएको छ, इस्यु आएको छ भने त्यो झ्याप नसमात्ने भन्ने कुरा भइसकेको छ। होइन, त्यो समात्ने भन्दाखेरि पनि अब त्यो एकदमै बदमासी गरेर छ, देशद्रोही गरेर छ भने त्यसलाई त समात्ने कुरै पर्यो होइन। तर अब भनौँ न, देशको सिस्टमले नै गर्दाखेरि व्यापारीहरूलाई चाहिँ गाह्रो भएको छ, अथवा त्यस्तो रहेछ भने चाहिँ समात्ने होइन, बरु एउटा फाइनेन्सियल पेनल्टी रूपमा लिएर नै उहाँलाई छोड्ने भन्ने कुरा पनि एकदमै भन्नुभयो उहाँले होइन, सम्मानित प्रधानमन्त्रीज्यूले।
1: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो।
5: उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुनाले प्रधानमन्त्रीले चाहिँ भन्नुभयो र त्यही हिसाबमा चाहिँ
1: छलफलमा व्यवसायी विनोद चौधरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण राणाले नै गर्नुभएको हो। व्यवसायी मीन बहादुर गुरूङ भने स्वास्थ्य

0: समस्या कारण उपस्थित हुनु भएन।
1: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताउनु भएको हो। सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो। मन्त्री वाग्लेका अनुसार हालसम्म 7 उद्योगको विस्तृत मूल्यांकन डीडीए सम्पन्न भएको छ। गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 सार्वजनिक उद्योगको डीडीए गरिएको हो। ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी सञ्चालनका लागि निजी क्षेत्रलाई बाटो खुला गरिने उहाँको भनाई छ।
0: प्रतिनिधि सभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ। सामान्य आरोपको भरमा अहिलेसम्म 3 मन्त्रीले राजीनामा दिइसकेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको नै आरोप लागेका आईजीपी कार्कीलाई किन नहटाइएको भनेर सोध्नु भएको छ। रासपाकी अर्की सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै मन्त्रीले राजीनामा दिने हो भने ग्यासको भन्दा मन्त्री बन्नेको लाइन ठूलो हुने बताउनुभयो। पसलमा ग्यास छ तर पसलले बेच्न मान्दैनन् भनेर आफूलाई फोन आउने गरेको भन्दै उहाँले लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको टिप्पणी गर्नुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065023।
0: समस्या र आवश्यकता पहिचान र स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरणका लागि विस्तृत मूल्यांकन गरिनुभएको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आवश्यकता तथा पुनर्स्थापना मूल्यांकन गर्न लागेको हो। मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकार्यमा उक्त मूल्यांकन गर्न लागेको जनाएको छ।
1: रसुवामा बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग संचालनमा ल्याउन कृष्णवीरमा सड़क निर्माणको काम तीव्र पारिएको छ। सड़क छिटोभन्दा छिटो संचालनमा ल्याउने उद्देश्यले ग्रेड कटिङ स्लोप मिलाउने तथा पहुँच सड़क निर्माणको काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डले जनाएको छ। योजनाका अनुसार सड़क निर्माणको काम शुरू भएको आज आठौं दिनमा करिब 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 वटा मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 घण्टा निरन्तर काम भइरहेको छ। सवारी आवागमनलाई सहज बनाउन प्राविधिक दृष्टिकोणले सड़कको ग्रेडियन्टलाई सीमित राख्ने गरी काम भइरहेको जनाइएको छ।
0: रसुवा बाढ़ीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन थालिएको छ। विस्थापित भई काठमाडौँमा रहेका 132 बालबालिकालाई गीता माता स्कूल डल्लुमा पठाउन शुरू गरिएको काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वचनले व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भन्दै उनीहरू आत्मीय व्यवहार गरी पढ़ाउन शिक्षकसँग आग्रह गर्नुभयो। नागार्जुन स्थित पहिलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य जनप्रतिनिधि शिक्षा विभागका अधिकारी विद्यालयसम्म पुगेका थिए।
1: अख्तियारले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित 4 जना विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। मुद्दामा महानगरका तत्कालीन इन्जिनियर कोइरीसँगै उनकी पत्नी माला कुमारी महतो, रीना कुशवाहा र कृष्ण प्रसाद मेहतालाई प्रतिवादी बनाइएको छ। अख्तियारले महतोमाथि 4,48,89,841 रूपियाँ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
0: नेप्से परिसूचक आज दोहोरो अंकले पढ़ेको छ। यससँगै परिसूचक 27.94 अंकले बढ़ेर 2559 को बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकमकै बढ़्यो। हिजो 3,99,00,000,000,000 को कारोबार भएकोमा आज 4,35,00,000,000,000 शेयर किनबेच भयो। आज 237 कम्पनीको शेयर मूल्य बढ़दा 31 कम्पनीको शेयर मूल्य घट्यो भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। ब्रिक्सको 18 शिखर सम्मेलन भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ। 2 दिन चल्ने सम्मेलनमा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यस पटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्क्यान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इण्डोनेसियाका राष्ट्रपति प्रोबोवो सुबियान्तो र चिनिया राष्ट्रपति सी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। सम्मेलनका लागि नयाँ दिल्लीमा कड़ा सुरक्षा व्यवस्था लागू गरिएको छ। प्रमुख सड़कमा ब्यारिकेड, जाँच स्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले आवागमन सहज बनाउन सार्वजनिक विदा समेत दिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारत मण्डपमा आज भएको भेटका क्रममा दुई नेताले भारत रूस बीचको व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने विषयमा छलफल गरेको भारतीय संचार माध्यमले जनाएका छन्। सन् 2030 दुई देश बीचको द्विपक्षीय व्यापार 100 अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यलाई अघि बढ़ाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको समाचारमा उल्लेख छ। त्यस्तै नागरिक आणविक क्षेत्रमा सहकार्य विस्तार, इन्धन आपूर्ति तथा आणविक संयन्त्रसँग सम्बन्धित दीर्घकालीन सहयोगका विषयमा पनि दुई पक्षबीच कुराकानी भएको छ। शिखर सम्मेलनमा भाग लिन पुटिन आज मात्रै दिल्ली आइपुग्नु भएको हो।
0: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युनाइटेड अरब इमिरेट्स यूएईको सामना गर्दैछ। दुई देश बीचको खेल नेपाली समयअनुसार भोलि बिहान 7:15 शुरू हुनेछ। फाइनल खेलमा नेपाल सामु इतिहास रच्ने मौका छ। भोलि हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रो पटक एक दिवसीय ढाँचाको एसएससी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् 2023 घरेलु मैदानमा आयोजना भएको 50 ओभरको एसएससी प्रिमियर कप च्याम्पियन टोली हो। 2024 आयोजना भएको प्रिमियर कप T20 फर्मेटमा खेलाइएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन पनि साधारण रह्यो। सेमी फाइनलसम्म पुगेको नेपालले 4th स्थान हासिल गरेको थियो। यसपालि भने शानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।
1: कर्णाली शिवराज नेपाल भलिबल लीग एनभीएलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा हराउँदै कर्णालीले फाइनलमा स्थान पक्का गरेको हो। पहिलो सेट कर्णालीले 25-21 जिते पनि दोस्रो सेटमा काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै 25-20 नतिजा आफ्नो पक्षमा पारेको थियो। त्यसपछि लगातार दुई सेटमा 25-23 25-22 जित निकाल्दै कर्णालीले फाइनलको यात्रा तय गरेको हो। अब कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर्ससँग खेल्नेछ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा 6 टोली सहभागी थिए। एनभीएलको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने समय तय। परराष्ट्र मन्त्री खनालले उच्च स्तरीय भेटवार्ता गर्ने।
0: सड़कमै बच्चा जन्माएपछि मन्त्रालयको निर्देशनमा सुत्केरीलाई अस्पताल लगियो। छानबिन अघि नै ड्यूटीमा रहेका कर्मचारीलाई कामबाट निकालियो।
1: ग्रीन आर्मी विरूद्ध सर्वोच्चमा रिट। व्यवसायीसँग प्रधानमन्त्रीको 2 घण्टा लामो छलफल।
0: ब्रिक्सको 18 शिखर सम्मेलन भोलि भारतको नयाँ दिल्लीमा शुरू हुँदै आणविक क्षेत्रमा सहकार्य बढ़ाउने विषयमा मोदी र रूसी राष्ट्रपति पुटिन बीच छलफल।
1: र एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युएईको सामना गर्दै एनभीएलमा काठमाडौँलाई हराउँदै कर्णाली फाइनलमा प्रवेश।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।
7: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-5561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
5: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
4: सम्बन्धित समस्या भएका दम्पति फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
4: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
5: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिकिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 98-478-23-572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिसियामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी
17: सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
18: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
21: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
22: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082-5560-734 र 082-5560-138।
23: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
24: डाक्टरद्वारा दिइने सेवाहरू
23: सुगर रोग सम्बन्धी उपचार
24: हर्मोन सम्बन्धी समस्याको उपचार
23: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
24: फोनबाट पनि नाम दर्ता गर्न
12: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5594-410 मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
1: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
27: खुशीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
30: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
31: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
30: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
27: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-65-2023-98-78-1817 र 98-78-35-645।
32: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
3: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
32: विस्तृत आँखा परीक्षण उपचार,
29: बाल दृष्टि रोग निदान उपचार,
3: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
32: सुक्खा आँखा परीक्षण तथा उपचार, न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार। उपचार,
3: कन्ट्याक्ट लेन्स सेवा,
32: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
3: कृत्रिम आँखा फिटिङ गरिन्छ,
32: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
3: दाङ जिल्लाकै पहिलो र एकमात्र
29: भिजन थेरापी सेवाहरू,
3: अल्छी आँखा उपचार,
32: डेढो आँखा उपचार,
3: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
32: डबल भिजन उपचार,
3: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
32: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
3: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
32: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
29: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
32: फोन नम्बर 9869984602 र 9864883473।
29: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
29: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
29: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डीएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमूना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लड़ाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयर्कको ग्राउण्ड जीरोमा पीड़ित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरूद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढ़ाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखड़ाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन संवाद गरेको बताइएको छ। रूस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रूसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रूसले किएव स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रूसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको अधिक्रमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेना सहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रूस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढ़ी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमूना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनए को नमूना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमूना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डीएनए स्याम्पल संकलन भएको छ।
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बीचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एक्सकभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एक्सकभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेका थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सूच्य निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्कुलर हिस्कीलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र साथको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 को हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, टनेलभन्दा बाहिरको काम यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडिया छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकिया पनि छैन। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्यो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्, कुन ठाउँमा सुरक्षित स्थान छ, त्यो सुरक्षित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बालीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढ़ीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन? जस्तो रसुवाको लेयर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भएको भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरूद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढ़ीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 जना प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ, र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 दिन भित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ टिम गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: मध्यपश्चिम ट्याङ च्याक यति बेला रात्रिको 9 बजेको छ।
8: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नमस्ते दाइ भाउजू होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको
9: नमस्ते नमस्ते
10: कता हिँड्नु नि बाबु बजारतिर नि
8: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
11: लौ हेर किन नहुनु दाइ हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
8: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
12: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड छोराही दान
13: सम्पर्क मोबाइल 98478727977
14: र 98578309

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
2: पनि नाम दर्ता
3: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9853530।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: አንጋው ሬዲስ ሜሩ ኤፍሌክስ
1: यूएए प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र फल्काउने, नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 9829185053।

0: बेस्ट प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA

0: प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
3: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
11: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
3: डाक्टरद्वारा दिइने सेवाहरू
11: नाक बुझिने सिँगान आइरहने पहेँलो गराउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
11: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479193 र 98128909028। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट दाङ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा